0: त छन्। भट्टराईले भनेका छन् त्यसमध्येका 25 हिमताल नेपालमा छन्। ती मध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरबार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्। हिमताल व्यवस्थापनका लागि बनेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार संखुवा सभाको तल्लो बरोड, सोलुखुम्बुको लुमडिङ चोछो र होङ्गुटु तथा मनाङको ठुलागी सहित 4 हिमतालको पानीको सतह घटाउने तयारी भएको छ। यीमध्ये सबैभन्दा ठूलो र गहिरो हिमताल तल्लो बरुड हो। यसको क्षेत्रफल 2 वर्ग किलोमिटर भन्दा बढ़ी रहेको छ। यो हिमताल 0.76 वर्ग किलोमिटरबाट बढ़ेर अहिलेको अवस्थामा पुगेको हो। यसको करिब 3-4 मिटर पानीको सतह घटाइने केन्द्रका उपनिर्देशक डाक्टर भट्टराईले बताएका छन्। होङ्गुटु 1 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल हो भने लुङदिङ छो 0.70 वर्ग किलोमिटरबाट 1.53 वर्ग किलोमिटरमा फैलिएको ठूलो ताल रहेको छ। होङ्गुटु विगतमा 0.46 बढेर अहिलेको अवस्थामा पुगेको जनाइएको छ। त्यस्तै मनाङको ठुलागी हिमताल पनि 0.75 बढेर 1 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। 4 हिमतालको पानी घटाइने शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा 2 फरक प्रतिवेदन पेश भएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्किने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याएका छन्। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको थियो। जस अनुसार पोखरेलले प्रतिवेदन तयार पारेपछि संयोजक थापाले आवश्यक परिमार्जन गरी अन्तिम रूप दिएर प्रतिवेदन बैठकमा पेश गर्न भनिएको थियो। तर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप नदिई थापाले छुट्टै प्रतिवेदन तयार पारेका हुन्। दुवै प्रतिवेदन थापाले नै शुक्रबार बैठकमा पेश गरेका छन्। पार्टी र नेतृत्व पुनर्गठनको पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल पक्षधर नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा थापाले छुट्टै प्रतिवेदन तयार पारेको प्रतिक्रिया दिएका छन्। थापाको प्रतिवेदनले पार्टीलाई झन कमजोर बनाउने उनीहरूको दावी छ। प्रदेशहरूको सुझाव नै पार्टी र नेतृत्व पुनर्गठन गर्नुपर्ने भन्ने छ। एक पदाधिकारीले भने त्यो भनेको विधिवत रूपमा नेतृत्व हस्तान्तरण गरी नयाँ नीति लिने हो, यसका आधारमा छलफल गर्नुपर्छ। कार्यदल सदस्य एवं उपमहासचिव लेखराज भट्टले दुवै प्रतिवेदनलाई एकीकृत गरेर सचिवालय लगिने जानकारी दिएका छन्। कार्यदलको बैठकमा 2 प्रतिवेदन आएपछि अलिकति कन्फ्युजन देखिएको छ। उनले भने दुवै प्रतिवेदन अध्ययन गरेर एकीकृत प्रतिवेदन ल्याउने तयारी गरिरहेका छौं। सचिव भानुभक्त ढकालले पार्टीमा फरक प्रतिवेदन बाहिर आए पनि पार्टीलाई एकताबद्ध गरेर लैजान एकमत हुने विश्वास व्यक्त गरे। एमाले कार्यदलभित्रै 2 फरक प्रतिवेदन, थापाले छुट्टै प्रतिवेदन ल्याएकामा पौडेल र पोखरेल पक्षको आपत्ति आजको कान्तिपुर दैनिकमा खबर छ।
0: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशन तिथिमिथि एक दिन पनि तलमाथि नहुने बताएका छन्। गिरिजा प्रसाद कोइराला फाउन्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाले भने एक दिन पनि 1 घण्टा पनि यसको तिथिमिथि तलमाथि सर्दैन। 4 गते असोजदेखि हाम्रो अधिवेशन प्रक्रिया प्रारम्भ हुन्छ र 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौं। संस्थापन इतरका नेताहरू महाधिवेशन मिति सर्ने र एकताका लागि पहल हुने आशामा रहेका बेला थापाले महाधिवेशन नसर्ने स्पष्ट गरेका हुन्। पछिल्ला दिनमा पार्टीका विभिन्न नेताहरूसँग छलफलमा जुटेका थापा यही अडानमै कायम रहे भने काँग्रेस असोज 1 साता औपचारिक रूपमा विभाजित हुने निश्चित छ, किनकि पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा सहितका नेता मंगिरमा समानान्तर महाधिवेशनको तयारीमा छन्। पूर्व महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा समिति गठन गरेर उनीहरूले महाधिवेशन तयारी शुरू गरेका छन्। शेखर कोइराला सहितका नेताहरू भने पार्टीभित्र वृहत एकताको पक्षमा छन्। शेखरले देउवा र थापालाई पछिल्लो साता भेटेका छन्। उनले दुवै नेतालाई सहमतिका लागि लचिलो हुन समेत आग्रह गरेको निकट नेताहरूको दावी छ। शेखरले निकट नेताहरूलाई पार्टी महामन्त्री गुरूराज घिमिरे सहितका नेतासँग पनि छलफलका लागि खटाएका थिए। सहमति प्रयासमा सक्रिय नेताहरू भने पार्टी विभाजन उन्मुख भएको निष्कर्षमै पुगेका छन्। शेखर सहितका नेताहरू असोज 3 गतेसम्म एकता प्रयास जारी राख्ने तयारीमा रहेका छन्। सभापति थापासँग केही दिन अघि म्यारिट होटलमा भेटेका शेखरले आफू देउवासहित वृहत एकताको पक्षमा रहेको बताएका थिए। आफूसहितका केही नेता मिल्दैमा मात्र एकताको सन्देश नजाने जनाउँदै शेखरले महाधिवेशन मिति सारेर वातावरण बनाउन थापालाई आग्रह गरेको निकटहरूको दावी छ। तर थापाले पार्टीको समग्र एकता भन्दा खास खास नेताहरूलाई मात्र समेटेर अघि बढ्ने पुरानो अडान राखेको जनाइएको छ। थापाले शेखर, शशांक कोइराला, पूर्णबहादुर खड्का सहितका नेतालाई समेटेर महाधिवेशनमा जान चाहेको समेत बताइएको छ। दुवै पक्ष महाधिवेशन तयारीमा मझधारमा, शेखर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकमा गगनलाई किन भेट्न चाहँदैनन् देउवा शीर्षकमा अर्को समाचार छापिएको छ। सिङ्गापुरबाट फर्किएको एक महिना बित्दा समेत काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर सम्वाद गर्न मानेका छैनन्। दुई नेताबीच सम्वाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ। पार्टीभित्रको विवाद मिलाउन सभापति थापाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग सम्वाद गरिरहेका छन्। देउवा सिङ्गापुरबाट फर्किए लगत्तै भेट्न पटक पटक समय माग्दा समेत नपाएको सभापति थापाले बताएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट देउवालाई भेट्न प्रयास गरिरहेका छन्। थापाले पहिलो पल्ट एक भदौमा देउवाका स्वकीय सचिव भानु देउवालाई समय मिलाइदिन आग्रह गरेका थिए। दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नुभएको थियो, त्यस अघि पनि प्रयास भएको थियो। पौडेलले भने विभिन्न व्यक्ति मार्फत पनि भेट्न खोज्नु भएको हो तर सम्वाद हुन सकिरहेको छैन। देउवा सिङ्गापुरबाट फर्कनु एक साता अघि 21 साउनमा सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन हुने अनुमति निस्सा दिएको थियो। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई कानुनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले 4 वैशाखमा सदर गर्ने निर्णय गरेको थियो। फैसला पुनरावलोकनबाट आफैले पार्टीको आधिकारिकता पाउने आत्मविश्वास देउवाले बुधबार आयोजित कार्यक्रममा पनि व्यक्त गरेका छन्। गगनलाई किन भेट्न चाहँदैनन् देउवा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्म दिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ। 10,000 भन्दा बढी बालबालिका बालगृह तथा ट्रान्जिट होममा छन् भने आमा बुवासँग नबस्ने बालबालिकाको वैकल्पिक हेरचाह समेत मापदण्ड समेत बनाइँदैछ।
3: झण्डै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नियुक्ति गरिएको छ।
2: गत भदौ 10 गते भोटेकोशी हिमबाडीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरी आफैले बनाएको फेस ट्याप एआई प्रविधि प्रयोगमा ल्याइएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाडीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको हो।
3: भोटेकोशी बाढी पछि मकवानपुरको थाहा नगरपालिकाका 20 जना सम्पर्कविहीन भएका छन्। तीमध्ये 19 जना कन्टेनर चालक हुन्। बाढी पछि सम्पर्कविहीन भएका उनीहरूको खोजीमा 15 दिनदेखि परिवारजन भौतारिरहेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठित उद्योगी व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले विद्यमान कानून तथा नीतिमा समेत तत्काल सुधार गर्ने बारे उद्योगीहरूसँग छलफल गर्नुभएको बताइएको छ।
3: गत फागुनमा पश्चिम एसियामा द्वन्द्व चर्किएपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिन्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ।
2: अर्थमन्त्री डाक्टर सोडी मुवागले अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्दै लगानी, उत्पादन र रोजगारी बढाउने लक्ष्यसहित सरकारले एकैपटक 5 वटा विशेष आर्थिक प्याकेज अघि बढाउने तयारी गरेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा बोल्दै उहाँले विपदपछिको पुननिर्माणदेखि पुँजी बजार सुधार, निजी क्षेत्रको पुनरुत्थान, एफटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने अभियान र अन्तर्राष्ट्रिय वित्त परिचालनलाई सरकारले आर्थिक पुनरुत्थानको मुख्य आधार बनाएको बताउनुभयो।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब विदेशका खबर युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीन तनावका बीच ब्रिक्स मुलुकका नेताहरू यो साता नयाँ दिल्लीमा भेला हुँदैछन् विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समूह समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ
8: लिगमा बेहोरेको हारको बदला लिँदै कडाली शिवराज जारी नेपाल भलिबल लिग एनबीएलको पहिलो सिजनको फाइनलमा पुगेको छ कडाली शिवराजले आज पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ अन्नपूर्ण स्पाइकर भने लिगको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको हो
7: अब विचार विश्लेषणको पालो आजको गोर्खा पत्र दैनिकमा मनोवैज्ञानिक प्राथमिक सहायता शीर्षकमा सपना देवकोटा पाण्डेले लेख्नु भएको छ मनोवैज्ञानिक प्राथमिक सहायताको मूल आधार सरल छन् जुन हेर्नु सुन्नु र जोड्नु विपदका बेला प्रभावित व्यक्तिको अवस्था बुझ्ने उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने कार्य नै प्रभावकारी मनोसामाजिक सहयोगको पहिलो कदम हो
8: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार
9: स्टुडियो टाइम चेक
10: अहिले बिहानको 6 बजे
11: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड असल साथी रेडियो
12: अतिथि काया कैरन का साथमा
13: किसान पाइप प्रोडक्ट्स प्राली
12: राष्ट्रको शान किसान
13: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
14: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरुबाट
15: भोटेकोशी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध प्रभावित बालबालिकाको पठन पाठन कसरी सुरु गर्ने भन्नेमा अन्यल
14: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस
15: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा ग्यास कालोबजारी गर्ने विरुद्ध कारबाही तीव्र
14: सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी,
15: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने, नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
16: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
17: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
16: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
17: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
16: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
17: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261, 596-617,
16: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
18: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
19: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
20: साझा पृथ्वी, साझा दायित्व।
18: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
19: आयोजक घरबझोङ गाउँपालिका, जोमसुङ मुस्ताङ।
18: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
19: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र दादिङका 14,000 भन्दा धेरै बालबालिकाको पठन पाठन अवरुद्ध छ। शिक्षा मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित बनेका छन्। बाढीबाट अझै 396 विद्यार्थी र 21 शिक्षक बेपत्ता छन्। 20 विद्यार्थी र 2 शिक्षकको भने शव फेला परेको छ। शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षति सम्बन्धी प्रतिवेदन अनुसार 50 सामुदायिक, 11 निजी र 2 धार्मिक विद्यालय प्रभावित बनेका छन्। यी विद्यालयका 14,455 विद्यार्थी अध्ययनरत थिए। धेरै शैक्षिक संस्थामा पठन पाठन नियमित हुन सकेको छैन। बाढीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने अस्ति बुधबारदेखि पठन पाठन सुरु गरिएको छ, तर बाढीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढाउने भन्ने बारे पालिका सरकार अन्यलमा छन्। शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढी प्रभावित 15 पालिका तहमा 53 सामुदायिक सिकाइ केन्द्र सिएलसी निर्माण गरेको दावी गरेको छ। मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले रसुवामा 20, नुवाकोटमा 16, दादिङमा 12, तनहुँमा 3 र गोर्खामा 2 सिकाइ केन्द्र निर्माण गरिएको बताउनुभयो। तर प्रभावित क्षेत्रका पालिकाले भने सिकाइ केन्द्र निर्माण नभएको बताएका खबर नयाँ पत्रिकाले लेखेको छ।
4: सप्तरीमा सरकारी अस्पताल अगाडिको सडक पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खडा गरेको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 वर्षकी बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्य कर्मी र उपकरण बीच प्रसूति गराउनु पर्ने महिलाले सडकमा बच्चा पाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले बताउनुभयो। यो क्रूर, अमानवीय र अपराधिक काम हो। उहाँले भन्नुभयो, निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उहाँलाई उपचार गरिएन? गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सडक पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी रहेको छ। अनुसन्धानमा संलग्न सदस्यहरूका अनुसार यस घटनामा अमानवीय व्यवहार देखाउने केही स्वास्थ्य कर्मी र कर्मचारी दोषी त छन् नै, नेपालको अस्पष्ट स्वास्थ्य नीति पनि उत्तिकै जिम्मेवार छ। घटनाको चौतर्फी आलोचनापछि शुक्रबार हिजो गजेन्द्रनारायण सिंह अस्पतालले छानबिन पूरा नभएसम्म डाक्टर उषा देवसहित 6 निलम्बन गरेको छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकमा कान्तिपुरले खबर छापेको छ।
3: गएको फागुनमा मध्य पूर्वमा द्वन्द्व चर्किएपछि सुरु भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिन्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ। ग्यास अभावको समस्या समाधान गर्न सरकारले फागुन 9/2082 आधा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गर्यो, तर पछि बिस्तारै सहज हुन थालेको भन्दै असार 31 गतेदेखि सरकारले पुरा सिलिन्डर ग्यास वितरण सुरु गर्यो। तर त्यस यता पनि बजारमा ग्यासको अभाव टरेको छैन। व्यवसायी भने बाढी पहिरोका कारण आयात तथा ढुवानी प्रभावित भइरहेकाले उपभोक्ताले सहज ग्यास पाउन नसकेका बेला ग्यास आयात परिणाम समेत घटेपछि आपूर्तिमा थप दबाव परेको बताउँछन्। पछिल्लो समय बजारमा ग्यासको माग बढिरहे पनि आयात र ढुवानी दुवैतर्फ समस्या देखिँदा आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको उनीहरूको तर्क छ। आपूर्ति गरिएको ग्यासमध्ये केही होटल तथा ठुला व्यवसायीले उद्योगबाट सिधै लैजाने भएकाले सर्वसाधारण उपभोक्तासम्म पर्याप्त ग्यास पुग्न नसकेको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। यसैबीच ग्यासमा कालो बजारी बढेपछि प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका डिलर तथा विक्रेतामाथि निगरानी बढाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हिजो र अस्ति मात्रै काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँबाट कालो बजारीका लागि राखिएका 1226 स्थान ग्यास सिलिन्डर बरामद भएका छन्। हिजोको कुल बरामद 521 र अस्तिको कुल बरामद 521 र हिजो शुक्रबारको 705 गरी दुई दिनमा 1226 स्थान सिलिन्डर बरामद भएको हो। काया कैरनमा बाढीपछि नुवाकोटका बेलकोटगढी र विदुरको अवस्थाबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
10: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: भर्ना खुल्यो।
13: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
14: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
13: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध, सडकपेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा लगायतका खबर प्रस्तुत गर्यौँ।
2: अब बाँकी प्रसङ्ग। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका 32,936 प्रभावित भएका प्राधिकरणले जनाएको छ। बाढीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। बाढीबाट सबैभन्दा बढी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोराङका 1,149 र नुवाकोटको किस्पाङ 721 परिवार रहेका प्राधिकरणले जनाएको छ। बाढीको 17 दिन बितिसक्दा पनि यकिन विवरण भने आइसकेको छैन। उद्धार र राहतको काम अझै नसकिएकाले पुनर्वासको विषय पनि टुङ्गो लाग्न सकेको छैन। बाढी प्रभावित नुवाकोटका बेलकोट गढी र विदुरको अवस्थाबारे सोधीखोजी गर्दै हुनुहुन्छ साथी महेश केवाली।
3: नुवाकोटको विदुर नगरपालिकामा 394 जना बेपत्ता रहेको तथ्याङ्क छ। 1,710 घर प्रभावित भएका छन्, जसमध्ये 1,380 घर पूर्ण र 330 घरमा आंशिक क्षति पुगेको छ। मुख्य तथा सहायक गरी झण्डै 22 किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। पालिकाभित्रका 14 र छिमेकी उत्तर गया गाउँपालिका तथा बेलकोटगढी नगरपालिका जोड्ने थप 6 गरी 20 झोलुङ्गी पुल बाढीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। 5 विद्यालय, 5 सरकारी कार्यालय र एउटा बैङ्कमा क्षति पुगेको छ। अहिले 20 होल्डिङ सेन्टरमा झण्डै 1,800 जना बसिरहेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा पुनर्वास गराउनु नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती बनेको पालिकाका विपद शाखा प्रमुख सुभाष पाण्डे बताउनुहुन्छ।
4: जुन ठाउँमा चाहिँ अब अहिले बाढीले चाहिँ बगाएको छ, बाढीले खेती पुऱ्याएको छ, अब त्यो ठाउँमा उहाँलाई राख्ने सम्भावना छैन, होइन? त्यो भएको कारणले गर्दा उहाँहरूलाई कसरी चाहिँ अब नयाँ ठाउँमा चाहिँ स्थापित गर्ने भन्ने चाहिँ चुनौती एकदमै हामीलाई परेको छ।
3: नुवाकोटकै बेलकोटगढी नगरपालिकामा बाढीका कारण 35 बेपत्ता रहेको तथ्याङ्क छ। झण्डै 165 परिवार विस्थापित भएका छन्। विस्थापित मध्ये धेरै जसो भाडाको कोठामा बसिरहेका छन् भने उच्च जोखिममा रहेका परिवारलाई वडा नम्बर 7 र 8 सञ्चालित 4 होल्डिङ सेन्टरमा राखिएको छ। बालबालिका अभिभावक विहीन भए नभएको यकिन गर्न समिति गठन गरी 13 वडामा खटाइएको छ। 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अहिले नगरपालिकाको मुख्य चुनौती विद्यालयमा सञ्चालन गरिएका होल्डिङ सेन्टरलाई अन्यत्र स्थानान्तरण गरी विद्यालय खाली गराएर नियमित पठन पाठन सञ्चालन गर्नु रहेको छ। दीर्घकालीन पुनर्स्थापनाका क्रममा जग्गा अभावको चुनौती रहेको मेयरको सचिवालयका नमेश श्रेष्ठ बताउनुहुन्छ।
5: मेन समस्या नै पीडितहरूको व्यवस्थापन, अहिले अस्थायी रूपमा उनीहरूको बसोबास गराउने वा थायी रूपमा चाहिँ उनीहरूलाई चाहिँ कता लगेर चाहिँ व्यवस्थापन गर्ने, 7 र 8 शहरी क्षेत्रमा 4 जग्गा किनेर घर बनाउने मान्छेहरू थियो, होइन त? त्यस्तो मान्छेहरू विस्थापित भएको छ। अब उसको जग्गा छैन यदि भने उसलाई कसरी व्यवस्थापन गर्ने भनेर नगर प्रमुखले निरन्तर संवादमै हुनुहुन्छ सम्बन्धित निकायसँग। सार्वजनिक जग्गालाई त स्थानीय तहले चाहिँ पूर्जा दिने घोषणा गरेर पूर्जा दिन सक्दैन, उसलाई घर बनाउन सक्दैन। अहिले राज्यको नम्समा पनि पहिलो कुरो त घर बनाउन पूर्जा चाहियो, परिषदले वा सम्बन्धित निकायले त्यो चाहिँ फलानु ठाउँमा चाहिँ बस्ती बसाउन सकिन्छ, फलानु ठाउँको चाहिँ बस्ती बसाल्नको लागि आवश्यक पर्ने सबै डकुमेन्ट चाहिँ नेपाल सरकारले उपलब्ध गराउने भन्ने तरिकाको एउटा निर्णय त्यसै आवश्यक पर्ने भइहाल्यो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु सङ्कटको अग्रपङ्क्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानी नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित देशहरूको जिम्मेवारीबारे विश्व समुदायको ध्यान आकर्षण गराउने हुनुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 देखि 28 अमेरिकाको न्युयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। प्रधानमन्त्री शाहले आउँदो असोज आठमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ भन्ने छ। संयुक्त राष्ट्रसङ्घका अनुसार 81 महासभा सेप्टेम्बर 8 सुरु भएको हो भने विश्वका विभिन्न देशका सरकार प्रमुखहरूले धारणा राख्ने उच्च स्तरीय छलफल भने सेप्टेम्बर 22 सुरु हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँगै जलवायु सङ्कटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनाव र ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: कृषि मन्त्र नार्कसँग
7: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुबा वा दुवैमध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या झण्डै 90 लाखजना छ, जसमध्ये 6.8% अर्थात् 6,12,000 बालबालिका जन्मदिने आमा बाबुसँग नबसेको तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको हो। कार्यालयका निर्देशक पृथ्वी विजयराज सिजापतिले तथ्याङ्क सार्वजनिक गर्दै आमा बुवासँग नबस्ने बालबालिकाको विषयमा राज्य संवेदनशील बनेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी त्यस्ता बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, वर्गीकरण र मापदण्ड बनाउने काम अघि बढाएको बताउनुभयो। आमा बुवाले बालबालिकाको हेरचाह गर्न नसक्ने वा नचाहेको अवस्थामा अरू व्यक्ति वा संस्थाले त्यसको जिम्मेवारी लिने परिपाटीलाई वैकल्पिक हेरचाह भनिन्छ। वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा संरक्षणको अवस्थाबारे गहन अध्ययन गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक हेरचाहको वर्गीकरण र त्यसका आधारमा निर्धारण गर्ने तयारी थालेको निर्देशक सिजापतिले बताउनुभयो।
4: अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झन्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यसबेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यसबेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरुवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भन्ने, केही भाँडा चिनबाट आयात हुन्थे।
5: अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दैछन्। फाइनल खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 सुरु हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 को एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। 2023 को फाइनलमा पनि नेपाल र युएई खेलेका थिए। त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। 2023 को एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। खेलकै अर्को खबरमा, नेपाल भलिबल लिग एनबिएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हुनेछ। फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले 20 लाख रुपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा पुग्नका लागि प्लेअफ खेल्नुपर्ने थियो।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी र मध्य तराईका केही ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो ठाउँमा बदली भएर झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलप्राची लगायतका जिल्लामा सामान्यदेखि मध्यम वर्षा भइरहेको हो। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पनि सामान्य पानी परिरहेको छ। सामान्यदेखि मध्यम वर्षा भए पनि ठुलो पानी भने परेको छैन।
5: नेपालमा सडक, विमानस्थल लगायत ठुला पूर्वाधार निर्माणमा निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग व्यवसायी बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल लगायत ठुला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कसरी सम्भव छ र त्यसका लागि सरकारले के कस्ता कानुनी तथा व्यावहारिक जटिलता फुकाउनुपर्छ लगायतका विषयमा सहभागीसँग सुझाव माग्नु भएको थियो।
4: एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश गरिएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्कने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिएको थियो। यस्तै सिङ्गापुरबाट फर्किएको एक महिना बितिसक्दा पनि काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मान्नु भएको छैन। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ।
5: सरकारलाई प्रतिवेदन बुझाएको 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात् रावल आयोगको प्रतिवेदनले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारका नाममा कायम गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन भएसँगै तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रका 35 ओडामा अतिक्रमण भएको 1,859 रोपनी, 14 आना, 3 पैसा 3 दाम क्षेत्रफल बराबरको सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सरकारलाई बाटो खोलेको छ।
4: मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसिया सरकारको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारी क्षेत्रमा विवाद पैदा गरेको छ। सुरुमा निश्चित 25 म्यान पावर कम्पनीलाई मात्र काम गर्न अनुमति दिएर सिन्डिकेट खडा गरिएको भन्दै चौतर्फी विरोध भइरहेकै समयमा स्थिति पेचिलो बन्दै गएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
5: तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड रुपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको भोटेकोसी हिमबाढी क्षति मूल्याङ्कन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार हिमचट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढीबाट पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड 65,76,500 रुपियाँ बराबरको क्षति पुगेको छ।
4: कैरनमा अब पालो उखानको
5: मित भन्दा हित ठुलो।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोसी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध, प्रभावित बालबालिकाको पठन पाठन कसरी सुरु गर्नु भन्नेमा अन्यल,
4: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस,
5: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालो बजारी गर्ने विरुद्ध कारवाही तीव्र,
4: सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी,
5: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने। नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। सप्तरीमा सडक पेटीमा सुत्केरी भएको घटनासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती छन्। श्रीमानले पत्रिका पढिरहेका छन्। पत्रिकामा त्यही खबर हेरेपछि उनी भन्दैछन्, सडकमा खेदेरै किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ त। आजको काया कैरन

0: यसलाई माग पनि गर्दैन र अहिले
1: मानसिक समस्याबाट बस्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउँ
2: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ
1: मादक पदार्थ र लागू औषध सेवन नगरौँ
2: नियमित स्वास्थ्य परीक्षण गरौँ मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ
1: स्वस्थ रहौँ अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: सम्पूर्ण व्यवसायी उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना नापतौल गर्दा ढुङ्गा भारतीय ढक काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने सुन चाँदी खरिद बिक्री गर्दा ग्राम मिलिग्राम मात्र तौल गर्ने तथा तोला मास रती लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने नाप तौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्रहरू नियम अनुसार तोकिएको म्यादभित्र जाँच गराउने सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनुपर्नेछ तौलिने यन्त्र प्रयोग गर्दा उपयुक्त तरिकाले कैफियत नहुने गरी जस्तै झुन्डाउने तराजु स्ट्यान्डमा झुन्डाएर काउन्टर तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने नापतौल तथा
5: स्टिल इन्डस्ट्रिज प्रणाली
6: विकास र निर्माणको कामलाई सदैव मजबुत राख्ने मैनावती स्टिल इन्डस्ट्रिजका उत्पादनहरू प्रयोग गरी ढुक्क हुनुहोस् मैनावती स्टिल इन्डस्ट्रिज प्राइभेट लिमिटेड विराटनगर नेपाल
7: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड असल साथी रेडियो
8: पनि तागतिलो खानेकुरा छँदैछ नि
9: जे पाए त्यही खालास अनि रोगले समात्ला
8: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
10: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
11: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
9: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
12: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आइएमई ब्याङ्क सबैका लागि ब्याङ्क
13: डिस होम इन्टरनेट
14: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ भट्टराईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
15: धन्यवाद खेमजी
14: नेकपा एमालेमा ओली हटाउन निकै ठुलो दबाब बढेको हो अन्तर सङ्घर्ष व्यापक भएको हो अहिले पछिल्लो अवस्थामा
15: पार्टी नेतृत्व परिवर्तनको बारेमा त अहिलेसम्म पार्टीमा त्यो प्रतिवेदन लेखनको नेतृत्व गर्ने शङ्कर पोखरेलले पनि रामबहादुर थापा बादलले पनि भन्नुभएको छैन त्यसो भएको हुनाले चाहिँ नेतृत्व परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन महाधिवेशन पूर्व उठेको थियो त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढङ्गले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो हामीले पाँचौँ महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौँ त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ अस्तिको 11 महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो त्यसकारणले प्रतिस्पर्धालाई

0: हामीले स्वाभाविक ठान्छौँ, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन। अलिअलि छिटपुट रूपमा
1: बादलजीको र शङ्कर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक लाएर चाहिँ बुट्टा भनेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद त निकै चर्किन्छ।
0: होइन, त्यस बेला पार्टी सचिवालयको बैठकले रामहरि थापा उपाध्यक्षज्यूको नेतृत्वमा एउटा 15 सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव सङ्कलनको काम सम्पन्न गर्यो। हजारौँ एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू सुझावहरू प्रस्तुत गर्नुभएको थियो। ती सबैमा महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेल हो। बैठकले नै महासचिव शङ्कर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनुभयो। ल्याइसकेपछि अहिले अनलाइनमा अरू ठाउँमा मैले देखेँ कि रामबहादुर थापा बादलले पनि प्रतिवेदन लेख्नुभएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो, त्यो प्रतिवेदनको कार्यदलको। त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यस कारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारू हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ। त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदै, तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमालेको लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू, अहिलेको संविधानका पक्षधर पार्टीहरू, गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनको भविष्य बारेमा, त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा, यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु, कमजोर हुनु, जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यस कारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्षभन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्ता मिडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौँ। हामी महाधिवेशन भर्खरै सकिएको छ। महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिस्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको 2/3 नजिकको सरकारले, बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बिचमा देखाइरहेको छ, अस्तव्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठुला ठुला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
1: बदनामी त कसरी बदनामी भएको छ, 2/3 नजिकको सरकारले त काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने,
0: होइन अहिले अहिले पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले अलिकति व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्ट के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा, बाढीको वितण्डा आयो, त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौँ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौँ भनिरहेको बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू, प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ? त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न गरेको भएदेखि त केही थिएन, सामान्य मान्छेले के भन्थे होलान् भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौँ, न अरूले आउने गरेको कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौँ। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौँ भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि चिनिमे लगायतका थुप्रै जलविद्युत परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र थुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
1: प्रयास भइरहेको छ, काम भइरहेको छ, सरकारले प्रयास गरिरहेको छ नि त, हैन विशाल भट्टराईजी?
0: पहिलो दिनबाट, पहिलो दस गतेबाट तपाईँको गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई अरू देशहरूले सहयोग गर्छु भनेका थिए। एघार गतेबाट सुरु गरे अब यतिखेर त मान्छे सकुशल निस्किसक्थ्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति सबहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौँ। म अहिले पनि कामना गर्छु, धेरै ठुलो चाहिँ नै जनधनको क्षति भएको छ, यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो, तर नियतिले हामीलाई त्यहीँ पुर्यायो सरकारको असक्षमताले। त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसङ्ग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू विशृङ्खलताहरू त
1: तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ बरु तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मिडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँमाथि खनिएको जवाब देख्नु भएको छ नि, होइन राम्रोसँग?
0: होइन, अन्तर्राष्ट्रिय मिडिया अब भारतसँगको एउटा एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो भारतले। केपी शर्मा अहिले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन, तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ छँदैछ, जसमा दुइटै धारणा छ। केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नुभएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीएललाई के भनेर गाली गर्ने भनेर एउटा न्यू बनाएको अवस्था पनि छ, दुइटै धारणा छन्। तर एउटा सत्य कुरा सच्चाइ के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा, यो भदौ दसको बाढी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठुलो गम्भीर त्रुटि चाहिँ गरेकै छ। त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठुलो हताहती भएको छ। त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जल्ला जम्बा जम्बी त्रिशुलीमा तिरदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेक अरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन। यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो
1: भन्दा
0: बनायो 5 होइन, यत्रो दिन भयो, त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढेर रिबन र रातो रिबन र कैँची बोकेर जानु भएन उद्घाटन गर्न, अस्ति नै एउटा एकजना मान्छे चाहिँ नि सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेका गृहमन्त्री बैठक स्थगित गरेर छोडेर हतार हतार चाहिँ नि आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो। लाज भन्ने चिज छँदै छैन, डायरी र उहाँको डायरी र चाहिँ नि उहाँको अरू सामग्री झोला अर्कैले बोकिरहेको छ पछाडि, त्यो बोकेर आफ्नो झोला आफ्नो डायरी बोकेर हिँड्न नसक्ने, आफ्ना सामग्रीहरू सामान्यत कतिपय अरूलाई दिँदैन बोक्न, त्यो चाहिँ अर्कै सिपाहीलाई बोक्न दिया छ, अर्कै पिएले बोकिरहेछ, सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ। यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न, यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउने क्या लज्जास्पद गतिविधि। अब उहाँ जानु त्यो अस्ति नजानु भएको भए सायद पुलको रिबन काट्न जानुहुन्थ्यो होला, हिजो अस्ति देख्नु भने शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका बनेका छन् अर्कैको अनुहारका शहीदका परिवारले त्यही भनिरहेछन् भनेपछि यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ नि त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठुलो सङ्कट बनाउँदै लगेको छ। 16 अरबको बजेट भएको देशमा 8 अरबको चाहिँ क्षति भएको छ, यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने,
1: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न, होइन संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ, अब नेपालले के गर्ने विपत्तिसँग जुत्न, विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्न त गाह्रो छ नि त, हाम्रा संयन्त्रहरूले त सक्दैन नि त, होइन?
0: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो. उहाँ पहिला नजाने कुरा थियो, पछि सायद यस्तै विभिन्न दबाब सुझावहरूको कारणले जाने हुनुभयो. के अरे, त्यो एकदम सकारात्मक कुरा हो. जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्. अहिले खास गरी भन्यो भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छ, छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि. तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौँ. त्यही कारणले गर्दा ग्लोबल वार्मिङको समस्याले अहिले चाहिँ हामी कहाँ हिमतालहरू फुट्ने, हिमाली क्षेत्र चाहिँ क्षयीकरण हुने, त्यसको प्रत्यक्ष प्रभाव चाहिँ तटीय क्षेत्रमा हुने कुरा चाहिँ गम्भीर समस्याको रूपमा आइ नै सक्यो. अब हाम्रो सम्भवतः कैयौँ चाहिँ हाम्रा हिमालबाट बगेर आउने नदीहरू अधिकांश त हिमालबाटै बगेर आउँछन्, तिब्बतबाटै आउँछन्. माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन्, घरहरू बनाएर बसेका छ ठुलो सङ्ख्यामा जनता. यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने, त्यो पनि अकल्पनीय खालको आउने, यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो. यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई चाहिँ अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौँ भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बिचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौँ भने यसले हामीलाई असाध्यै राम्रो गर्छ. होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठुलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ. त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढङ्गले ठिक छ, विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन, घोषणा गरेर पनि आउँदैन, बाजा बजाएर पनि आउँदैन. तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन. प्रधानमन्त्री र मन्त्रीहरू चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ. काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ. एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न, त्यसलाई ढाकछोप गर्न रवि लामिछानेजीले बैठकसम्म त बोलाउनु भयो, तर त्यहाँ बैठकमा
1: रवि लामिछानेको सक्रियता राम्रो छ नि त. अहिले रवि लामिछानेजीले त राजनीतिक नेतृत्व गर्नु भएको छ.
0: होइन, ठिक छ, उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो. तर एउटा सच्चाइ के हो त भनेदेखि, जतिसुकै ठुलो सिट सङ्ख्या आएको प्रधानमन्त्री भए पनि, थोरै सिटमा आएका अरू प्रतिपक्षीहरू भए पनि, यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफैले बोलाउनुपर्छ. किनभने संसदमा त्यहाँ 6 पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन्, राष्ट्रिय पार्टीहरू छन्, उनीहरूलाई बोलाउने, छलफल गर्ने, सहयोगको अपेक्षा गर्ने, सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त. प्रधानमन्त्री नै कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने, बैठक बोलाउन नमिल्ने, फेस गर्न नमिल्ने, अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने, 4-5 नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने, उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ. त्यस कारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेको छ, हाम्रो त 10 बाढी आयो, 10 युवा सङ्घको नेतृत्वमा क्षितिज थेबे, मान्य क्षितिज थेबेको नेतृत्वमा, महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो, अलिकति त्यहाँ अध्ययन गऱ्यो, भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा हामी आफै, म आफै पनि गएको थिएँ, अन्य राष्ट्रको टोली राहत लिएर गयो, औषधिहरू सामग्री लिएर गयो, त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो, त्यसपछि भोलिन्टियर फोर्स जानुभयो. अहिले पनि म तपाईँलाई बताउँछु, रसुवा र नुवाकोटमा हाम्रो जी फन्डको टोली 100 टोली तैनाथ भएर विनोद श्रेष्ठको नेतृत्वमा, अध्यक्ष विनोद श्रेष्ठले त्यहाँ नेतृत्व गर्नुभएको छ, पुरापुर काममा त्यहाँ चाहिँ शिविर राखेरै बस्नु भएको छ. भोलिन्टियर फोर्सको त्यति नै ठुलो सङ्ख्यामा पुष्प श्रेष्ठको नेतृत्वमा त्यहाँ टोली बसेका छ. अहिले पनि युवा सङ्घले धादिङमा चाहिँ थुप्रै चाहिँ स्कुलहरू घरहरू चाहिँ को हिलो पन्छाउने काम गरिरहेको छ. अनिरासुईको टोलीले बागेश्वरी माविको त्यहाँको चाहिँ 3 बसेर सबै हिलो र माटोहरू हटाइदिएर पन्छाइदिएर स्कुल चाहिँ क्लास चलाउन तयार हुने बनाइदिएर
1: जानुभयो.
0: त्यसपछि उहाँ नुवाकोट जानुभयो. हामीले के भनेका छौँ भने हामी त यस्तो विपदको बेला राजनीति होइन, हामी विशुद्ध चाहिँ उद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माण यी सबै कुरामा हामी सहयोग गर्छौँ भनेर हामीले सुरुदेखि नै भने पनि हो, गरि पनि रहेछौँ, अझै पनि हामी गर्न तयार छौँ. तर त्यो त्यसका लागि चाहिँ कमसेकम पनि प्रधानमन्त्रीले सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ, यस्तो धेरै व्यवस्था गरेर सुरुङभित्र मान्छे हराएका छन्, 5,000 भन्दा बढी मान्छेहरू चाहिँ बेपत्ता हुनुहुन्छ, यस्तो बेलामा चाहिँ सरकारले यति धेरै चाहिँ चुपचाप बसेर गर्ने कुरा चाहिँ यो गाउँदिलो कुरा होइन। त्यसकारण आगामी दिनमा यस्ता कमजोरीहरू नहुन् भन्ने चाहन्छौँ। प्रधानमन्त्रीको भिजिट सफल होस्, त्यो भ्रमणले चाहिँ अवश्य पनि एउटा चाहिँ सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायका बिचमा पुगोस् र नेपालले चाहिँ जलवायु न्यायको कुरामा आफ्नो मुद्दा स्थापित गर्न सकोस्, त्यो नै हाम्रो सफलता
1: हस्। विशाल भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्, धन्यवाद।
1: आउँछु नेकपा एमालेका नेता विशाल भट्टरा। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने
2: झुलभित्र मात्र सुत्ने
3: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने
2: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
2: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने
2: डेङ्गी रोग बारे सचेत बनाऊ
4: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा
5: यो नेपाली रेडियो नेटवर्क
6: खरो विषयमा दरो बहस नेपाली बहस
7: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
8: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट आदरणीय श्रोता हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौँ बाढी पहिरोले प्रताडित छन् नागरिकहरू राहत र उद्धारका कुराहरूमा पनि सरकारले तदारुकता गर्न सके कि सकेन भन्ने विषयका प्रश्नहरू पनि यतिखेर आइरहेका छन् हामी आज तपाईँलाई फेरि लैजान चाहन्छौँ बाढी प्रभावित क्षेत्र नुवाकोट धादिङ रसुवा विशेष गरी रसुवा क्षेत्र निकै प्रताडित बनेको एउटा परिस्थिति छ आज आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ हामीसँग यतिखेर जोडिनु भएको छ तामाङजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
9: हजुर नमस्ते धन्यवाद
4: बुचुङजी केही समय अगाडि हामीले कुराकानी गरेका थियौँ तर अहिलेको राहत र उद्धारको अवस्था कस्तो छ त्यहाँ सबै मानिसहरू सन्तुष्ट छन् बाटो ट्र्याक खुल्यो अब तपाईँहरूसँग ओहोरदोहोर गर्न सक्ने क्षमता रह्यो अहिलेको अवस्थामा
9: सर अहिले यो राहतको कुरा गर्नुपर्दा मेरो गाउँपालिकामा अहिले मान्छेहरू सन्तुष्टि भइरहेको अवस्था छैन किनभने अहिले जति पनि यो राहत उद्धार कार्यक्रममा खटियो र उद्धारहरू पनि क्रम जारी नै छ अझै पनि सुरुङहरूमा मान्छेहरू खोतलास भइरहेको अवस्थाहरू छ र जुन राहतको कुरा गर्नुपर्दाखेरि मेरो गाउँपालिका पुरै नाकाबन्दी जस्तै अवस्थामा छ
4: अहिले पनि
9: किनभने त्यहाँ सडक सञ्जाल टुटेको छ र पैदल यात्रा पनि गर्न नसक्ने अवस्थामा छ त्यो भएर अहिले पर्याप्त जहाँ सडकको पहुँच जोड्न सफल भयो ती गाउँपालिकाहरूमा राहत पुगेको अवस्थाहरू छ र मेरो गाउँपालिकामा पुरै हेलीबाट मात्र सम्भव यो ढुवानीको अवस्थाले गर्दा जति पनि राहतहरू आइरहेको छ तर मेरो गाउँपालिकामा पुगिरहेको छैन र हामी चाहिँ प्रशासनसँग हार गुहार गरेर अहिले हेली मार्फत चाहिँ केही राहतहरू ढुवानी गरिरहेको अवस्था छ तर त्यहाँ चाहिँ 1200-1300 नागरिकहरू घर परिवारहरू पुरै नाकाबन्दी भएको कारणले चाहिँ पर्याप्त राहत पुगेको अवस्था छैन
4: भनेपछि अझै पनि समस्या छ त्यहाँ होइन राहत पाएका छैनन् अब के त्यहाँ जस्तो अब बासस्थान त होला बस्नलाई होला पकाउनलाई सम्म होला तर अब नुन तेलदेखि लिएर अन्य सामग्रीहरू दैनिक आवश्यकताका सामग्रीहरू पनि चाहिएला त्यसको कस्तो प्रबन्ध छ
9: त्यही एकदमै समस्या जटिल समस्या निस्किरहेको छ किनभने त्यहाँ जो हो अलिअलि पैसा भएर पनि अब किन्न सक्ने अवस्था नै छैन त्यहाँबाट पैदल यात्रै गर्ने बाटो पनि छैन त्यहाँ पुरै कनेक्ट नै टुटेको अहिले पुरै पालिकाको मेरो 5 वडा र गोसेकुण्डाको केही वडाहरू चाहिँ नाकाबन्दी भएर बसिरहेको अवस्था छ र त्यहाँको नागरिकहरूले हामीलाई नुन र तेल भयो भने पुऱ्याइदिउँ भनेर आवाजहरू उठिरहेको छ र हामीले पनि यता जिल्ला विपद व्यवस्थापन समिति लगायत हामीले यत्र सङ्घ सरकारलाई पनि फोन गरेर यो केन्द्रीय विपद प्राधिकरणमा पनि फोन गरेर अब तपाईँहरूले हेली मार्फत मात्र ढुवानी सम्भावना भएको हुनाले तपाईँहरूले हेली मार्फत चाहिँ ढुवानी गर्नुपर्छ त्यहाँ होइन 2-4 परिवार 20-30 परिवार भए त त्यो हेलीले पनि 1-2 लोडले पुग्ला त त्यहाँ त पुरै गाउँ नै होल्ड भएर बसेको हुनाले 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ अथवा कुनै पनि कुनै एनजिओहरूले चाहिँ हामी हेली मार्फतै ढुवानी गरेर दिन्छु भन्ने एनजिओहरू पनि आउनुभएको थियो तर यो उडान अनुमति नपाएर हामीले चाहिँ ढुवानी गर्न सकेन भन्ने आवाजहरू पनि उठिरहेको छ
4: सरकारले त सहजै तरिकाले उडान अनुमति दिनैपर्ने होइन यो दुःखको समयमा भने
9: दिनुपर्ने यो के भइरहेको छ हामी बुझ्न सक्दैनौँ किनभने जति पनि हेलीहरू छ पहिलाको जुन घटना घटेको 2-4 दिनमा सबै उडानहरू जुन मानिस जिउँदो उद्धार घाइते उद्धार लास व्यवस्थापनमा खटिरहेको होला अब त्यसमा राज्यले होल्ड गर्नु र अनुमति नदिनु राज्यको कन्ट्रोलमा राख्नु पर्थ्यो राख्थे. तर अहिले जब अलिकति अहिले त सहज अवस्थामा आइपुग्यो, जो घाइतेहरू उद्धार गर्नुपर्ने थियो त्यो उद्धार भयो, र जहाँ फँसेको नागरिकहरूलाई आफ्नो ठाउँमा ट्रान्सफर गर्नुपर्ने थियो त्यो पनि ट्रान्सफर भयो जस्तो लाग्छ. तर पनि अहिले यो राहतको लागि चाहिँ पर्याप्त उडान अनुमति दिनु पर्थ्यो, र जहाँ सडक पहुँच भएको क्षेत्रहरूमा धेरै एनजिओहरू आउनु भएको छ र धेरै राहत पनि दिनुभएको छ. तर पनि यसरी जहाँ सम्भावना छैन त्यो क्षेत्रमा चाहिँ हेली उडान भन्दा विकल्पै छैन, ती क्षेत्रमा चाहिँ पर्याप्त अनुमति दिनुपर्थ्यो जस्तो लाग्छ मलाई.
4: ए, भनेपछि अब सरकारले पर्याप्त रूपमा हेली अनुमति नदिँदाखेरि पनि राहत र उद्धारमा समस्या देखिएको छ अहिले, होइन? राहतमा, विशेष गरी राहतमा समस्या देखिएको छ.
9: एकदमै राहतमा एकदमै समस्या छ अहिले. मेरो पालिकाको नागरिकहरू मलाई पनि बारम्बार फोन गरिरहेको छ, अब यो यति तपाईँहरूले चाँडो राहतको व्यवस्था पनि गर्न सक्दैन भने हामीसँग तुल नुन र तेलको चाहिँ पुरै अब समस्या जटिल भयो. बरु हामी आलु खान्छौँ, अलिअलि भएको पिठो खान्छौँ, तर तपाईँहरूले नुन तेलको व्यवस्था गरिदिनु भनेर एकदमै फोन गरेर टर्चर दिइरहेको अवस्था छ. र कतिपय नागरिकले अब के भन्नसम्म थालिसक्यो भने पुरै गाउँलाई निकालिदिनु, बजार क्षेत्र अथवा तपाईँहरूले कहाँ लानुहुन्छ होल्डिङ सेन्टरमा लानु, हामी गाउँबाट निकालिदिनु. अब यसरी बन्धक बनाएर राहत पनि नपुर्याउने यो अवस्था हो भने हामी आन्दोलन गर्छौँ भन्ने अवस्था पनि सृजित भइरहेको छ.
4: अब भनेपछि त्यहाँको सरकारको कोर्डिनेसन जस्तो, अब तपाईँ त गाउँपालिका प्रमुख हो, स्थानीय तहको प्रमुख भएको नाताले चाहिँ सरकारसँगको कोर्डिनेसन कस्तो छ? तपाईँको मागमा सरकार कतिको लचक छ, सुनिरहेको छ कि छैन?
9: अहिले आएर यो अलिक पछिल्लो चरणमा आएर अब समन्वय अलिकति ट्र्याक जोडेको छ. योभन्दा अगाडि जुन घटना घटेको 2-4 दिनसम्म पुरै भद्रबोल अवस्थामै थियो. त्यहाँ चाहिँ स्थानीय सरकार र सङ्घीय सरकारको राम्रो कनेक्ट छ जस्तो त मलाई लागेन. अहिले फेरि मिटिङ बसे
10: स्टुडियो टाइम चेक.
11: अहिले बिहानको 7 बज्यो.
10: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै

0: आयुर्वेदिक पद्धति द्वारा प्राचीन काल देखि त्वचा र शरीरका लागि प्रयोग गरिने हिमाली जडीबुटीहरूको दुर्लभ सम्मिश्रण अब ओखती साबुनमा, जसको दैनिक प्रयोगले दिन्छ अनुहार र शरीरलाई प्राकृतिक पोषण र त्वचामा थप्छ अझ सौन्दर्यता र निखारपन। जडीबुटीको शक्ति साबुन ओखती।
1: स्टुडियो टाइम चेक।
2: अहिले बिहानको 7 बज्यो।
1: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।

0: लव सम्मिश्रण अब ओखती साबुनमा जसको दैनिक प्रयोगले दिन्छ अनुहार र शरीरलाई प्राकृतिक पोषण र त्वचामा थप्छ अझ सौन्दर्यता र निखारपन जडीबुटीको शक्ति साबुन ओखती
1: तपाईँको दैनिक दुखाइले जीवन थकाइलाग्दो बनाइरहेको छ
2: आधुनिक दक्ष चिकित्सकद्वारा तपाईँको दुखाइको अन्त्य र जीवनको नयाँ सुरुवातको लागि दुखाइ मुक्त जीवनको भरोसा पोखरा पेन केयर सेन्टर
3: लामो समयदेखि दुखाइ रोग सम्बन्धी काम गर्दै आउनुभएका डाक्टर हरि पौडेलबाट टाउको दुखेको माइग्रेन घाँटी तथा ढाडमा नसा च्यापिएको घुँडा तथा जोर्नीहरू खिएको बाथको दुखाइ क्यान्सर रोगको दुखाइ खेलाडीहरूको मासु च्यातिएर हुने दुखाइ घाँटी र काँधको दुखाइ स्नायु सम्बन्धी दुखाइ साथै सम्पूर्ण शरीरको दुखाइ तथा विभिन्न नसाको दुखाइको सम्पूर्ण उपचार गरिन्छ सम्पर्क पोखरा पेन केयर सेन्टर एनबी कम्प्लेक्स तेस्रो तला महेन्द्र पुल पोखरा फोन नम्बर 061-591-6555 मोबाइल नम्बर 98-560-022-55 यदि तपाईँलाई दुखाइसँग सम्बन्धित कुनै पनि समस्या छ भने हामीलाई सम्झनुहोस्
4: कानुनी अपराध हो डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: मेरो परिवारले खानेकुरा त मिठै खान्छन् तर कहिल्यै स्वस्थ भएनन् के खुवाउनुहुन्छ दिदी तपाईँले आफ्नो परिवारलाई जहिले पनि हृष्टपुष्ट र तन्दुरुस्त देखिन्छन्
7: म र मेरो परिवार स्वस्थ हुनका लागि खानेकुरामा जहिले पनि म सचेत र सजग छु किनकि आमा एग्रो प्रोडक्टबाट उत्पादित विभिन्न अन्न तथा गेडागुटी मिश्रित पौष्टिक तत्त्वले भरिपूर्ण साधु हाम्रो परिवारको साथमा छ
8: मेरो हर पलको साथी आमा एग्रो प्रोडक्टको साथु जहिले पनि जहाँ पनि सधैँ खाने गर्छु आमा एग्रो नाता छ भरोसाको
1: अब बाहिरी जंक फुड खानेकुराबाट टाढा रहौं आमा एग्रो प्रोडक्टका विभिन्न सातुलाई अङ्गालौँ शिशुदेखि वृद्ध अवस्थासम्मलाई आवश्यक पौष्टिक खाना सबै उमेर समूहका मानिसले सजिलै पचाउन सकिने हाइजेनिक र फरक फरक पोषण तत्त्व भएको छिटो छरिदो हुने खाँदा झनै मिठो सम्पर्क आमा एग्रो प्रोडक्ट प्राली अन्नपूर्ण टोल पोखरा 7 कास्की फोन नम्बर 061-458-0081-98-560-68-081
9: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो तपाईँ सँगै गुनगुनाउँदै

0: स्टुडियो टाइम चेक, अहिले बिहानको 8 बज्यो। ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड, असल साथी रेडियो। कुष्ठरोग कुनै श्राप वा पूर्व जन्मको पापको कारणले र वंशानुगत रूपमा लाग्ने रोग होइन, यो कीटाणुबाट लाग्ने रोग हो। उपचार गरे पूर्ण रूपमा सन्चो हुन्छ। यसले छाला, नसा, आँखा र नाकलाई असर गर्दछ। यो सजिलै सर्ने रोग होइन, उपचार गरौँ र यसबाट नडराउँ।
1: छालामा हल्का रातो फुस्रो र नचिलाउने दागहरू भएमा, हात खुट्टा झमझमाउने वा छुँदा थाहा नभएमा, हात खुट्टामा कमजोरी भएमा र हात र खुट्टाको छाला सुक्खा भएमा कुष्ठरोग लागेको हुन सक्छ। यस्तो लक्षण आफू वा अरूमा देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा गई जाँच गराइहालौ।
0: सबै सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गतका अस्पतालहरूमा कुष्ठरोगको औषधि निशुल्क पाइन्छ।
1: थप जानकारीको लागि INF नेपाल अन्तर्गत हरियो खर्क अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हैन हो काका, मुसु मुसु हाँस्दै यति धेरै पैसा गनेर बस्नु भएको छ, जग्गा बेच्नु भयो कि कस हो?
6: यो त मेहनत र परिश्रमको फल हो नि बाबु। यसपालि बङ्गुर र कुखुरा पालनबाट राम्रो मुनाफा भयो।
5: ए, मैले पालेका गाई भैँसीबाट पनि दुधको उत्पादनमा वृद्धि भएको छ। यसपालि त फेरि उता कुखुरा र बाख्राको आमदानी पनि राम्रो भएको छ। यी सबै नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पेलेट पोषक तत्त्वको उत्कृष्ट संमिश्रण भएको दाना खुवाएको परिणाम हो। त्यसैले आजकल मेरो आमदानी पनि राम्रो भएको छ।
6: नेपाल ओइल होप एग्रिटेक प्रणालीको विजय पेलेट दाना खुवाउँदा उत्कृष्ट उत्पादन हुन्छ, बढी लाभ लिन सकिन्छ, रोग लाग्ने सम्भावना न्यून, तौलमा वृद्धि, दुधको उत्पादनमा वृद्धि हुन्छ।
5: तपाईँ पनि आजै आफ्ना पशु पन्छीलाई नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पेलेट दाना प्रयोग गरी अधिकतम लाभ लिनुहोस्। पोखराका लागि आधिकारिक विक्रेता कञ्चन पोल्ट्री प्रणाली, पोखरा 10 मिलन टोल, औद्योगिक क्षेत्र पोखरा कास्की। सम्पर्क नम्बर 061-538-21, 98-560-28-355।
7: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
8: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
8: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
8: नेपाली FM तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।

0: अफकको पालो, न्यूज सर्ट इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरू बताउँछन्। हरियो साग सब्जी मध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ, जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ। त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो। तर फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौ। अहिले फर्सीको मुन्टा खाने सिजन भइसकेको छ। फर्सीको पात, साग वा फर्सीको मुन्टा, तपाईँ यसलाई के भनेर व्याख्या गर्नुहुन्छ? फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ। फर्सीको मुन्टामा विभिन्न पौष्टिक तत्त्वले भरिएको हुन्छ। फर्सीको मुन्टामा भिटामिन ई, सी, ए, बी, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर प्रोटिन, म्याग्नेसियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हुन्छ। मानव स्वास्थ्यलाई स्वस्थ राख्नका लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्त्वको आवश्यकता पर्दछ। एक अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरू हुन्छ कि जसले खतरनाक रोगबाट पनि जोगिन मद्दत गर्छ। फर्सीको मुन्टा आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट पनि सुरक्षित बच्न सकिन्छ। फर्सीको मुन्टा खानुको फाइदाबारे हामी सबैलाई थाहा नहुन सक्छ। के हुन् त फाइदाहरू भन्ने बारे आउनुहोस् चर्चा गरौं। फर्सीको मुन्टालाई नियमित खानामा समावेश गरेमा उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट बच्न सकिन्छ। फर्सीको मुन्टामा विभिन्न पौष्टिक तत्त्व भरिएको हुन्छ। यसमा भिटामिन ई, सी, ए, बी, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर प्रोटिन, म्याग्नेसियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो। आँखाको स्वास्थ्यको लागि पनि लाभकारी मानिन्छ। फर्सीको मुन्टामा भिटामिन

0: रोक्नमा मद्दत पुर्याउँछ। क्यान्सरबाट जोगाउन फाइबरको सेवनले अनेक फाइदा हुन्छ। पाचन प्रणालीलाई स्वस्थ राख्न पनि फर्सीको पातमा पाइने पोटासियमले पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ। फर्सीको पातको सेवनले उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ। फर्सीको मुन्टाले नष्ट भएको टेस्टिकुलर र स्पर्श बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ, जसको मद्दतले तपाईँको प्रजनन क्षमतामा पनि वृद्धि गराउँछ। फर्सीको मुन्टामा पाइने एन्टिअक्सिडेन्टले बढ्दै गरेका उमेरमा पनि जवान देखाउनमा सहयोगी हुन्छ। कोलेस्ट्रोललाई नियन्त्रण गर्न, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि पनि फर्सीको मुन्टा निकै उपयोगी हुन्छ। फर्सीको मुन्टामा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ भने मुटुलाई पनि स्वस्थ राख्न मद्दत राख्दछ। मधुमेह रोगबाट राहत पाउनका लागि पनि फर्सीको मुन्टा खानु फाइदाजनक मानिन्छ। फर्सीको मुन्टामा हाइपोग्लाइसेमिक नामक तत्त्व हुन्छ, जसले तपाईँको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ।
1: सम्बन्धमा बाँधिएपछि एक अर्कामा विश्वास देखाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तपाईँ आफ्नो लाइफ पार्टनरमाथि विश्वास देखाउन सक्नुहुन्न भने यसले तपाईँको सम्बन्धलाई खोक्रो बनाउनेछ। कतिपय व्यक्तिहरू आफ्नो साथीको अनुपस्थितिमा उनीहरूको मोबाइल फोन जाँच्न थाल्छन्, जसले गलत छाप छोड्छ। यस्तो गर्नु कसैको गोपनीयताको उल्लङ्घन पनि हो। कसैको गोपनीयताको सम्मान नगर्नु गलत बानीमा गनिन्छ। यदि तपाईँ आफ्नो लाइफ पार्टनरको फोन हातमा लिने बित्तिकै धेरै कुराहरू हेर्नुहुन्छ वा जाँच्नुहुन्छ भने यो निश्चय नै एक गलत बानी हुन सक्छ। म्यासेज र इमेल जाँच्ने लाइफ पार्टनरको म्यासेज र इमेल जाँच्नबाट बच्नुहोस्, किनभने यो उनीहरूको गोपनीयताको उल्लङ्घन हुन सक्छ। यदि तपाईँको लाइफ पार्टनर काम गर्ने व्यक्ति हो भने म्यासेज र इमेल आउनु एक सामान्य प्रक्रिया हो। तपाईँले पनि इमेल वा म्यासेज जाँच्नबाट बस्नुपर्छ, किनभने यसो गरेर तपाईँ आफ्नो सम्बन्ध कमजोर बनाइरहनु भएको हुन्छ, साथै यसले गोपनीयता पनि भङ्ग गर्छ। सामाजिक सञ्जालको गतिविधि लाइफ पार्टनरको सामाजिक सञ्जाल गतिविधि जाँच्नबाट बस्नुहोस्, किनभने यसले उसको सम्मानमा चोट पुर्याउन सक्छ। कयौँ पटक तपाईँको लाइफ पार्टनरले आफ्नो लिङ्कको राम्रा साथीहरूसँग धेरै कुराहरू साझा गर्छन्। यस्तो अवस्थामा तपाईँले ती म्यासेजहरू पढ्नुहुन्छ भने यो थाहा पाएर उसलाई पनि नराम्रो लाग्नेछ। फोन कल र सम्पर्कहरू लाइफ पार्टनरको फोन कल र सम्पर्कहरू जाँच्नबाट बस्नुहोस्। कार्यालयबाट आउने बित्तिकै फोन हातमा लिएर उसको कल लग हेर्नु र सम्पर्कहरू जाँच्नु गलत बानी हो। यो बानीले सम्बन्धमा तिक्तता ल्याउन सक्छ। ब्राउजर हिस्ट्री जाँच्ने पार्टनरको ब्राउजर हिस्ट्री जाँच्नबाट पनि बस्नुहोस्। ब्राउजर हिस्ट्री जाँच्नु राम्रो बानी हुन सक्दैन। कयौँ पटक तपाईँको पार्टनरले तपाईँसँग सोध्न लजाउने कुराहरू हुन सक्छ, जसलाई उनले इन्टरनेटको माध्यमबाट पढिरहेका हुन सक्छन्। यो कुनै रोग वा अन्य कुनै कुरा हुन सक्छ, त्यसैले यी कुराहरू जाँच्नु ठिक होइन। के गर्ने त? पार्टनरसँग खुलेर कुरा गर्नुहोस् र उनीहरूसँग आफ्ना चिन्ताहरूको बारेमा सोध्नुहोस्। तपाईँ आफ्नो पार्टनरसँग विश्वास बनाउनुहोस् र उनीहरूमाथि भरोसा गर्नुहोस्। जब पनि तपाईँ आफ्नो पार्टनरसँग संवाद गर्नुहुन्छ, तब उनीहरूसँग आफ्ना भावनाहरूको बारेमा कुरा गर्नुहोस्। यसो गर्दा तपाईँको सम्बन्ध पनि बलियो हुनेछ र पार्टनरको मनमा तपाईँप्रतिको प्रेम र सम्मान पनि बढ्नेछ।
0: स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अद्भुत फल मानिन्छ। यसको खेती कहाँबाट सुरु गरिएको हो भन्नेबारे त्यति स्पष्ट छैन, तर क्रिस्टोफर कोलम्बसले विश्व भ्रमणपछि सन् 1493 यसलाई युरोप भित्राएको अनुमान गरिन्छ। पहिले अमेरिकाको हवाईमा यो ठूलो परिमाणमा उत्पादन हुन्थ्यो। अहिले पाराग्वे, ब्राजिल, फिलिपिन्स, कोस्टारिका लगायतका देशमा भुइँकटहरको धेरै खेती हुने गरेको छ। पोषक तत्त्वको भण्डार भुइँकटर पोषक तत्त्वको भण्डार नै हो। यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, B5, B6 र फोलेट पाइन्छ। यस्तै खनिज तत्त्वमा पोटासियम, कपर, म्याग्नेज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ। यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन पनि उपयोगी मानिन्छ। स्वास्थ्यका हिसाबले के फाइदा हुन्छ त आउनुहोस् चर्चा गरौँ। आर्थराइटिस अर्थात् बाथका लागि उपयोगी। आर्थराइटिससँग सम्बन्धित जोर्नी र मांसपेशीको दुखाइ घटाउने गुण भुइँकटरमा पाइन्छ। यसमा ब्रेमिलेन नामक दुर्लभ खालको प्रोटियोलाइटिक इन्जाइम हुन्छ, जसले जटिल खालका प्रोटिनलाई टुक्रा पार्छ र पीडा कम गर्न सघाउने गर्दछ। रोग प्रतिरोधी क्षमतामा वृद्धि भुइँकटर भिटामिन सीको राम्रो स्रोत हो। यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्त कोषका गतिविधिमा वृद्धि गरी

0: रोग प्रतिरोधी क्षमता बढाउँछ। घाउ चाँडै निको पार्न सहयोग पुर्याउँछ। भिटामिन सी उच्च मात्रामा पाइने हुनाले भुइँकटरले घाउ तथा चोटपटक चाँडो निको पार्न मद्दत गर्छ र संक्रमणको प्रतिरक्षा गर्छ। यसले रक्त धमनीका भित्ता, छाला, अङ्गहरू तथा हड्डीका लागि आवश्यक एक प्रकारको प्रोटिन कोलाजेन निर्माणमा प्रमुख भूमिका खेल्छ। क्यान्सर रोगका लागि रोकथाम। एन्टीअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्याग्निस पाइने भएकाले भुइँकटरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउने गर्दछ। पाचन प्रणाली मजबुत पार्नेछ। नियमित भुइँकटरको सेवनले कब्जियत, पखाला, एथेरोक्सिकोलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पुर्याउँछ। यो फाइबरको राम्रो स्रोत भएकाले पनि पाचन प्रणालीलाई दुरुस्त बनाउन र ग्यास्ट्रिक हुन दिँदैन। खोकी र रुगामा पनि उपयोगी। ब्रोमिलेन र भिटामिन सीको स्रोत भएकाले भुइँकटरले श्वास प्रश्वास सम्बन्धी समस्यालाई हटाउन र शरीरबाट अनावश्यक खकारजन्य पदार्थ सफा गर्न मद्दत गर्छ। हड्डी मजबुत पार्छ। भुइँकटरमा म्याग्निस तत्व यथेष्ट परिमाणमा पाइन्छ। यो तत्वले हड्डीलाई मजबुत पार्नुका साथै हड्डीको वृद्धि र मर्मतमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। एउटा भुइँकटरबाट शरीरलाई दैनिक चाहिने खनिज तत्वको 70% हिस्सा प्राप्त गर्न सकिन्छ। अब चर्चा गरौं भुइँकटरका अन्य फाइदाबारे। दम रोगका लागि राहत दिन्छ। मधुमेह नियन्त्रण गर्छ। प्रजनन क्षमतामा वृद्धि गर्छ भने छालाको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ। मुखको स्वास्थ्यमा उपयोगी रहेको छ। दृष्टि सुधार गर्छ। रक्तचाप नियमित गर्छ। मुटुको रक्षा गर्दछ भने रक्त सञ्चालन सुधार गर्न र मृगौलाको पत्थरी निकाल्न समेत भुइँकटरले सहयोगी भूमिका खेल्छ। अब चर्चा गरौं भुइँकटरका साइड इफेक्टबारे। बान्ता आउने, मुख र गाला सुन्निने, छालामा दाग आउने, पखाला लाग्ने, टाउको दुख्ने, रिगटा लाग्ने आदि हुन सक्छन्। भुइँकटर खाँदा अप्नाउनु पर्ने सावधानीका बारेमा अब चर्चा गरौं। भुइँकटरमा भएको ब्रोमिलेन तत्त्वका कारण धेरै खाएका बेला दाँत कुलिन सक्छ। मधुमेहका बिरामीले क्यानमा राखेको जुस सेवन गर्नु हुँदैन। त्यसमा बढी मात्रामा चिनीको प्रयोग गरिएको हुन्छ। त्यसै गरी गर्भवती महिलाले धेरै भुइँकटर खानाले गर्भपतन हुने खतरा पनि हुन्छ। हामीले गाउँघरमा पनि सुन्दै आएका कुरा हो कि गर्भवती भएको बेलामा भुइँकटर खानु हुँदैन। त्यसैले हामीले गर्भवती भएको बेलामा भुइँकटर खान भने सावधानी अप्नाउनुपर्छ। यसमा पोटासियम पाइने भएकाले मृगौलाका बिरामीले खाँदा पनि ख्याल पुर्याउनुपर्छ।
1: आमाको क्यान्सर रोगको उपचारको लागि कति हस्पिटल लगे, कति डाक्टरहरूले उपचार गर्नुभयो, तर रोग भने जिउको त्यो निको हुने त आशै मर्यो।
2: हेर्नुहोस् बहिनी, मान्छेको जीवन हो, सास रहुन्जेलसम्म आस लाग्छ। तपाईँ एकपटक आमालाई उपचार लन्जेभिटी हेल्थमा गराउनुहोस्।
1: तर आमाको क्यान्सर रोग निको हुने सम्भावना डाक्टरले छैन भनेका छन्।
2: जटिल क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरूको सफल उपचारका लागि एकपटक लन्जेभिटीमा आउनुहोस्। क्यान्सर रोगबाट मुक्त भई नयाँ जीवन प्राप्त गर्नुहोस्। सम्पर्क लन्जेभिटी हेल्थ होम प्राली, ललितपुर चापाकाउ जाने दो बाटो भाटभटेनीको लाइनमा, नबिल ब्याङ्कसँगै फोन 01-4568-817, मोबाइल 98-510-85-166, अ कम्प्लिट क्यान्सर डिजिज सोलुसन।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: कुष्ठरोग कुनै श्राप वा पूर्व जन्मको पापको कारणले र वंशानुगत रूपमा लाग्ने रोग होइन, यो कीटाणुबाट लाग्ने रोग हो। उपचार गरे पूर्ण रूपमा सन्चो हुन्छ। यसले छाला, नसा, आँखा र नाकलाई असर गर्दछ। यो सजिलै सर्ने रोग होइन, उपचार गरौँ र यसबाट नडराउँ।
3: छालामा हल्का रातो फुस्रो र नचिलाउने दागहरू भएमा, हात खुट्टा झमझमाउने वा छुँदा थाहा नभएमा, हात खुट्टामा कमजोरी भएमा र हात र खुट्टाको छाला सुक्खा भएमा कुष्ठ रोग लागेको हुन सक्छ। यस्तो लक्षण आफू वा अरूमा देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा गई जाँच गराइहालौ।
2: सबै सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गतका अस्पतालहरूमा कुष्ठ रोगको औषधि निशुल्क पाइन्छ।
3: थप जानकारीको लागि INF नेपाल अन्तर्गत हरियो खर्क अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ।
7: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।
8: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।

0: द्वारा प्राचीन कालदेखि त्वचा र शरीरका लागि प्रयोग गरिने हिमाली जडीबुटीहरूको दुर्लभ सम्मिश्रण अब ओखती साबुनमा, जसको दैनिक प्रयोगले दिन्छ अनुहार र शरीरलाई प्राकृतिक पोषण र त्वचामा थप्छ अझ सौन्दर्यता र निखारपन। जडीबुटीको शक्ति साबुन ओखती।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: सम्पूर्ण व्यवसायी, उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना। नापतौल गर्दा ढुङ्गा, भारतीय ढक, काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने। सुन चाँदी खरिद बिक्री गर्दा ग्राम, मिलिग्राम मात्र तौल गर्ने तथा तोला, मास, रती, लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने। नाप तौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने। नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्र

नियम अनुसार तोकिएको म्याद भित्र जाँच गराउने। सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ। साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ। इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ। उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनुपर्नेछ। तौलिने यन्त्र प्रयोग गर्दा उपयुक्त तरिकाले कैफियत नहुने गरी जस्तै झुन्डाउने, तराजु स्ट्यान्डमा झुन्डाएर काउन्टर, तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने। नापतौल तथा नाप्ने तौलिने यन्त्र बिक्री मर्मत सेवा प्रदान गर्नु परेमा अनिवार्य कार्यालयबाट इजाजत पत्र लिनुपर्ने। अनियमित तरिकाले नाप तलुवा नाप्ने तौलिने यन्त्र प्रयोग बिक्री वितरण मर्मत सेवा प्रदान गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ। विस्तृत जानकारीका लागि गुणस्तर तथा नापतौल कार्यालय पोखरा, फोन 061-452-797।

0: स्टुडियो टाइम चेक
1: अहिले बिहानको 9 बज्यो।
2: तपाईं सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईंसँग गुनगुनाउँदै।
3: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनामा 7 जनाको शव फेला परेको छ। सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ 7 जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थान नेपाल इपानले जनाएको छ। भदौ 10 को बाढीपछि 216 मेगावटको माथिल्लो त्रिशुली एकमा धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजना प्रबन्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको समूहले अडिट एकको क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेब्रिज भरिएको पाइएको उद्धारकर्ताहरूले बताए। यसै गरी मैलुङ क्याम्प साइटमा मिनी एक्सकाभेटरले उत्खनन कार्य शुरू गरिएको छ भने अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीव्रता दिने कम्पनीले जनाएको छ। बाढी आउनु अघि आयोजना स्थलमा 1,433 कार्यरत थिए, तीमध्ये हालसम्म 878 मात्रै उद्धार भएको छ। बारा जिल्ला अदालतले बिहिबार सिमराका 3 वर्षीय बालिकाको बलात्कार तथा हत्या घटनामा प्रतिवादी बनाइएका मध्ये 1 जनालाई 20,000 रूपियाँ धरौटी र 9 जनालाई साधारण तारिखमा रिहा गर्न अदालतले आदेश दिएको छ। प्रमुख जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले जितपुर सिमरा 1 24 वर्षीय प्रोगेस भन्ने पुग्रेश चौधरीलाई 20,000 रूपियाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका श्रेष्ठदार राजकुमार दाहालले बताएका छन्। यसै गरी प्रोगेससँगै पक्राउ परेका उनका बुवा इन्द्रजित, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापा मगर, नवीन विक्कर, शेष हसमुद्दिनलाई साधारण तारिखमा छाड्न आदेश भएको श्रेष्ठदार दाहालले बताएका छन्। घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले तत्कालका लागि धरौटी र साधारण तारिखमा छाड्न आदेश भएको समेत बताइएको छ। गरिमाका बुवा मनोज चौधरीले उनीहरू विरूद्ध किटानी चाहेरी दिएका थिए। चाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबरजस्ती करडी, कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतमा पेश गरेको थियो। अदालतले घटनामा उनीहरूको संलग्नता देखिने ठोस प्रमाण नदेखिएपछि तत्कालका लागि यस्तो आदेश दिएको बारा जिल्ला अदालतले जनाएको छ। यसअघि अदालतले उक्त घटनामा प्रतिवादी बनाइएका 2 नाबालकलाई बाल सुधार गृह पठाउने आदेश दिएको थियो। न्यायाधीश अधिकारीको इजलासले बुधबार 2 नाबालकलाई बाल सुधार गृहमा राखी घटनाको पूर्वपक्ष गर्न आदेश दिएको छ। उक्त आदेशसँगै उनीहरूलाई वीरगंज स्थित बाल सुधार गृह पठाइएको छ। गत साउन 31 गते घरमा खेल्ने क्रममा बेपत्ता भएकी गरिमा भदौ 2 गते साँझ भक्तिनगर स्थित एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्। गजेन्द्र नारायण सिंह अस्पतालले अस्पताल परिसर बाहिर महिलाले बच्चा जन्माएको घटनामा संलग्न भएको भन्दै 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले शुक्रबार घटनामा संलग्न भएको आरोपमा डाक्टर उस

0: मनिषा देव लगायत स्टाफ नर्स मनिषा कुमारी शाह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्विपर कृष्णा मेहत्तर र सुरक्षा गार्ड देवकान्त छालाई अर्को व्यवस्था नभएसम्म कामबाट हटाइएको हो। प्रस्तुतिका लागि सो अस्पताल पुगेकी सप्तरीकी बबिता पासवान बुधबार राति अस्पताल गेट बाहिर प्रस्तुति भएकी हुन्। यसैबीच स्वास्थ्य मन्त्रालयले उपचारात्मक सेवा महाशाखाका प्रमुख डाक्टर पंकज जंगरायमाझीको संयोजकत्वमा सदस्यहरू मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभाव श्रेष्ठ र एथिकल कमिटिका डाक्टर अजय शाह सहित 5 सदस्यीय छानबिन समिति समेत गठन गरेको छ।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एसोस एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको समेत बताइएको छ। लमजुङ र मनाङ जोड्ने बेसी सहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारापानीमा सड़क ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जल विद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। सड़क साँगुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागि बताइएको छ। आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न नपाइने समेत बताइएको छ। नयाँ उद्योग मन्त्री दीपक शाहको नियुक्तिसँगै ग्यास लुकाउने विरूद्ध कार्यवाही र ठाउँ ठाउँमा छापा मार्ने प्रक्रियालाई तीव्र बनाइएको छ। शुक्रबार नवनियुक्त मन्त्री शाहले ग्यास उद्योग सहज बनाउने सम्बन्धमा उद्योगीहरूसँग छलफल अगाडि बढ़ाएका छन्। शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका 32 नरेफाट र सामाखुसीको ग्यास विक्रेताबाट लुकाई राखेको 372 थान ग्यास सिलिण्डर समेत बरामद गरेको छ। प्रहरीले नरेफाट स्थित रामेछाप ब्राण्ड ग्यास डिलरका संचालक र वसुन्धरा स्थित हाम्रो सगरमाथा सहकारी संस्था मार्फत ग्यासको कारोबार गर्दै आएका व्यक्तिलाई पक्राउ पनि गरेको छ। प्रहरीले शुक्रबार नै तीनकुने स्थित गैरी गाउँबाट 2 ट्रकमा लोड गरिराखिएको अवस्थामा 700 सिलिण्डर बरामद गरेको छ। ग्यास कारोबजारी गरेको आरोपमा वसुन्धरा स्थित जय श्री बालाजी ग्यास स्टोरका संचालकलाई पनि पक्राउ गरिएको छ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति विभागले उपभोक्ताबाट अस्वाभाविक बढ़ी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने 2 व्यवसायीलाई 6 लाख रूपियाँ जरिवाना समेत गरेको छ। शुक्रबार विभागको टोलीले कागेश्वरी मनोहरा 6 स्थित अनिल किराना पसल र ललितपुरको बालकुमारी स्थित ग्यास पम्पलाई 3-3 लाख रूपियाँ जरिवाना गरेको हो। बिहिबार पनि प्रहरीले भक्तपुरको सूर्य एकबाट 75 थान र इट्ठा छेउबाट 28 सिलिण्डर ग्यास बरामद गरेको थियो। बिहिबार उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी थिइन्। उनले ग्यासको आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिँदा भएको चौतर्फी विरोधपछि राजीनामा दिएकी हुन्। यादव उद्योग मन्त्रीमा आसीन हुँदादेखि नै मुलुकमा ग्यासको अभावको शुरूआत भइसकेको थियो। भन्सार विभागको तथ्याङ्कले भने पछिल्ला महिनाहरूमा नेपालमा विगतको तुलनामा ग्यासको आपूर्ति वृद्धि हुँदै आएको देखाएको छ। तर पूर्व मन्त्री यादवले समस्यालाई समाधान गर्ने हिसाबले भूमिका भने प्रदर्शन गर्न सकेनन्। बरू उल्टै आफ्नै कर्मचारी र व्यवसायी आक्रोशित हुने गरी अभिव्यक्ति दिँदा उनले मन्त्री पदबाट नै राजीनामा दिने अवस्थाको सृजना भयो। तर पूर्व मन्त्री यादवले राजीनामा दिएको दिनदेखि नै सरकारले अगाडि बढ़ाएको अनुसन्धान तथा एक्सनले भने व्यवसायीले ग्यासको बिक्री प्रक्रियामा ठूलो छलछाम गरिरहेको हुन सक्ने आशंका पैदा गरेको छ। त्यस्तै आज देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान 8 बजे अध्यावधि गरेको बुलेटिन अनुसार अहिले पनि देशभर साधारणतया बादल लागेको छ र कोशी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। मौसम महाशाखाको प्रक्षेपण अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा भने चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। यसै गरी राति पनि देशभर साधारणतया बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। विश्व अर्थतन्त्र र भू राजनीतिको केन्द्रबिन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय मञ्च ब्रिक्सको 18 शिखर सम्मेलन आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा शुरू हुँदैछ। सन् 2026 1 जनवरी ब्रिक्सको अध्यक्षता सम्हालेको भारतले यसअघि सन् 2012 2016 र 2021 पनि यस सम्मेलनको आयोजना गरिसकेको छ। सेप्टेम्बर 12 र 13 गते चल्ने यो बहुप्रतीक्षित वार्तामा सहभागी हुन विश्वका प्रभावशाली नेताहरू नयाँ दिल्ली आइपुग्ने क्रम जारी छ। यसपटकको सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इण्डोनेसियाका राष्ट्रपति प्राबाओ र सुबियान्तो, चिनिया राष्ट्रपति सी जिनपिङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ। विशेष गरी 7 वर्षको लामो अन्तरालपछि चिनिया राष्ट्रपति सी जिनपिङको भारत भ्रमणलाई दुई देशबीचको सीमा तनावपछिको सम्बन्ध सुधार र सम्वादका लागि महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ। सन् 2014 इरान, युएई, साउदी अरेबिया, इजिप्ट र इथोपिया तथा सन् 2025 इण्डोनेसिया थपिएसँगै 11 सदस्य राष्ट्र पुगेको ब्रिक्सले विश्वको करिब 49.5% जनसंख्या, 40% कुल गार्हस्थ उत्पादन र 26% विश्व व्यापारको प्रतिनिधित्व गर्दछ। सन् 2025 विभिन्न 10 साझेदार राष्ट्रहरूलाई समेत जोडेको यस समूहले विश्व व्यवस्थामा विकासोन्मुख देशहरूको पहुँच बढाउने उद्देश्य राखेको छ। र एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट अन्तर्गत फाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको बाइबास ओभलमा जारी खेलमा नेपालले शानदार शुरूआत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर द्वय अर्जुन कुमार र आसिफ शेखले पार्टनरशिप जमाउँदै नेपाललाई अगाडि बढ़ाइरहेका छन्। यो समाचार लेख्दासम्म नेपालले 17 ओभरमा 87 रन जोड़ेको छ। अर्जुन 39 तथा आसिफ 42 रनमा खेलिरहेका छन्। उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले यो खेल नेपालका लागि निकै महत्वपूर्ण छ। त्यस्तै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 गतेदेखि 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको 125 बैठकको सिफारिशका आधारमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। हौस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: फेरि गाडी बिग्रियो, तनावै दियो यो गाडीले पनि।
1: होइन के भो गुरुजी, किन तनाव लिनुहुन्छ?
0: अस्ति भर्खर बनाएको गाडी हेर्नुहोस् न, तेल धेरै खाएर हैरान भए। फेरि गाडी उस्तै तान्ने गाह्रो मान्ने, धुवाको मुस्लो छुटेर दिगदार भए।
1: ए गुरुजी पनि पेट दुख्दा टाउको खती गरेर हुन्छ त? तपाईँको गाडीको समस्याको समाधान पोखरा डिजल सर्भिसमा हुन्छ।
2: तपाईँ पनि बोस मेसिनद्वारा सम्पूर्ण किसिमका पम्प तथा नोजलहरू जाँच अनि मर्मतका लागि सदैव सम्झनुहोस्। साथै सम्पूर्ण पम्पका पार्ट्सहरू सुपथ मूल्यमा उपलब्ध छन्।
3: सम्पर्क पोखरा डिजल सर्भिस, पोखरा औद्योगिक क्षेत्र, पोखरा 10 कास्की, फोन 061541209, 98464634357, प्रोप्राइटर आनन्द खाड, 98562937।

0: तपाईसँग गुनगुनाउँदै।
1: गरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट।
2: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर तपाईँ सुन्न सक्नुहुन्छ। त्यसै गरी युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टिभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौँ र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz र डिजिटलका धेरै प्लेटफर्महरू मार्फत पनि यो बहस एकैसाथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता आफ्नो अनुकूलतामा सुन्न सक्नुहुन्छ, फेसबुकमा नेपाली नेटवर्क र युट्युबमा नेपाली नेटवर्क टिभी सर्च गरेर पनि। र हामी सिधा प्रश्नको सिधा जवाफ दिने गर्दछौँ र देशको समसामयिक राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ। आदरणीय श्रोता, यतिखेर नेपाल रहेको छ महाविपत्तिबाट, नेपालले निकै ठुलो क्षति बेहोर्नु परेको एउटा परिस्थिति छ। राजनीतिमा पनि महाबाढी आएको छ। फागुन 21 गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दुईटै नजिकको बहुमत दिएर अगाडि ल्याएको छ। अन्य पुराना राजनीतिक दलहरूमा आन्तरिक रूपमा भीषण पहिरो आइरहेको छ। आदरणीय श्रोता, नेपाली कंग्रेसको कुरा गर्दा, नेकपा एमालेको कुरा गर्दा, अझ भनौ नेकपाकै कुरा गर्दा पनि नेकपामा छिटफुट पहिरो गए तापनि एमाले र कंग्रेसमा भीषण पहिरो गएको छ। एमाले कंग्रेसमा पनि विपत्ति छ। दलहरू राम्रोसँग मिल्न सकेका छैनन्, विचारहरू मिलेका छैनन्, मनहरू मिलेका छैनन्। यो महाविपत्तिमा पनि नेपाली कंग्रेस आफूलाई मिलाउन सकिरहेको छैन। सकस निवर्तमान सभापति शेरबहादुर देउवाले भन्छन्, म हो सभापति, तर वैधानिकताका आधारमा हेर्ने हो भने निर्वाचन आयोग र सर्वोच्च अदालतले नै गगन कुमार थापालाई सभापतिमा आधिकारिकता दिइसकेको एउटा स्थिति छ। तर सभापति बन्न कति रहर जागेको नेपाली कंग्रेसमा, विधानको पालना गर्नु पर्दैन आज भन्ने खालका पनि बहसहरू यतिखेर उठिरहेका छन्। सभापति बन्ने कुरा, नेतृत्व लिने कुरा, नागरिकहरूको मतबाट अर्थात् पार्टीको नेतृत्व लिने कुरा, कार्यकर्ता पंक्तिको मतबाट नेतृत्व लिने कुरा हुन्छ। तर कार्यकर्ताले चाहिँ इग्नोर गर्दै गर्दा पनि आफै सभापतिमै हो भनेर कुन पक्षले दावी गरिरहेको छ त, आज निकै ठुलो विवादको विषय कंग्रेसमा यो बनिरहेको छ। कंग्रेसको कुरा गर्दा सर्वोच्च अदालतमा एउटा मूल मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ। त्यो मुद्दा के हुन्छ भन्ने खालको विषय पनि छ। आधिकारिकताको विषयमा जब सर्वोच्च अदालतले निस्सा दियो, निस्सापछि उसले फेरि त्यसलाई नेपाली कंग्रेसको यो मुद्दालाई रिओपन गरेर हेरिरहेको छ। तर कंग्रेस मिल्ने छाडकाड अझै पनि देखिएको छैन। नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमाले तत्कालीन बेला निर्वाचनमा केपी शर्मा ओलीकै कारणले गर्दाखेरि, अर्थात् अध्यक्षकै कारणले गर्दाखेरि एमाले पराजय बेहोर्नु परेको निष्कर्ष सहित आएको प्रतिवेदनलाई फेरि एमालेमा पुनर्लेखन गर्नका निम्ति प्रदीप गेवाली र बादलहरूलाई खटाएका छन् केपी शर्मा ओलीले। अब नेकपा एमालेको स्थिति भने के हुन्छ भन्ने खालको चिन्ता चासो आम नागरिकहरूमा छ। तर एमालेभित्र र कङ्ग्रेसभित्रको अहिलेको किचलो हेर्ने हो भने सबै सत्ताका भोगी छन्। सबैले सत्ता चाहिएको छ, सबैलाई नेतृत्व चाहिएको छ। तर नेता कार्यकर्ताहरूले के चाहेका छन् त, त्यसको विषयमा विश्लेषण हुन सकिरहेको छैन। आजको नेपाली बहसमा यस विषयमा पनि कुराकानी गर्दैछौँ। संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रमुख एजेन्डा जलवायु सम्बन्धीको न्याय रहनुपर्छ। यसमा प्रधानमन्त्री बालेन्द्र शाहले कुन ढङ्गले चाहिँ आफूलाई त्यहाँ प्रस्तुत गर्नुहुन्छ, त्यसका विषयमा पनि हामी छलफल बहस गरौँला त्यतिखेर आदरणीय श्रोता। र त्यसै गरी अहिलेको पछिल्लो समयलाई हेर्ने हो भने डिएनए परीक्षणमा पनि जनशक्तिको अभाव भएको कुराहरू आएका छन्। यस विषयमा पनि हामी छलफल गर्छौँ। एमालेमा बढ्यो अन्तर सङ्घर्ष, ओली हटाउन दबाव भएको कुरामा पनि हामी आज छलफल गर्छौँ। नेपाली बहसमा दुवै पक्ष महाधिवेशनको तयारीमा मझघारमा शेखर भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी कुराकानी गर्दछौँ। आदरणीय श्रोता, डेरामा चार पूर्व प्रधानमन्त्रीहरू अहिले डेरामा बस्नु परेको छ। शेरबहादुर देउवा भाडाको घरमा छन्, त्यसै गरी झलनाथ खनालले भनेका छन् म सुकुम्बासी भएँ भनेका छन्, उनी पनि भाडाकै घरमा छन्। त्यसै गरी प्रचण्ड खुमलटार मा चाहिँ अर्काको घरमा बसेको एउटा परिस्थिति छ आदरणीय श्रोता. आजको नेपाली बहसमा हामी यस विषयमा पनि कुराकानी गर्नेछौँ. यतिकै हाम्रो बेसमा नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भुजाल हुनुहुन्छ. भुजाल चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ. अब शेरबहादुर देउवालाई भेट गर्नका निम्ति गगन कुमार थापा सभापतिज्यूले पटक पटक समय त माग्नु भएको कुरा आइरहेको छ, तर उहाँले भेट्नै मान्नु भएको छैन. भेट्न नमान्दा पनि सभापतिज्यूले उहाँलाई भेट्नकै लागि चाहिँ किन बरियत्ती गर्नु भएको त्यसो भए?
0: होइन, हाम्रो अब अभिभावकको रूपमा रहनुभएका शेरबहादुर देउवालजी बाहिरबाट आइसकेपछि उहाँको अभिभावकीय भूमिकाको अपेक्षा हामीले गरेका पनि हौ, र त्यही अभिभावकीय भूमिकाले पार्टीलाई एक गराउन सकिन्छ, एकतामा पुर्याउन सकिन्छ भनेरै पार्टी सभापति गगन कुमार थापाले भेट्नको लागि त्यस समय धेरै पटक फोन पनि गरेर माग गर्नुभएको थियो, तर समय उपलब्ध हुन सकेन. तर हाम्रो मुख्य अपेक्षा, अहिले पनि मुख्य अपेक्षा के छ भने, हामी हाम्रो अब पूर्व सभापति, पूर्व प्रधानमन्त्री, पार्टीमा लामो समय काम गर्नुभएको, उहाँलाई पार्टीको सङ्गठनको बारेमा पनि थाहा छ, सँग पार्टीको सङ्घर्षमा आफै योगदान पुर्याउनु भएको व्यक्तित्व, त्यही भएर उहाँबाट ठुलो अपेक्षा चाहिँ हामीले गरेका थियौँ, अहिले पनि गरिराखेका छौँ. यसकारण हामीले उहाँलाई कुनै पनि समूहको नेताको रूपमा नचिनिकन उहाँ पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ, र अहिले पनि उहाँले त्यसको लागि पहल कदमी गर्न जरुरी छ. यस कारण पनि उहाँलाई जित्न खोजेको, तर समय अभाव भएको कारणले समय प्राप्त गर्न नसकेको कारणले भेट पनि हुन सकिन.
2: तर अब एउटा कुरा यहाँलाई राम्रोसँग थाहा छ नि त, होइन, अब नेपाली कङ्ग्रेसको अहिलेको स्थिति हेर्ने हो भने त अब महाधिवेशनै पनि फरक फरक डेटमा गर्ने भनेर तयारी भइ नै सकिया छ. अब म हिन्दू हो, हिन्दू राष्ट्रको एजेन्डालाई अगाडि सार्छौँ भनेर सभापति, पूर्व सभापतिजीले बोली नै सक्नु भएको छ. अब कङ्ग्रेस र अर्को कङ्ग्रेस मिल्छ त यतिखेर?
0: अनि यहाँ काङ्ग्रेस, अर्को काङ्ग्रेस भन्ने सवालै छैन नि. पार्टीले आधिकारिक ढङ्गबाट गगन कुमार थापाको नेतृत्वमा अधिवेशनको एउटा कार्यतालिका आइसकेको अवस्था छ, धेरैजसो साथीहरूले अध्यावधि गरिसकेको अवस्था छ, उतापट्टिको समूहमा रहनुभएका वाइटर समूह भनौँ नि साथीहरू भए पनि धेरैले अध्यावधि गरेर आफू महाधिवेशनमा भाग लिने भनेर एउटा आफ्नो सहभागिता पनि जनाइसक्नु भएको छ. त्यही भएर यो पार्टी फुट्ने भन्ने सवाल त, पार्टी फुट्ने भनेको एउटा वैधानिक आधार हुन्छ, एउटा कानुनी आधार हुन्छ, होइन, तर त्यो अवस्था होइन. तर पनि अर्को पार्टी खोल्दै गर्ने परिस्थिति आयो भने पनि नेपाली काङ्ग्रेसको सङ्गठनभित्र लामो समय काम गर्नुभएका नेतृत्वहरूको विभाजन हुने स्थिति नआओस्, किनभने हामीले त नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक विचारधारामा रहेको पार्टी, राष्ट्रिय राजनीतिमा अहिले सबभन्दा शक्तिशाली विकल्पको रूपमा आम जनताले राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई नै एउटा अवसर प्राप्त भइराखेको छ. यो अवस्थामा काङ्ग्रेसको पार्टीलाई कमजोर गराउनको लागि विभिन्न समूहहरू बनाउने, अध्यावधिकहरू नगर्ने, पार्टीको महाधिवेशनमा भाग नलिने र पार्टीलाई कमजोर गराउने, यो वास्तवमा समयको माग पनि होइन र कसैको चाहना पनि होइन यो. त्यही भएर तपाईँले भने जस्तै पार्टी फुट्ने भन्दाखेरि पनि कुनै समूहले अर्को पार्टी हामी खोल्छौँ भन्ने स्थितिहरू पनि नआओस् भन्ने हामी चाहिराखेका छौँ, र अहिले पनि पार्टी सभापतिको कोसिस छ समयलाई समेटेर महाधिवेशनमा जाने, किनभने हामी अब महाधिवेशन अब यही तिन असोजको 3 गते प्रारम्भ गर्न गइराखेका छौँ, र असोज 16 गते उद्घाटनको कार्यतालिका आइसकेको छ. र यो एउटा यसलाई नेपाली काङ्ग्रेसको ले हिजोको दिनमा विधान सम्मत गरेको विशेष अधिवेशनलाई कानुनी विवादको विषयहरू बनाइयो, जसले गर्दाखेरि निर्वाचन आयोगले एउटा त्यसमा निर्णयहरू गर्यो, सामान्य सर्वोच्च अदालतले निर्णय गर्यो, र निर्णय गरिसकेपछि अब कार्यतालिका लाई रोक्न सकिँदैन, यसलाई अगाडि बढाउनु पर्छ भनेर सामान्य सर्वोच्च अदालतबाट निर्णय भइसकेको परिवेशमा मलाई के लाग्छ भने अब असोज 16 गते नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रारम्भ गर्नै पर्ने हुन्छ, र त्यो एउटा कानुनी बाध्यता, संवैधानिक बाध्यता पनि हो. त्यसमा मलाई के लाग्छ भने अहिले पनि हामी अपेक्षा के गरेका छौँ भने, अहिले पनि समय छ पार्टीमा सबैजना आएर सबै, किनभने हामीले अध्यावधिक पनि अब ठुकै सकेका छौँ अध्यावधि नगरे पनि गत वर्ष पुष 21 गतिसम्म नवीकरण गर्नुभएको नेतृत्वहरू सबैले पन्ध्रौँ महाधिवेशनमा एकदम भाग लिएर त्यो भाग लिइसकेपछि महाधिवेशनको निष्पक्षता सबैले भाग लिन पाउने अवसर होइन यसलाई कुनै विवादको विषय बनाउने कुनै बहानाबाजी गरेर भाग लिन नदिने भाग नलिने भन्ने भन्दा पनि अबको पन्ध्रौँ महाधिवेशनमा किनभने सबै नेताहरूबाटै मात्रै यस्तो कुराहरू आइसकेको कारणले पनि जति नेतृत्वहरूले भाग नलिने भनिराख्नु भएको छ उहाँहरूको ठुलो भूमिका छ उहाँहरूले पार्टीलाई संगठनलाई कमजोर गराउने छुट त छँदैछ।
2: अब एउटा कुरा के छ भने असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ हुन्छ होइन 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ हुन्छ त्यसबाट टसमस हुँदैन कङ्ग्रेस संस्थापन पक्ष यसमा क्लियर नै छ सभापतिजीले पनि भनि नै सक्नु भएको एउटा स्थिति हो यो हो भने त करिब करिब तपाईँहरू चाहिँ असोजको पहिलो सातासम्म औपचारिक रूपमा विभाजित हुनुहुन्छ होइन त्यसो भए
0: अब हाम्रो यसलाई किन पनि यो समयभित्र गर्नुपर्छ भने दुईटा कुराहरू छ एउटा अब यो विषयलाई कानुनी विषय बनाइयो होइन सर्वोच्च अदालतमा विवादको विषय पनि बनाइयो सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने अवस्थासम्म पनि पुर्याइयो यसलाई त्यही भएर पनि हामीले असोजको 16 गते महाधिवेशन गर्नैपर्छ पहिलो कुरा दोस्रो कुरा केन्द्रीय कार्य समितिले र पटक पटक पार्टी सभापतिले भन्नुभएको छ गगन कुमार थापाले कि अब अद्यावधि गर्नुभएका साथीहरू एउटा प्रवृत्तिसँग जोड्नुभयो र उहाँहरूलाई पार्टीले प्रवृत्तिसँग जोडिन्छ डिजिटल मेम्बरसिप दिन्छ तर नवीकरण गरिसक्नु भएको नेतृत्वहरूलाई पनि अब पन्ध्रौँ महाधिवेशनमा भाग लिनको लागि अवसर खुला छ भन्ने बित्तिकै त्यहाँ त पन्ध्रौँ महाधिवेशनमा भाग लिनको लागि सबैलाई नवीकरण गर्नुभएका सबै साथीहरूलाई भाग लिनको लागि बाटो खुला भइसक्यो होइन अब त त्यहाँ सबैजना वडामा गएर चुनाव लड्नुपर्ने परिस्थिति पनि छ सबै केन्द्रमा रहनुभएको नेतृत्वहरू वार्डबाटै आउनुपर्छ भन्ने पनि निर्णय भइसकेको अवस्था छ यसकारण यसमा कुनै विवाद गर्नुपर्ने महाधिवेशनमाथि प्रश्न चिन्ह गर्नुपर्ने त कुनै ठाउँै देखिँदैन त्यही भएर तपाईँले भने जस्तै अब यो असोजको 3 गतेदेखि वडाको अधिवेशन प्रारम्भ हुन्छ र सबै नवीकरण गर्नुभएका साथीहरूले काङ्ग्रेसलाई मजबुत गराउनको लागि काङ्ग्रेसको सङ्गठनलाई मजबुत गराउनको लागि 15 अधिवेशनलाई चाहिँ सबैले एउटा आफ्नो होइन सहभागिता सक्रिय सहभागिता गरेर त्यहाँ कुनै पनि विभेद छैन कसैलाई निषेध छैन त्यसकारण अब त यो यति निष्पक्ष वातावरणमा 15 अधिवेशन हुँदैछ त्यो यसलाई धेरै नेतृत्वलाई स्वीकार नगर्ने विशेष अधिवेशनलाई फेरि पनि विवादको विषय बनाउने 15 अधिवेशन गर्नको लागि अप्ठ्यारो पार्ने मलाई त यो यस्तो किसिमबाट पार्टीमा यो सोचले पार्टीलाई कमजोर पनि बनाउँछ तर यहाँसम्म पार्टीमा दुःख गरेर सङ्घर्ष गरेर भूमिका खेल्नुभएको नेतृत्वहरू र फेरि पनि पार्टीभित्र एउटा राष्ट्रिय राजनीतिको नेतृत्वमा पुग्ने अवसर पाउनुभएका नेतृत्वहरूले मलाई त उहाँहरूको अझै ठुलो जिम्मेवारी हो कि पार्टीका सबै नेता र कार्यकर्ताहरूलाई
2: होइन अब इतर पक्षको एउटा दावी के छ भने नि उपसभापतिज्यू अब किनभने अब सर्वोच्चमा मूल मुद्दा विचाराधीनको अवस्थामा छ मूल मुद्दा विचाराधीन भएकै अवस्थामा चाहिँ अब कसरी चाहिँ सहमति जुटाउन सकिन्छ त्यो ढङ्गले अगाडि बढौँ होइन अलिकति दुवै पक्ष चाहिँ लचिलो हुनु पर्यो अस्ति मेरिट होटेलमा लाग्छ शेखर कोइरालाजीले पनि भेटघाट गरेर सभापति गगन थापासँग देउबासहितको वृत्त एकताको पक्षमा चाहिँ उहाँले वकालत गर्नुभएको कुरा आएको छ शेखर र शशाङ्क एक ठाउँमा उभिनु भयो पूर्णबहादुर चाहिँ कतै पनि मजघरमा मजधारमा देखिनु भएको छ भन्ने खालका विषय पनि आएका छन् होइन यी समग्रताले हेर्दाखेरि इतर पक्ष पनि मान्य पक्षमा चाहिँ छैन अब लचिलो हुनु पर्यो भन्ने आज कुन कुन कुरामा लचिलो हुने भन्ने कुरामा चाहिँ तपाईँहरूको वार्ता सम्वादै हुन सकेका छैन फेरि होइन पूर्व सभापति र अहिलेका सभापतिज्यूको
0: होइन तपाईँले दुईटा कुरा राख्नुभयो एउटा कुरा समाज सर्वोच्च अदालतमा विचाराधीन छ यसकारण पनि महाधिवेशन गर्नु हुँदैन भन्नुभयो एउटा दोस्रो फेरि पार्टीको एकता गर्नुपर्दछ भनेर फेरि अर्को कुराहरू गर्नुभयो होइन तपाईँले आफैले दुईवटा प्रश्न खडा गर्नुभयो अब सामान्य सर्वोच्च अदालतमा विचाराधीनका कुरा गर्ने हो भने यहाँ सर्वोच्च अदालतमा कार्यतालिका आइसकेपछि 15 महाधिवेशन नगर्नको लागि अन्तरिम आदेशको लागि अन्तरकालीन आदेशको लागि निवेदन परेको अवस्थामा सर्वोच्च अदालतले त्यसलाई खारिज गरेको अवस्था पनि छ होइन र 15 महाधिवेशनको कार्यतालिका अगाडि बढाउनुपर्छ भन्ने आदेश पनि हो त्यही भएर हामीले अब सामान्य सर्वोच्च अदालतले अब कार्यतालिकाबाट अगाडि बढ्नुहोस् भनेर अन्तरकालीन आदेश नआएको अवस्थामा आफ्नो कार्यतालिका अनुसारै अगाडि बढ्नु भनेर अन्तरकालीन आदेशलाई स्वीकार नगरेको अवस्थामा हामीले सम्मानित सर्वोच्च अदालतले गरेको त्यो निर्णयलाई हामी सम्मानसाथ चाहिँ त्यसलाई पालना गरी हामी अधिवेशनमा अगाडि गएका हौँ। किनभने कार्यपालिकाको नीति तय भइसकेपछि त्यसलाई रोक्नको लागि अन्तरकालीन आदेश दिनको लागि सर्वोच्च अदालतमा गएको, सर्वोच्च अदालतले त्यसलाई स्वीकार नगरेपछि अब हामी संविधानबाटै सर्वोच्च अदालतले जो संविधानको व्याख्याता हो, कानुनको व्याख्याता हो, उहाँकै आदेश अनुसारै नेपाली काङ्ग्रेस 15 महाधिवेशनको कार्यतालिकामा प्रवेश गरेको हो। अब तपाईँले भन्नुभयो अब त्यो एकताको कुरा, त्यो व्यवहारिक पक्ष, त्यो व्यवहारिक पक्ष भनेको यो नेतृत्वलाई स्वीकार गर्ने, 15 महाधिवेशनलाई स्वीकार गर्ने र समझदारी गरेर यसलाई सबैलाई समेटेर सबै सम्मानित भएर 15 महाधिवेशन गर्ने विषयवस्तु भनेको यो राजनीतिक विषय हो। त्यो यो राजनीतिक विषयलाई विवादको विषय बनाउने, राजनीतिक विषयलाई नेतृत्व स्वीकार नगर्ने विषय बनाउने, राजनीतिक विषयलाई 15 महाधिवेशन गर्न नदिने वा भाग नलिने, भाग लिन नलगाउने भन्ने जुन किसिमको यसलाई राजनीतिक विवादको विषय बनाइएको छ, यसको समाधान त हामी 15 महाधिवेशनमै गएर खोज्ने हो नि त। किनभने त्यसमा 77 जिल्लाको हाम्रो 165 जिल्लाबाटै हाम्रो क्षेत्रबाट हाम्रो महाधिवेशन प्रतिनिधि आउनुहुन्छ र उहाँहरूले पनि एकता खोज्नु भएको छ। त्यति मात्रै होइन, अब हामी त सबै पालिकाको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, प्रदेशको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, क्षेत्रको अध्यक्षहरू पहिले पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, उहाँहरू सबैलाई 15 महाधिवेशनमा निर्णायक शक्तिको रूपमा अवसरहरू दिएका छौँ। एकदम विश्वास त गर्नु पर्यो नि, उहाँहरूमाथि त विश्वास गर्नु पर्यो, कम्तीमा ती महाधिवेशन प्रतिनिधिहरूमाथि विश्वास गर्नु पर्यो र धेरै साथीहरू, धेरै नेतृत्वहरू उत्तर पक्षको भए पनि उहाँहरूले अध्यावधिक पनि गरिसकेको अवस्था छ। यस कारण चाहिँ मलाई के लाग्छ भने यसलाई कानुनी विवादको विषय त यो हुँदै होइन, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भन्ने कुराको त यो विषय हुँदै होइन, तर यसलाई राजनीतिक विवादको विषय गरेर फेरि अर्को पनि कार्यतालिका निकालेर अर्को कार्यतालिका अनुसार गर्छु भन्ने मलाई लाग्छ। यो सामान्य सर्वोच्च अदालतको आदेशको विपरीत पनि हो र संविधानको, हाम्रो पार्टीको विधानको विपरीतको कामहरू पनि हो। नेपाली काङ्ग्रेसको नाममा फेरि अर्को महाधिवेशनका तिथिमिथि तय गर्ने, तर पनि यो राजनीतिक विषयलाई हामी धेरै अहिले यसलाई बहसको विषय पनि बनाउन चाहेको छैनौँ र आजको दिनसम्म पनि पार्टी सभापति हिजो पनि विभिन्न इतर पक्षको नेतृत्वहरूसँग बसेर जसरी यताका केन्द्रीय कार्य समितिका साथीहरू भाग लिन जान्छौँ त्यस्तै गरी केन्द्रीय नेतृत्वहरू इतर पक्षको पनि भाग लिन जाने हो र त्यो महाधिवेशनको वातावरणको निष्पक्षतामाथि कुनै प्रश्न चिन्ह छ, कुनै निषेधको त्यहाँ वातावरण छ भने त्यसमा छलफल गर्न सकियो होइन, तर त्यसको लागि पार्टी सभापति पनि तयार हुनुहुन्छ। तर पार्टीकै महाधिवेशनमा भाग नलिनु भनेको त पार्टीको विधानलाई स्वीकार नगर्नु सराहनीय हुन्छ। यस कारण मलाई के लाग्छ भने अहिले पनि महाधिवेशनमा यो 3 गतेको वडामा भाग लिनको लागि सबैलाई फेरि त्यसैमा आएर भाग लिन र त्यो निष्पक्ष ढङ्गबाट महाधिवेशन गर्नलाई अहिले पनि हामी आह्वान गरिरहेछौँ, पार्टी सभापतिले त्यसको पहल गर्ने पनि गरिराख्नु भएको छ। हामीलाई आशा छ सबैले त्यसलाई, तपाईँले भने जस्तै यसमा कुनै कानुनी विवाद सधैँ छैन, अब यो राजनीतिक विवाद बनाएर पार्टी सङ्गठनलाई कमजोर गराउने मनोवैज्ञानिक प्रवृत्ति चाहिँ अहिलेको राष्ट्रिय राजनीतिमा र नेपाली काङ्ग्रेसको हितमा पनि छैन। त्यही भएर सबैजनाले यसमा भाग लिएर पार्टीको सङ्गठनलाई मजबुत बनाएर भोलिको पुस्तालाई एउटा मजबुत नेपाली काङ्ग्रेस, अहिले राष्ट्रिय राजनीतिमा यति ठुलो एउटा प्राकृतिक प्रकोप परिरहेको छ।

0: समस्यालाई व्यवस्थापन गर्नको लागि प्रमुख प्रतिपक्षी दल सहयोग गर्न तयार छ भनिराखेका छौँ। तर पनि आम उहाँहरूलाई मतदाताहरूले मत दिएका मतदाताहरूको असन्तुष्टिहरू यति छिटो बाहिर आइसकेको छ।
1: देश संकटमा छ यतिखेर, होइन, कालो बजारी बढ्या छ, ग्यासको अभाव छ, ग्यासको लाइन छ, होइन, तपाईँहरू त बोल्नै हुन्न आजकल, होइन, प्रमुख प्रतिपक्षी हो तपाईँहरू पनि, होइन,
0: पूर्व सन्ध्यामा तपाईँको कालाबजारियाहरू, एउटा कृत्रिम अभावहरू, ग्याससम्मको अभावहरू, कृत्रिम अभावहरू, मूल्य वृद्धि भएको छ, एकातिर यत्रो दैवी प्रकोपबाट होइन जनधनको क्षति भएर त्यसमाथि छलफल गर्ने भनेर प्रतिपक्षी तयार भएर बसेको छ बाढीको प्रकोपबाट। तपाईँ देखिराख्नु भएको छ सरकारले आफ्नो दायित्व काम अगाडि बढेको छ भने प्रतिपक्षले पनि हेरसुवाको मान्य उही गएर बसेर मोहन आचार्यजी त्यसको कामहरू, नेताहरू आफ्नो कामहरू गरिराख्नु भएको छ रिलिफको लागि, त्यस्तै किसिमबाट विभिन्न किसिमबाट सहयोगहरू जुटाएर विभिन्न सर्वदलीय बैठकमा गएर कसरी मुलुकको राष्ट्रिय सङ्कटलाई समाधान गर्ने, यस समय हामी सङ्कटमा साथ दिनुपर्छ भनेर प्रतिपक्षीले भूमिका निर्वाह गरेको छ भने अर्कोतिर अब देखा परेका जनतासँग जोडिएका जति पनि सङ्कटका कुराहरू छन्, मूल्य वृद्धिका कुरा छन्, अभावका कुरा छन्, होइन, विभिन्न किसिमका जुन समस्या भोगिरहेछ त्यसमा पनि काङ्ग्रेसले सरकारलाई कसरी साथ दिन सकिन्छ भन्ने छलफल गरिरहेछ। तर पनि मलाई लागिरहेछ अहिले राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको भूमिका अझै बढेको छ। यसमा काङ्ग्रेसलाई को संगठनलाई मजबुत गराउनलाई त 15 अधिवेशन त सबैको लागि एउटा ठुलो अवसर हो, किनभने वैधानिक ढङ्गबाट 15 अधिवेशन गरिसकेपछि काङ्ग्रेसको कानमा धेरै ठुलो अरू पनि जिम्मेवारी थपिएको हुन्छ। पार्टीभित्रको आन्तरिक सङ्गठनका कुराहरू, राष्ट्रिय राजनीतिमा देखा परेका अप्ठ्याराका कुराहरू, भोलिको स्थानीय निर्वाचन, प्रदेशको निर्वाचनमा नयाँ नेतृत्वहरू तयार हुनुहुन्छ, उहाँहरूलाई कसरी एउटा राम्रो वातावरण काङ्ग्रेसले गर्न सक्छ, जनताको माझमा काङ्ग्रेस कसरी जान सक्छ भनेर यति धेरै मुद्दाहरू बोकेको छ। यसमा मलाई के लाग्छ भने यो नेतृत्वको मात्रै अधिवेशन होइन, नेतृत्व परिवर्तन गर्ने अधिवेशन मात्रै होइन, एउटा संविधानका कुराहरू, लोकतन्त्रका कुराहरू, यसलाई एउटा खम्बाको रूपमा काङ्ग्रेसले अब बडो ढङ्गले काम गर्नुपर्ने दायित्व पनि छ अधिवेशन पछि। त्यसलाई केवल नेतृत्वको चयनको मात्रै विषय महाधिवेशन बनाइयो भने त फेरि महाधिवेशनको औचित्य हुँदैन, कारण त्यो महाधिवेशनले एउटा नयाँ विचार दिएर काङ्ग्रेसको सङ्गठन, राष्ट्रिय राजनीतिका कुरा, अहिलेको सरकारले गरेका कामहरूका कुराहरू, होइन, जनताका सरकारका कुराहरू, राष्ट्रिय राजनीतिलाई जनसरकारसँग जोडिनु पर्यो, यसलाई डेमोक्रेसीसँग जोडिनु पर्यो, यी विभिन्न कुराको प्रतिबद्धता व्यक्त गर्ने ठाउँ पनि हो नि महाधिवेशन, र त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त्यहाँ पास पारित भएका राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सङ्गठनका नीतिहरू, पार्टीका विधानका कुराहरू जुन चाहिँ हामी महाधिवेशनमा पारित गर्छौँ त्यसलाई इमान्दारी साथ पालना गर्नुपर्ने हुन्छ। त्यसको लागि काङ्ग्रेसले आफ्नो सङ्गठन त्यो ढङ्गबाट पनि लिएर जान्छ। त्यही भएर यसलाई केवल नेतृत्व चयनको विषय मात्रै नबनाइकन यसलाई राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि पनि महाधिवेशन एउटा सबभन्दा ठुलो एउटा थलो पनि हो, शक्तिशाली थलो पनि हो। त्यही भएर त्यो ढङ्गबाट मलाई लाग्छ पार्टीको इतर पक्षहरूबाट जुन किसिमका राजनीतिक विवादहरू, राजनीतिक मतभेदका कुराहरू उठिरहेछन्, सो अहिले समयले त्यसलाई माग पनि गर्दैन र अहिले त्यसको औचित्य पनि छैन। पार्टीभित्रै हामी ती विषयहरूलाई छलफलको विषय बनाउन सक्छौँ, तर बाहिर ती विषयलाई विवादको विषय बनाएर पार्टी सङ्गठनभित्र मतभेद विभाजनको रेखा फेरि कोर्ने कोसिस
1: नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: ब्याङ्किङ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: भोटेकोसी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुम्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

एसोस एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी लाइट्स गुड।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: बिगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर टिगो,
4: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाइ एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अजोर इन्सुरेन्स,
3: यति एयरलाइन्स,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NCA ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो नेपाली रेडियो नेटवर्क,
10: हरो विषयमा तारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क,
11: इस होम इन्टरनेट।
12: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: धन्यवाद।
12: नेकपा एमालेमा ओली हटाउन निकै ठुलो दबाब बढेको हो, अन्तर संघर्ष व्यापक भएको हो अहिले पछिल्लो अवस्थामा।
13: पार्टी नेतृत्व परिवर्तनको बारेमा त अहिलेसम्म पार्टीमा त्यो प्रतिवेदन लेखनको नेतृत्व गर्ने शङ्कर पोखरेलले पनि, रामराज थापा बादलले पनि भन्नु भएको छैन। त्यसो भएको हुनाले चाहिँ नेतृत्व परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन, महाधिवेशन पूर्व उठेको थियो। त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढङ्गले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो। हामीले पाँचौँ महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौँ। त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ। अस्तिको 11 महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर, ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो। त्यसकारणले प्रतिस्पर्धालाई हामीले स्वाभाविक ठान्छौँ, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन। अलिअलि छिटपुट रूपमा
12: बादलजी र शङ्कर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक कलाएर चाहिँ बुट्टा भरेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद त निकै चर्किन्छ।
13: होइन, त्यस बेला पार्टी सचिवालयको बैठकले रामराज थापा उपाध्यक्षज्यूको नेतृत्वमा एउटा 15 सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव सङ्कलनको काम सम्पन्न गर्यो। हजारौँ एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू, सुझावहरू प्रस्तुत गर्नुभएको थियो। ती सबैमा महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामराज थापा बादल र महासचिव शङ्कर पोखरेल हो। बैठकले नै महासचिव शङ्कर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनु भयो। ल्याइसकेपछि अहिले अनलाइनमा अरू ठाउँमा मैले देखेँ कि रामराज थापा बादलले पनि प्रतिवेदन लेख्नुभएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो त्यो प्रतिवेदनको कार्यदलको, त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यस कारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारु हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ, त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन। तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमाले को लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू, अहिलेको संविधानका पक्षधर पार्टीहरू, गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनको भविष्य बारेमा, त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा, यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु, कमजोर हुनु, जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यस कारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्षभन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्ता मिडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौँ। हामी महाधिवेशन भर्खरै सकिएको छ, महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिस्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको दुई तिहाई नजिकको सरकारले, बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बिचमा देखाइरहेको छ, अस्त व्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठुला ठुला विपदहरू आइरहेका छन्, त्यसको
12: कुशलतापूर्वक नजिकको सरकारले काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने,
13: अहिले पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले अलिकति व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्ट के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा, बाढीको वितण्डा आयो, त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौँ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौँ भनिरहेको बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ? त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थ्यो होला भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौँ, न अरूले आउने कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौँ। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौँ भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि तिनीमै लगायतका थुप्रै जलविद परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र थुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
12: सरकारले प्रयास गरिरहेको छ नि त होइन विशाल भट्टराईजी?
13: पहिलो दिनबाट, पहिलो 10 गतेबाट तपाईँको गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई अरू देशहरूले सहयोग गर्छु भनेका थिए, 11 गतेबाट सुरु गरे यतिखेर त मान्छे सकुशल निस्किसक्थ्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति सबहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौँ। म अहिले पनि कामना गर्छु, धेरै ठुलो चाहिँ नि जनधनको क्षति भएको छ, यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो, तर नियतिले हामीलाई त्यही पुर्यायो सरकारको असक्षमताले। त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसङ्ग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू, विशृङ्खलताहरू त आपस्तै छन् नि।
12: तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ बरु तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मिडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँमाथि खनिएको जवाब देख्नु भएको छ नि होइन राम्रोसँग।
13: होइन, अन्तर्राष्ट्रिय मिडिया अब भारतसँगको एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो भारतले। केपी शर्मा ओलीले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन। तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ सधैँ छ। जसमा दुइटै धारणा छ, केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नु भएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीएललाई के भनेर गाली गर्ने भनेर एउटा न्यू बनाएको अवस्था पनि छ। दुइटै धारणा छन्। तर एउटा सत्य कुरा सच्चाइ के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा यो भदौ दसको बाढी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठुलो गम्भीर त्रुटि चाहिँ गरेकै छ। त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठुलो हताहती भएको छ। त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जल्ला जम्बा जम्बी त्रिशुलीमा तिरदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेक अरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन। यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो
12: बनायो
13: 5 दिन होइन, यत्रो दिन भयो। त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढेर रिबन र रातो रिबन र कैची बोकेर जानु भएन उद्घाटन गर्न। अस्ति नै एउटा एकजना मान्छे चाहिँ नि सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेको गृहमन्त्री बैठक स्थगित गरेर छोडेर हतार हतार चाहिँ आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो। लाज भन्ने चिज छँदै छैन। डायरी र उहाँको डायरी र चाहिँ उहाँको अरू सामग्री झोला हर्कैले बोकिरहेको छ पछाडि। त्यो बोकेर आफ्नो झोला आफ्नो डायरी बोकेर हिँड्न नसक्ने, आफ्ना सामग्रीहरू सामान्यतया कतिपय अरूलाई दिँदै नबोक्न, त्यो चाहिँ अर्कै सिपाहीलाई बोक्न दिया छ, अर्कै पिएले बोकिरहेछ, सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ। यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न। यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउनेका लज्जास्पद गतिविधि। अब उहाँ जानु त्यो अस्ति नजानु भएको भए सायद पुलको रिबन काट्न जानुहुन्छ होला। हिजो अस्ति देख्नु भयो नि शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका बनेका छन् अर्कैको अनुहारका शहीदका परिवारले त्यही भनिरहेछन् भनेपछि यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ नि त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठुलो सङ्कट बनाउँदै लगेको छ। 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ। यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने,
12: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न होइन, संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ। अब नेपालले के गर्ने, विपत्तिसँग जुझ्न विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्न त गाह्रो छ नि त, हाम्रा संयन्त्रहरूले त सक्दैन नि त होइन।
13: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो। उहाँ पहिला नजाने कुरा थियो, पछि सायद यस्तै विभिन्न दबाब सुझावहरूको कारणले जाने हुनुभयो क्या अरे, त्यो एकदम सकारात्मक कुरा हो। जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्। अहिले खास गरी भन्ने भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि, तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौँ। त्यही कारणले गर्दा ग्लोबल वार्मिङको समस्याले अहिले चाहिँ हामी कहाँ हिमतालहरू फुट्ने, हिमाली क्षेत्र चाहिँ क्षयीकरण हुने, त्यसको प्रत्यक्ष प्रभाव चाहिँ तटीय क्षेत्रमा हुने कुरा चाहिँ गम्भीर समस्याको रूपमा आइ नै सक्यो। अब हाम्रो सम्भवतः कयौँ चाहिँ हाम्रा हिमालबाट बगेर आउने नदीहरू अधिकांश त हिमालबाटै बगेर आउँछन्, तिब्बतबाटै आउँछन्, माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन्, घरहरू बनाएर बसेका छ ठुलो सङ्ख्यामा जनता। यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने, त्यो पनि अकल्पनीय खालको आउने, यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो। यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई चाहिँ अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौँ भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बिचमा अरूसँग पनि सहकार्य गरेर र अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौँ भने यसले हामीलाई असाध्यै राम्रो गर्छ। होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठुलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ। त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढङ्गले ठिक छ विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन, घोषणा गरेर पनि आउँदैन, बाजा बजाएर पनि आउँदैन, तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन। प्रधानमन्त्री र मन्त्रीहरू चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ, काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ। एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न, त्यसलाई ढाकचोप गर्न रवि लामिछानेजीले बैठकसम्म त बोलाउनु भयो, तर त्यहाँ बैठकमा
12: रवि लामिछानेको सक्रियता राम्रो छ नि त, अहिले रवि लामिछानेजीले त राजनीतिक नेतृत्व गर्नु भएको छ।
13: होइन ठिक छ, उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो, तर एउटा सच्चाइ के हो त भनेदेखि जतिसुकै ठुलो सिट सङ्ख्या आएको प्रधानमन्त्री भए पनि थोरै सिटमा आएका अरू प्रतिपक्षीहरू भए पनि यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफै नै बोलाउनु पर्छ, किनभने संसदमा त्यहाँ छवटा पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन्, राष्ट्रिय पार्टीहरू छन्, उनीहरूलाई बोलाउने, छलफल गर्ने, सहयोगको अपेक्षा गर्ने, सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त। प्रधानमन्त्री नै कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने, बैठक बोलाउन नमिल्ने, फेस गर्न नमिल्ने, अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने, चार पाँचजना नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने, उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ। त्यस कारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ, हाम्रो त 10 गते बाढी आयो, 10 गते युवा सङ्घको नेतृत्वमा क्षितिज थेबे मान क्षितिज थेबेको नेतृत्वमा महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो, अलिकति त्यहाँ अध्ययन गऱ्यो, भोलिपल त हामी हाम्रो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएको थिएँ, अन्य राष्ट्रियको टोली राहत लिएर गयो, औषधिहरू सामग्री लिएर गयो, त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो, त्यसपछि भोलि टियर फोर्स जानुभयो। अहिले पनि म तपाईँलाई बताउँछु, रसुवा र नुवाकोटमा हाम्रो जी फन्डको टोली 100 जनाको टोली तैनात

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा 7 जनाको शव फेला परेको छ। सुरुङ तथा हेयरवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ 7 जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानीले जनाएको छ। भदौ 10 को बाढीपछि 216 मेगावाटको माथिल्लो त्रिशुली एकमा धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजना प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियर सहितको समूहले अडिट एकको क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेब्रिज भरिएको पाइएको उद्धारकर्ताहरूले बताएका छन्। यसैगरी मैलुङ क्याम्प साइटमा मिनी इस्काभेटरले उत्खनन कार्य शुरू गरिएको छ भने अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीव्रता दिने कम्पनीले जनाएको छ। बाढ़ी आउनु अघि आयोजना स्थलमा 1,433 जना कार्यरत थिए। तीमध्ये हालसम्म 878 जनाको मात्रै उद्धार भएको छ। बाढ़ी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। भदौ 10 गते बाढ़ीका कारण अवरूद्ध सड़कमा अझै यातायात सञ्चालन हुन सकेको छैन। रसवाको मैलुङ स्याफ्रुवेसी तथा नुवाकोटको टोखा छहरी सड़क खण्डमा पनि बाढ़ी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोको बोटेकोसी गाउँपालिका 2 अरनीको राजमार्ग पहिरोका कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनी खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कडाली राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसैगरी काभ्रेमा बीपी राजमार्ग अन्तर्गत खुर्कोट नेपाल थोक कटुन्जेबेसी सड़क खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नभएसम्मका लागि बन्द छ। यसैबीच बोटेकोस बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टर सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी गाड़ी सञ्चालनको व्यवस्था मिलाइएको छ। सड़क साग्रो भएकाले दुवै तर्फबाट एकै समयमा गाड़ी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था समेत गरेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन कोल्यान सहभागी थिए। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलका लागि व्यवसायी मीनबहादुर गुरूङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उहाँ भने उपस्थित हुन नसकेको जनाइएको छ। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताएका छन्। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको समेत बताइएको छ। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सिधे खल्ती वालेट मा
1: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन IME गरौ
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौ
2: IME गरौ IME गरौ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाकी खबर। भुटेको सित्रीसुलीबारीबाट पीड़ितका लागि संयुक्त अरब इमिरेट्स युएईले 5 खेप राहत सामग्री ल्याएको छ। युएईको सैन्य हेलिकप्टर मार्फत ल्याइएका राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बुझेका छन्। साथमा गृहमन्त्री सुदन कुरुङ पनि थिए। नवप्रवर्तन मन्त्री पुनका अनुसार यसपटक नेपालका लागि संयुक्त युएईका राजदूत अब्दुल्ला जरवान अल साम्सीबाट 45 टन राहत सामग्री बुझी लिएको समेत जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनमा नेपालले जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 89 महासभालाई सम्बोधन गर्दा भुटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताड़ित नेपालले हानी तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत हुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन समेत अपील गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्दैछ, जसमा हिमाल पग्लिँदा तल्लो तटीय क्षेत्रमा परेको असरबारे विश्वव्यापी विमर्श हुनेछ। प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र मन्त्री शिशिर खनाल सहितका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुनेछ। परराष्ट्र मन्त्री खनालले विभिन्न मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। र एसिसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छन्। मलेसियामा जारी खेलमा शेखले युए विरूद्ध 101 बलमा शतक बनाएका हुन्। उनले 8 चौका र 4 छक्का प्रहार गरे भने एक दिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक रहेको समेत जनाइएको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगसिर 16 गतेदेखि 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको। राष्ट्रिय खेलकुद परिषदको 125 बैठकको सिफारिशका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुङ्गो लगाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। यसअघि राष्ट्रिय खेलकुदको 9 संस्करण 2079 असोज 28 कार्तिक 3 गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। यता राष्ट्रिय खेलकुद प्रतियोगिता भने सञ्चालन हुन सकेको छैन। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: रेडियो NRN 99.1

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
5: पुरा बाहुला भएका लुगा लगाउने,
4: झुलभित्र मात्र सुत्ने,
5: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
4: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
5: घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
4: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
5: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
4: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
5: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
4: डेङ्गी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।
6: हरि शरण, म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो एनआरएन 99.1।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपालले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको 9 औं महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबाट जानकारी गराउने भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्र संघको महासभामा विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिएका छन्। महासभामा रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि उल्लेख गरिने समेत उनले बताएका छन्। त्यस्तै फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने जलवायु न्यायको माग समेत गरिने सचिव राईले जानकारी दिएका छन्। त्यसै गरी जलवायु उत्थानशील पूर्वाधार स्मार्ट कृषि र सरकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरणको अपील गरिने समेत मन्त्रालयले जनाएको छ। नवलपरासीको गैडाकोट नगरपालिका 12 हर्कपुर स्थित 2 बसेका आपसमा ठोकिँदा 18 घाइते भएका छन्। शनिबार बिहान करिब 6:50 बजेको समयमा गैडाकोट नगरपालिका 12 हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढ़बाट बुटबलतर्फ आउँदै गरेको लु 2X6457 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु 2X6036 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा दुवै बसमा सवार 18 घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर तर्फ पठाइएको छ भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। भोटेकोशी त्रिशुली बाढीबाट पीड़ितका लागि संयुक्त अरब इमिरेट्स युएले 5 खेप राहत सामग्री ल्याएको छ। युएको सैन्य हेलिकप्टर मार्फत ल्याइएका राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बुझेका छन्। साथमा गृहमन्त्री सुदन गुरूङ पनि थिए। नवप्रवर्तन मन्त्री पुनका अनुसार यसपटक नेपालका लागि संयुक्त युए राजदूत अब्दुल्ला चरवान अल शम्सीबाट 45 टन राहत सामग्री बुझिएको बताइएको छ। लमजुङ र मनाङ जोड्ने बेसीसर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जल विद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। सड़क साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागि बताइएको छ। आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न पाइने जनाइएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले आज जनकपुरमा वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा संघर्षका लागि एकता समानता स्वतन्त्रता स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ मोर्चाको राजनैतिक कार्यदिशा संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ। मोर्चाको मधेस प्रदेश स्तरीय बैठकले संगठन विस्तार जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा सप्तरी सिराहा धनुषा मौतरी र सर्लाहीका नेता कार्यकर्ता समेटेर कार्यक्रम आयोजना गर्न लागि हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। 18 ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा शुरू भएको छ। यसपटकको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति शी जिनपिङ 10 वर्षपछि भारतमा एउटै मञ्चमा सँगै देखिँदैछन्। यसअघि यी तीन नेता सन् 2016 गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए। सम्मेलनमा 11 सदस्य राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू पनि सहभागी हुनेछन्। गलवान झडपपछि जिनपिङको पहिलो भारत भ्रमण हो भने करिब 7 वर्ष अन्तरालपछि चिनिया राष्ट्रपति शी जिनपिङ भारत भ्रमणमा आएका छन्। शनिबार बिहान बेजिङबाट नयाँ दिल्ली प्रस्थान गरेका उनको यो यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। सन् 2020 लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति जिनपिङ बीच भारतमा पहिलोपटक द्विपक्षीय बैठक हुँदैछ। शनिबार साँझ स्थानीय समयअनुसार 6-7 बजेसम्म भारत मण्डपमा यी दुई नेता बीच भेटवार्ता हुने अपेक्षा गरिएको छ। गलवान घटनापछि करिब 4 वर्षसम्म वास्तविक नियन्त्रण रेखा तनाव कायम थियो। अहिले दुवै देश सीमा विवाददेखि व्यापारसम्मका 6 ठूला मुद्दा सुल्झाउने प्रयासमा छन्। सीमा विवाद समाधान गर्न एउटा विशेष समूह बनाउने र 2 अतिरिक्त सैन्य सम्पर्क केन्द्र तथा हटलाइन स्थापना गर्ने विषयमा सहमति जुटेको छ, जसलाई शीर्ष नेतृत्वले अनुमोदन गर्न पनि बाँकी छ। र एसिसी प्रिमियर कप एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स विरूद्ध नेपाली ओपनिङ ब्याटर असिफ शेखले शतक पूरा गरेका छन्। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा जारी खेलमा उनले 103 बलमा 8 चौका र 6 छक्का 4 छक्का सहित शतक पूरा गरेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो दोस्रो शतक हो। उनको शानदार ब्याटिङको मदतमा नेपालले आज उत्कृष्ट प्रदर्शन गरिरहेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले 34 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 185 रन बनाएको छ। नेपालले फाइनलमा खनाल र शेर मल्ललाई विश्राम दिएर अर्जुन कुमार र सन्दीप जोरालाई मौका दिएको हो। जारी प्रतियोगितामा जोराले पहिलोपटक अवसर पाएका हुन्। आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। नेपाल र युवै दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। नेपाल सन् 2023 र युवै 2024 संस्करणको विजेता टोली हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपाल र युवैले 19 खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले 11 र युवैले 8 खेलमा जित निकालेको विगत रहेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली network.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1 तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
1: रेडियो एनआरएन 99.1
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: हरि शरण। म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना
1: निरंकार तिमी गिरी भयो अनि ग्रेस तिमी र्‍याप मार्यो

रेडियो एनआरएन 99.1 तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
2: नेपाली चाड पर्व तथा स्वसहायताको विस्तृत विवरण
3: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
2: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
4: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागको अनुरोध सडक निर्माण गर्दा ठुलो धनराशि खर्च हुने भएकोले निर्माण सम्पन्न भइसकेको सडक संरचनामा प्रतिकूल असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगरिदिनु हुन अनुरोध छ सडकको मापदण्ड विपरीत स्थायी संरचना घर टहरा आदि निर्माण नगरौँ सडक किनारमा निर्माण सामग्री नथुपारौँ सडक छेउको नालीमा फोहोर मैला नफालौँ सडकमा पानी ढल आदिको निकास बन्द गरौँ सडक किनारमा निजी
5: स्टुडियो टाइम चेक अहिले मध्याह्नको 12 बज्यो
6: तपाईँ सुन्दै हुनुहुन्छ असोसिएटेड रेडियो तपाईँसँग गुनगुनाउँदै
7: भुटेकोशी बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान काठमाडौँ उपत्यका लगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढेको पाइएकोले कारवाही गरिरहेको सरकारको भनाई भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु मोदी सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो आसिफ शेखको शतक नेपाल खबरमा अब पूरा खबर बाढी पहिरोले सडक सञ्जाल विच्छेद भएपछि रसुवाको आमा छोदिङ गाउँपालिकाका बस्तीहरूमा अहिले ड्रोन मार्फत राहत ढुवानी गरिँदैछ भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीले सडक र पुल बगाएपछि यो गाउँपालिका पूर्ण रूपमा सडक सम्पर्कविहीन बनेको छ बिजुली र बाटोघाटो नहुँदा स्थानीयवासी अघोषित नाकाबन्दीको अवस्थामा थिए खाद्यान्नको चरम अभाव भएपछि 2,700 रुपियाँ पर्ने चामलको बोरालाई 11,000 रुपियाँसम्म तिर्नुपर्ने बाध्यता सृजना भएको थियो यही चरम संकट टार्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा धुन्चेबाट हाकुबेसीसम्म ड्रोन मार्फत राहत पुर्याउन थालिएको छ एकैपटकमा 80-100 किलोसम्म भार बोक्न सक्ने अत्याधुनिक ड्रोनले अहिले खाद्यान्न औषधि र ग्यास सिलिन्डर दुर्गम बस्तीमा ओसारिरहेका छन् भौगोलिक विकटताले हेलिकप्टर जान सम्भव नभएको र मान्छेले बोकेर लैजान कैयौं दिन लाग्ने अवस्थामा ड्रोनले राहत ल्याउन थालेपछि स्थानीयको अनुहारमा खुसी छाएको छ गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रविधिको यो प्रयोगले भोकभोकै पर्न लागेका नागरिकलाई ठूलो राहत दिएको छ नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा विपद व्यवस्थापन र उद्धारका लागि ड्रोन प्रविधिको यो सफल अभ्यासले भविष्यका लागि प्रभावकारी र नयाँ बाटो देखाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिममा बढेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डिपिनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ डिपिनेट नेपालले सरकार तथा सरकारवाला सक्षम विभिन्न समक्ष विभिन्न सिफारिसहरू प्रस्तुत गर्दै भोटेकोशी बाढीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गा धनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपिनेटको सिफारिस छ। यो बाढीबाट प्राप्त सिकाइलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डिपिनेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष खुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौँ वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने, निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमान्ड पोस्ट बनाएर सुरु गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने 7 पसललाई कार्यवाही गरेको छ र 2 जनहित 3,00,000 रुपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिन्डर 2300 रुपियाँसम्म असुल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28-29,00 मूल्य लिने 2 पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासङ्घले पनि कालोबजारी गर्नेलाई कडा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा 4 ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढी सिलिन्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्री ले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौँ दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिन्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 ज्यान गयो, 4 घाइते, धारापानीमा सडक ढलान गर्न बेसी सहर चामे सडक भरि बेलुका 5 लागि बन्द, लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै, भोटेकोशी बाढीबाट पीड़ितको सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डिपी नेटको आह्वान, खाना पकाउने ग्यासमा कालोबजारी बढेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमकमा जीप अनियन्त्रित भई सडकबाट झण्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीसहर चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सडक ढलान गर्न भरे बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सडक बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाले झण्डै 50 मिटर सडक ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायतका विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग श्रृङ्खलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ युएका इब्रास अहमदले 4 विकेट लिए। खुजाइमा बिनले 2 तथा हैदर अली र अदिब अस्मानीले 1-1 विकेट लिए। अहिले जवाफी ब्याटिङ गरिरहेको युएईले ताजा अवस्थामा 7 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 53 रन बनाएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुसी। भोटेकोशी बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढेको पाइएकोले कारवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु। मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: सम्झिराख्नुहोस् दुध उत्पादनको मुख्य आधार कृत्रिम गर्भाधानद्वारा नस्ल सुधार।
1: पशु नस्ल सुधार राष्ट्रिय अभियान कार्यक्रम, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, फोन 061-622-284।
2: बालबालिकाहरूलाई विभिन्न संक्रामक रोगहरूबाट बचाउन जन्मेदेखि 15 महिनाभित्रको उमेरमा लगाउने विभिन्न खोपहरू नेपाल सरकारबाट निशुल्क र नियमित उपलब्ध छ। तोकेको उमेरमा पूरा मात्रामा सबै खोप लिएमा मात्रै बालबालिकाहरूलाई खोपबाट बचाउन सकिने, रोगबाट सुरक्षित र स्वस्थ राख्न सकिन्छ। खोप लगाउनुका साथै सरसफाइका व्यवहार समेत पालना गर्ने गरौँ। तसर्थ 15 महिनाको उमेरभित्र लगाउनु पर्ने दादुरा, रुबेला, दोस्रो मात्रा र टाइफाइड लगायतको खोपहरू छुट भएमा नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा लगी आफ्नो बालबालिकालाई खोप पुरा गराउनु हुन अपिल गर्दछौँ। जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय, कास्की।
3: तपाईको दैनिक दुखाइले जीवन थकाइलाग्दो बनाइरहेको छ?
4: आधुनिक दक्ष चिकित्सकद्वारा तपाईँको दुखाइको अन्त्य र जीवनको नयाँ सुरुवातको लागि दुखाइ मुक्त जीवनको भरोसा पोखरा पेन केयर सेन्टर।
5: लामो समयदेखि दुखाइ रोग सम्बन्धी काम गर्दै आउनुभएका डाक्टर हरि पौडेलबाट टाउको दुखेको, माइग्रेन, घाँटी तथा ढाडमा नसा च्यापिएको, घुँडा तथा जोर्नीहरू खिएको, बाथको दुखाइ, क्यान्सर रोगको दुखाइ, खेलाडीहरूको मासु च्यातिएर हुने दुखाइ, घाँटी र काँधको दुखाइ, स्नायु सम्बन्धी दुखाइ, साथै सम्पूर्ण शरीरको दुखाइ तथा विभिन्न नसाको दुखाइको सम्पूर्ण उपचार गरिन्छ। सम्पर्क पोखरा पेन केयर सेन्टर, एनबी कम्प्लेक्स, तेस्रो तला, महेन्द्र पुल, पोखरा। फोन नम्बर 061-591-655, मोबाइल नम्बर 98-560-022-55। यदि तपाईँलाई दुखाइसँग सम्बन्धित कुनै पनि समस्या छ भने हामीलाई सम्झनुहोस्।
6: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै

0: स्टुडियो टाइम चेक अहिले दिउँसोको एक बज्यो।
1: तपाईँ सुन्नुहुन्छ असल साथी रेडियो, तपाईँसँग गुनगुनाउँदै।

0: होइन आयोडिनयुक्त नुन नै किन?
1: गलगाँड, कण्ठरोग, लाटु लठीप्रुपन, बाल मृत्यु दर जस्ता समस्याबाट बच्नको लागि, मानसिक र बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि आयोडिन मिसाइएको नुन नै प्रयोग गरौँ।
2: साल्ट ट्रेडिङ कर्पोरेसन, प्रादेशिक कार्यालय पोखरा।
1: दुई बाल बालिकाको चिन्ह नभएको नुन नै खाने गरौँ।
3: होइन हो काका, मुसु मुसु हाँस्दै यति धेरै पैसा गनेर बस्नु भएको छ, जग्गा बेच्नु भयो कि कसो?
4: यो त मेहनत र परिश्रमको फल हो नि बाबु। यसपालि बङ्गुर र कुखुरा पालनबाट राम्रो मुनाफा भयो।
3: ए, मैले पालेका गाई भैँसीबाट पनि दुधको उत्पादनमा वृद्धि भएको छ। यसपालि त फेरि उता कुखुरा र बाख्राको आम्दानी पनि राम्रो भएको छ। यी सबै नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पेलेट पोषक तत्त्वको उत्कृष्ट संयोजन भएको दाना खुवाएको परिणाम हो। त्यसैले आजकल मेरो आम्दानी पनि राम्रो भएको छ।
4: नेपाल ओइल होप एग्रिटेक प्रणालीको विजय पेलेट दाना खुवाउँदा उत्कृष्ट उत्पादन हुन्छ, बढी लाभ लिन सकिन्छ, रोग लाग्ने सम्भावना न्यून, तौलमा वृद्धि, दुधको उत्पादनमा वृद्धि हुन्छ।
3: तपाईँ पनि आजै आफ्ना पशु पन्छीलाई नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पिलेट दाना प्रयोग गरी अधिकतम लाभ लिनुहोस्। पोखराका लागि आधिकारिक विक्रेता कञ्चन पोल्ट्री प्रणाली, पोखरा 10 मिलन टोल, औद्योगिक क्षेत्र पोखरा कास्की। सम्पर्क नम्बर 061-538-821, 98-560-28-355।
5: छोरीको विवाहको कुरा त छिनियो, मुख्य कुरा रह्यो अब पार्टीको कुरा। कसलाई दिने होला?
6: विवाह र पार्टी दिनको लागि सबैभन्दा उपयुक्त ठाउँ पोखरा शान्तिनगर बेनकुट प्राली नै काफी छ, किनकि खाना एकदमै स्वादिष्ट, स्वच्छ, सफा, रमाइलो वातावरण, पर्याप्त हल अनि प्रशस्त पार्किङको व्यवस्था भएको एकमात्र ठाउँ। हाम्रा सेवाहरू शुभ विवाह, व्रत बन्ध, सेमिनार, पार्टी, पिकनिक, अन्नप्राशन, जन्मोत्सव तथा कुनै पनि शुभ कार्यको लागि फुल तथा हाफ काटिङको लागि सदैव हामीलाई सम्झनुहोस्। सम्पर्क पोखरा शान्तिनगर बेनक्युट प्रणाली, शान्तिनगर 7 पोखरा। फोन नम्बर 061-545-776, मोबाइल नम्बर 98-560-37-048, 98-560-209-96। स्वाद र सन्तुष्टिको लागि हामीलाई सम्झनुहोस्।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: खाना बनाउनका लागि हामी तेलको प्रयोग गर्छौँ। तेललाई तरकारी बनाउन, फ्राई गर्न वा डिप फ्राई गर्न प्रयोग गरिन्छ। धेरैजसो परिकार बनाउनका लागि धेरै तेलको आवश्यकता हुँदैन, तर डिप फ्राई गर्नको लागि हामी धेरै तेल प्रयोग गर्छौँ। पुरी, पकौडा वा मासु जस्ता कुराहरू डिप फ्राई गर्दा ती चिजहरूका कणहरू तेलमा मिसिन्छन्। यसले तेल कालो र फोहोर देखिने गर्दछ। यसले गर्दा यो तेल फ्याँक्ने एउटै मात्र तरिका जस्तो देखिन्छ, तर यस तेललाई पुनः प्रयोग गर्ने अन्य धेरै तरिकाहरू पनि छन्। आज हामी बाँकी रहेको कुकिङ तेलको कसरी पुनः प्रयोग गर्न सकिन्छ यसबारे बताउनेछौँ। पहिले यो तेल सफा गर्न आवश्यक हुन्छ। यसका लागि प्रयोग भइसकेको तेललाई चिसो गर्नुहोस्। त्यसपछि तेललाई छान्नुहोस्, जसले गर्दा फोहोरका कण छान्नीमा रहन्छ र सफा तेल भाँडामा आउँछ। यो तेललाई हल्का तातो पारेर सफा कन्टेनरमा स्टोर गरेर राख्न सकिन्छ। यसपछि यो तेल पुनः प्रयोगका लागि तयार हुन्छ। तड्कामा प्रयोग गर्न सकिन्छ। बचेको तेल चामल वा दाल जस्ता पदार्थमा तड्का लगाउन प्रयोग गर्न सकिन्छ। विशेष गरी फ्राइड राइस बनाउन यस तेलको प्रयोग गर्न सकिन्छ। केही मांसाहारी परिकार बनाउनमा पनि यस तेललाई प्रयोग गर्न सकिन्छ। फर्निचर सफा गर्न, खानपानमा मात्र होइन अन्य थुप्रै तरिकामा पनि यस बचेको तेलको प्रयोग गर्न सकिन्छ। तपाईँ यस तेललाई फर्निचर पोलिस गर्न प्रयोग गर्न सक्नुहुन्छ। तेलमा सेतो भिनेगर मिसाएर यसलाई सफाइको लागि प्रयोग गर्नुहोस्। जनावरहरूको खानामा मिसाउने, यो तेललाई जनावरहरूलाई दिने खानामा हल्का छर्किन पनि सकिन्छ। यसले विशेषत पशुहरूको आहारमा ऊर्जा र पोषणको स्रोतको रूपमा काम गर्न सक्छ। प्रयोग भइसकेको तेललाई भान्साको सिङ्कमा नफाल्नुहोस्। यदि तातो तेल सिङ्कमा फालियो भने यसले सिङ्कको पाइपलाई जलाउन सक्छ। साथै तेल वा यसको फोहोर भान्साको पाइपमा चिप्किएर पानीको बहाव रोक्न सक्छ। यसले पाइपमा फोहोर जम्मा हुन्छ। यसलाई सफा गर्न निकै गाह्रो हुन्छ।
2: मृगौला बिग्रियो भने शरीरका भागहरू सुन्निन्छन्। बेलैमा ख्याल गर्नुहोस्। हाम्रो शरीरमा दुईवटा मृगौला हुन्छन्। तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छ। मृगौलाले राम्रोसँग काम नगर्दा शरीरका सबै प्रमुख अङ्ग प्रभावित हुन थाल्छन्। यस्तो अवस्थामा मृगौलाको हेरचाह गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अहिलेको समयमा खराब खानपान र जीवनशैलीका कारण मृगौला बिग्रदै गएको छ। मृगौला बिग्रिएपछि शरीरका कुन कुन अङ्ग सुन्निन सक्छ त जान्नुहोस्। मृगौलामा क्षति पुगेपछि अनुहार पनि सुन्निन थाल्छ। यो लक्षणलाई पनि व्यवस्था गर्नु हुँदैन, तर अनुहार सुन्निने धेरै कारण हुन सक्छन्। तसर्थ वास्तविक कारण पत्ता लगाउन तपाईँले सही समयमा डाक्टरलाई भेट्नु पर्दछ। यदि खुट्टामा सुन्निएको छ भने यो मृगौला क्षतिको सङ्केत हुन सक्छ। यसको कारण मृगौलाले राम्रोसँग काम नगर्दा खुट्टामा तरल पदार्थ जम्मा हुन थाल्छ, जसका कारण खुट्टा सुन्निन थाल्छ। बिना कारण खुट्टा सुन्निएमा तुरुन्तै सचेत हुनुपर्दछ। आँखा सुन्निने धेरै कारण हुन्छन्, तर यदि आँखा वरिपरि बारम्बार सुन्निने गर्छ भने यसलाई व्यवस्था गर्नु हुँदैन, किनभने मृगौला फेल भएका कारण आँखा मुनि सुन्निने समस्या हुन सक्छ। यसलाई पेरिअर्बिटल इडेमा पनि भनिन्छ। यदि हातमा सुन्निने र औँलाहरूमा बारम्बार दुखाइ छ भने सावधान रहनुहोस्, किनकि यो मृगौला फेलको लक्षण पनि हुन सक्छ। मृगौलाले राम्ररी काम नगर्दा र त्यसमा दोष देखिएमा पेट सुन्निने पनि हुन्छ। पेटको एक छेउमा लामो समयदेखि दुखाइ महसुस गर्दै हुनुहुन्छ भने तपाईँले जति सक्दो चाँडो चिकित्सकसँग परामर्श लिनुहोस् र जाँच गर्नुहोस्।
1: मानिस जीवित रहँदासम्म पानीमा डुब्छ, तर किन मृत शरीर पानीमा तैरिन्छ? यस प्रश्नको बारेमा तपाईँहरूको मनमा धेरै उत्तर र जिज्ञासा आइरहेको होला। यसको तथ्यबारे जानौँ। विज्ञानका अनुसार कुनै पनि वस्तुको पानीमा तैरिने कुरा त्यसको घनत्वमा भर पर्छ। बढी घनत्व भएका वस्तुहरू पानीमा डुब्छन्। आर्किमिडिजको सिद्धान्त अनुसार कुनै वस्तु पानीमा तब मात्र डुब्छ जब त्यसले आफ्नो तौल बराबरको पानी विस्थापित गर्न सक्दैन। मृत्युपछि शरीरमा अमोनिया, कार्बन डाइअक्साइड, हाइड्रोजन र मिथेन जस्ता ग्यासहरू बन्न थाल्छन्। यी ग्यासहरूको कारणले शरीर फुल्छ र त्यसको आयतन बढ्छ। शरीरको आयतन बढ्दा घनत्व कम हुने गर्छ। यस अवस्थामा सब पानीमा तैरिन थाल्छ। सब कहिलेसम्म पानीमा डुबिरहन्छ र कहिले त्यो पानीको माथि आएर तैरिन सुरु गर्छ, त्यो सबको भित्री तत्त्वहरूमा बन्ने ग्यासहरूको गतिमा भर पर्छ। चिसो पानीमा डुबेको सब माथि आउन 30-40 घन्टाको समय लाग्न सक्छ। त्यसै गरी तातो पानीमा डुबेको सब पानी माथि तैरिन 18-24 घन्टा लाग्ने गर्छ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागको अनुरोध। सडक निर्माण गर्दा ठुलो धनराशि खर्च हुने भएकोले निर्माण सम्पन्न भइसकेको सडक संरचनामा प्रतिकूल असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगरिदिनु हुन अनुरोध छ। सडकको मापदण्ड विपरीत स्थायी संरचना, घरटहरा आदि निर्माण नगरौँ। सडक किनारमा निर्माण सामग्री नथुपारौँ। सडक छेउको नालीमा फोहोर मैला नफालौँ। सडकमा पानी, ढल आदिको निकास बन्द गरौँ। सडक किनारमा निजी व्यापारिक होर्डिङ बोर्ड तथा साइन बोर्ड नराखौँ। सडक अतिक्रमण रोक्नु हरेक नागरिकको दायित्व हो, तसर्थ सडक अतिक्रमण नगरौँ। अनुरोधक नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सडक डिभिजन पोखरा।
4: घर र अफिसमा प्रयोग गरिने फर्निचरका सामग्रीहरू वर्षौँ टिकाउ मजबुत हुनुपर्छ। त्यसको लागि काठ, गुणस्तरीय, किरा, ढमिरा, ढुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
5: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष, चौकोष, खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 0615750053, प्रोप्राइटर होम बहादुर थापा, मोबाइल 98560638।
6: पोखरा फर्टिलिटी क्लिनिकल प्राली, पोखरा 4 गैरापाटन। निसन्तानपन अर्थात बाँझोपन पुरुष वा महिला दुवैको कारणले हुन सक्छ। अब देश तथा विदेश जाने बाध्यताको अन्त्य गर्दै तपाईँ हाम्रै सहर पोखरामा पोखरा फर्टिलिटी क्लिनिकल प्राली अत्याधुनिक प्रविधिका साथ सञ्चालनमा आएको जानकारी गराउँछौ। पोखराकै चर्चित निसन्तानपन रोग विशेषज्ञ डाक्टर राजेश अधिकारीद्वारा जाँच गरिने दैनिक सुविधा सम्पन्न क्लिनिकबाट आयुआई, आइबिआर तथा सम्पूर्ण जाँच गरिन्छ। पुनश बजारमा हल्ला गरिए जस्तो निसन्तानको प्रारम्भिक जाँचहरू महँगो नभई अन्य रोगको सामान्य चेक जाँच रहेको रहेको जानकारी गराउँछौ। तपाईँ पनि आजै सम्पर्क गरी सन्तान सुख प्राप्त गर्नुहोस्। सम्पर्क पोखरा फर्टिलिटी क्लिनिकल प्राली, पोखरा 4 गैरापाटन, बाल गोपाल मार्ग, रामकृष्ण टोल, गणेश मन्दिरबाट भित्र, फोन 0161578582।
7: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: घर घरमा भान्सा घर
1: अब भान्सा घर लङ रेन्ज चामलको प्रत्येक बोरामा पाउनुहोस् रु 500 सम्मको कुपन अनि हरेक महिना बम्पर उपहार। जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन्ज चामल।
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन आयोडिन युक्त नुन नै किन?
1: गलगाँड, कण्ठरोग, लाटु लठी प्रोपन, बाल मृत्यु दर जस्ता समस्याबाट बच्नको लागि, मानसिक र बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि आयोडिन मिसाइएको नुन नै प्रयोग गरौँ।
2: साल्ट ट्रेडिङ कर्पोरेसन, प्रादेशिक कार्यालय पोखरा।
1: दुई बाल बालिकाको छिन नभएको नुन नै खाने गरौँ।
3: पोखराको अमर सिन्चोकमा विशेषज्ञ चिकित्सक सेवा सहित अमर पोलिक्लिनिक प्राली सञ्चालनमा आएको छ।
4: विशेषज्ञ चिकित्सकहरूलाई भेट्ने हैरानीबाट मुक्त भए छिटो छरितो गुणस्तरीय र प्रभावकारी सेवाको लागि हामी तत्पर छौँ।
3: विशेषज्ञ चिकित्सक तर्फ
4: जनरल फिजिसियन प्राध्यापक डाक्टर बुद्धि बहादुर थापा, डाक्टर कृष्ण थापा, डाक्टर हरिकृष्ण भण्डारी,
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, रेडियोलोजिस्ट डाक्टर सुस्मित काफले,
4: नाक कान घाटी रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र रिजाल र डाक्टर विवेक किमिरे,
3: बाल रोग विशेषज्ञ डाक्टर रामजी बराल, स्त्री रोग विशेषज्ञ डाक्टर चुम्माया पुन र डाक्टर विष्णु पालिखे,
4: हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर दिवस कटुवाल छेत्री र डाक्टर अविनाश केसी,
3: जनरल सर्जन डाक्टर साजन श्रेष्ठ,
4: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सजना भण्डारी,
3: दुखाई रोग विशेषज्ञ डाक्टर हरि पौडेल,
4: मनोरोग विशेषज्ञ डाक्टर देवेश घिमिरे,
3: गुजेल्टिएको तथा फुलिएको नसालाई लेजर प्रविधिबाट निर्मूल पारिने इन्डोभेनस लेजर एभलेसन सेवा, भिडियो एक्सरे, एक्सरे, एनोमली स्क्यान, इकोकार्डियोग्राफी, इसिजी, मासुको जाँच, पिएफटी अर्थात् फोक्सोको जाँच, गुणस्तरीय प्रयोगशाला, फार्मेसी सेवा।
4: सम्पर्क अमर पोलिक्लिनिक प्राली, पोखरा 10 अमर सिंह चोक, फोन 061-595-415 र 591-416।
3: अमर सिंह चोकबाट 50 मिटर अगाडि।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: कहिलेकाहीँ तपाईँले आफ्ना साथीहरूसँग कुनै कुरा गर्नुहुन्छ वा कुनै सरसामानको बारेमा चर्चा गर्नुभएको हुन्छ, त्यसको केही बेरमै तपाईँले आफ्नो सोसल मिडिया अकाउन्ट लगइन गर्नुभयो भने अचम्म लाग्दो दृश्य देखिन्छ। किनकि तपाईँले केही बेर अघि कुरा गरेका वस्तु वा विषयहरूसँग सम्बन्धित विज्ञापनहरू सोसियल मिडिया पेजमा देखिन थाल्छन्। तपाईँलाई लाग्न सक्छ कि यस्तो कसरी भयो, वास्तवमा तपाईँको फोनले 24 घन्टा तपाईँको कुरा सुनिरहेको हुन्छ। सुन्नमा यो थोरै अनौठो लाग्न सक्छ, तर यथार्थ चाहिँ त्यही नै हो। नयाँ अनुसन्धानले यसको पुष्टि नै गरेको छ। कक्स मिडिया ग्रुपले आफ्नो एउटा रिपोर्टमा उल्लेख गरे अनुसार बिल्ट इन माइक्रोफोन भएका स्मार्टफोनहरूले 24 घन्टा प्रयोगकर्ताको जासुसी गरिरहेका हुन्छन्। बिल्ट इन माइक्रोफोन युक्त स्मार्टफोनले हरपल प्रयोगकर्ताहरूको कुरा सुनिरहेका हुन्छन्। केवल स्मार्टफोन मात्र होइन, टेलिभिजन तथा स्पिकरमा समेत बिल्ट इन माइक्रोफोन हुन्छ र ती उपकरणले समेत प्रयोगकर्ताको कुराकानी सुनिरहेका हुन्छन्। ती उपकरणले प्रयोगकर्ताका कुरा सुनेर त्यसको एक डाटा बैङ्क तयार गर्ने र सोही डाटाको आधारमा रियल टाइममा विज्ञापन देखाउने गर्दछन्। बिल्ट इन माइक्रोफोन युक्त ग्याजेटलाई प्रयोगकर्ताको सप्ताहन्तको योजना, प्रयोगकर्ताको घर, सन्चो बिसन्चो तथा भविष्यको योजना लगायतका सबै कुराहरूको बारेमा जानकारी हुन्छ। कहिलेकाहीँ त हामीले आफ्नो सोसल मिडियामा यस्ता प्रडक्टहरूको विज्ञापन पनि देख्दछौँ जसको बारेमा हामीले कहिल्यै पनि इन्टरनेटमा सर्च गरेका हुँदैनौँ। यस्ता खालका विज्ञापनहरू स्मार्ट ग्याजेटको सहयोगमा देखाइन्छ। स्मार्ट ग्याजेटले तपाईँको कुरा सुन्छ र त्यसको आधारमा विज्ञापन एजेन्सीहरूले तपाईँलाई लक्षित गर्दछन्। आजकल सबै स्मार्ट टेलिभिजनहरूमा भोइस कमान्ड प्रविधि हुन्छ, अर्थात् प्रयोगकर्ताले टिभीमा बोलेरै सर्च गर्न सक्दछन्। यो सबै टिभीमा रहेको माइक्रोफोनबाट सम्भव भएको हुन्छ। यस्ता खालका स्मार्ट टिभीले पनि तपाईँका गोप्य कुरा सुन्न सक्दछन्। यसका अलावा स्मार्ट स्पिकरले पनि तपाईँको कुरा सुन्न सक्दछन्, जसबाट तपाईँ हरेक दिन विभिन्न खालका कुरा गर्नुहुन्छ। त्यसैले यदि तपाईँ यस्तो खालको जासुसीबाट बस्न चाहनुहुन्छ वा ई ग्याजेटले आफ्नो कुरा नसुनोस् भन्ने चाहनुहुन्छ भने कुराकानी गर्ने समयमा इन्टरनेट बन्द गर्नुहोस्।
2: विवाहपछि किन मोटाउँछन् पुरुषहरू? तपाईँले देख्नुभएको होला, विवाहपछि धेरैजसो पुरुष मोटाउँछन्। हो, विवाहपछि पुरुषहरूमा ह्याप्पी फ्याट कारण मोटोपना हुन्छ। यो तथ्य युरोपेली देश पोल्यान्डमा गरिएको एक अनुसन्धानबाट आएको हो। यो अनुसन्धान गर्ने वैज्ञानिकका अनुसार विवाहपछि पुरुषलाई मोटोपनाको बढी खतरा हुन्छ, जबकि महिलामा यसको कुनै विशेष प्रभाव पर्दैन। सजिलो भाषामा भन्दा विवाह र मोटोपना बीच एक विशेष सिधा सम्बन्ध हुन्छ, जुन सबै मानिसले थाहा पाउनुपर्छ। नेसनल इन्स्टिच्युट अफ कार्डियोलोजीको अनुसन्धानको टोलीले विवाहले पुरुषको तौल बढाउन सक्ने कुरा पत्ता लगाएको हो। विवाह र मोटोपना सम्बन्धी गरिएको अध्ययनमा 50 वर्षको औसत उमेर भएका 2405 मानिसहरूलाई समावेश गरिएको थियो। यसमा 50% महिला र 50% पुरुष थिए। अनुसन्धानमा संलग्न हुनेमा 35.3% सामान्य तौल भएका, 38.3% अधिक तौल र 26.4% मोटा थिए। अविवाहितको तुलनामा विवाहित पुरुषमा मोटोपना बढ्ने सम्भावना 3.2 गुणा बढी हुन्छ। अध्ययनमा विवाहित र अविवाहित महिलाहरू बीच मोटोपनामा कुनै विशेष अन्तर पाइएन। इकोनोमिक्स एन्ड ह्युमन बायोलोजी नामक पत्रिकामा प्रकाशित अध्ययनमा विवाह गर्नाले पुरुषमा पहिलो 5 वर्षभित्र बडी मास इन्डेक्स बढ्ने गरेको पाइएको छ। पुरुषहरूले विवाहपछि बढी खाना खाने र व्यायाम कम गर्ने गरिने कारण बिएमआई वृद्धि भएको हो। कुनै व्यक्ति आफ्नो सम्बन्धमा जति बढी सन्तुष्ट हुन्छ, उसको मोटाउने सम्भावना त्यति नै बढी हुन्छ र यसलाई सामान्य भाषामा ह्याप्पी फ्याट भनिन्छ। अध्ययनका अनुसार उमेर बढ्दै जाँदा दुवै लिङ्गमा अधिक तौल र मोटोपनाको जोखिम बढ्छ। महिनावारीको समयमा खानुहोस् यी फल। महिनावारी धेरै महिलाको लागि पीडाको समय हुन सक्छ, जसले प्राय पेट फुल्ने, थकान हुने, मुड स्विङ जस्ता समस्या आउन सक्छन्। यस अवस्थामा दुखाइ कम गर्ने औषधि र तातो पानी सामान्य उपचार हुन् भने आफ्नो आहारमा केही परिवर्तन गर्नाले तपाईँ महिनावारीमा हुने दुखाइबाट निकै राहत पाउन सक्नुहुन्छ। केही यस्ता फल छन् जसले महिनावारीमा हुने दुखाइमा राहत मिल्न सक्छ, ती के हुन् जानौ। महिनावारीको समयमा केरा खान सल्लाह दिइन्छ। केरामा पोटासियम, म्याग्नेसियम र भाइटामिन B6 प्रचुर मात्रामा हुन्छ, जसले शरीरलाई महिनावारीमा आराम महसुस गराउँछ। म्याग्नेसियमको उच्च मात्राले मांसपेशीहरूमा दुखाइ कम गर्न मद्दत गर्छ, जबकि भाइटामिन B6ले मुडलाई नियन्त्रण गर्छ र चिडचिडेपन कम गर्न मद्दत गर्छ। केरा पचाउन सजिलो र द्रुत ऊर्जा प्रदान गर्छ, थकान विरुद्ध लड्छ र रगतमा चिनीको स्तरलाई पनि स्थिर राख्न मद्दत गर्छ। सुन्तलामा भाइटामिन सीको उत्कृष्ट स्रोत हुन्छ, जसले शरीरलाई आइरनलाई अधिक प्रभावकारी रूपमा अवशोषण गर्न मद्दत गर्छ। यो महिनावारीको समयमा विशेष रूपमा महत्त्वपूर्ण हुन्छ, जब आइरनको स्तर कम हुन सक्छ। सुन्तलामा उच्च पानीको मात्राले तपाईँलाई हाइड्रेट राख्न पनि मद्दत गर्छ, जबकि तिनीहरूको प्राकृतिक चिनीले ऊर्जा बढाउँछ। सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले सुन्निने र महिनावारीको दुखाइ कम गर्न पनि मद्दत गर्न सक्छ। खरबुजा, खरबुजा स्वादिष्ट हुनुका साथै यसमा पानीको मात्रा धेरै हुने भएकोले यो अत्याधिक हाइड्रेटिङ पनि हुन्छ। यसले सुन्निने कम गर्ने र तपाईँलाई हाइड्रेट राख्न पनि मद्दत गर्छ। खरबुजा भाइटामिन ए र सीले भरिपूर्ण हुन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बढाउँछ र एन्टिअक्सिडेन्ट लाभहरू प्रदान गर्न सक्छ। महिनावारीको समयमा महिलाहरूले भुइँ कटहर पनि खानुपर्छ। भुइँ कटहर एक होइन, धेरै कुरामा फाइदाजनक छ। भुइँ कटहरमा ब्रोमिलिन नामक एन्जाइम हुन्छ, जसले सुन्निने कम गर्छ र रक्त सञ्चार राम्रो बनाउँछ। मेवा एक यस्तो फल हो जसलाई हामी जुनसुकै बेला पनि खान सक्छौँ र जुनसुकै व्यक्तिले पनि खान सक्छ। मेवा हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ। मेवामा पपेन नामक एन्जाइम पाइन्छ, जसले गर्भाशयको मांसपेशीहरूलाई आराम दिन्छ र दुखाइ कम गर्छ।
3: घर र अफिसमा प्रयोग गरिने फर्निचरका सामग्रीहरू वर्षौं टिकाउ मजबुत हुनुपर्छ। त्यसको लागि काठ, गुणस्तरीय, किरा, ढमिरा, धुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
4: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष, चौकोष, खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 061-575-0053, प्रोप्राइटर होमबहादुर थापा, मोबाइल 98-560-63-800-21।
5: तपाईँले बिमा गर्नुभएको छ या गर्ने सोचमा हुनुहुन्छ? त्यो बिमा गरेको वस्तु हानि नोक्सानी भएमा के सुविधा पाइन्छ र के सुविधा पाइँदैन त्यसको बारे तपाईँलाई थाहा छ कि छैन? त्यसको बारेमा बिमा गर्दा उपलब्ध गराइने बिमा पोलिसी हुन्छ, त्यसमा पाइने नपाइने कुराको बारेमा उल्लेख गरिएको हुन्छ। आफूले गर्न लागेको बिमाबाट पाइने सुविधा र अपवादको अध्ययन गरेर मात्र बिमा गर्नुहोस्। साथै बिमा गर्दा बिमा शुल्क भुक्तानी रसिद लिएपछि मात्र बिमा प्रारम्भ हुने हुँदा भुक्तानी रसिद प्राप्त भएपछि मात्र ढुक्क भएर बसौँ। जनचेतनाका लागि

0: प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौ। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: चट्याङ पर्न आँटो सबै जाने यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सम्पूर्ण व्यवसायी, उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना। नापतौल गर्दा ढुङ्गा, भारतीय ढक, काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने। सुन चाँदी खरिद बिक्री गर्दा ग्राम, मिलिग्राम मात्र तौल गर्ने तथा तोला, मास, रती, लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने। नाप तौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने। नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्रहरू नियम अनुसार तोकिएको म्यादभित्र जाँच गराउने। सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ। साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ। इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ। उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनुपर्नेछ। तौलिने यन्त्र प्रयोग गर्दा उपयुक्त तरिकाले कैफियत नहुने गरी जस्तै झुन्डाउने, तराजु स्ट्यान्डमा झुन्डाएर काउन्टर तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने। नापतौल तथा नाप्ने तौलिने यन्त्र बिक्री मर्मत सेवा प्रदान गर्नु परेमा अनिवार्य कार्यालयबाट इजाजत पत्र लिनुपर्ने। अनियमित तरिकाले नाप तलुवा नाप्ने तौलिने यन्त्र प्रयोग, बिक्री, वितरण, मर्मत सेवा प्रदान गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ। विस्तृत जानकारीका लागि गुणस्तर तथा नापतौल कार्यालय पोखरा, फोन 061-452-797।
6: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक,
1: अहिले दिउँसोको 3 बज्यो।
2: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
3: प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोसी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिसका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्ता, 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्दै, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाल प्रहरीको टिम्बुरे टु त्रिवेणी विशेष अपरेसन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डिएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतिदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डिएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डिएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमुना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डिएनए नमुना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सडक सञ्जाल, सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोसी बाढीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चराउँदीको कृष्णवीर सडक खण्ड मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मङ्गलबारसम्म गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोसी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सडक भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोसी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकोले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङ कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोसी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोसी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। भोटेकोसी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले बढी जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सेलेक्सन 10 र एलो क्याटुरा रहेका छन्। रुरु क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन सुरु गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफलमध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 बित्यो, तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढिरहेको पाइएको छ। चिनिया युवाहरू हिजोआज अनलाइन प्लेटफर्ममा माओलाई नेताभन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्युज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिनवा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ। हप्ताको 6 बिहान 9 राति 9 काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन्। सानैदेखि कडा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न सङ्घर्ष गरिरहेका छन्। यस्तो अवस्था पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दोजल्दो लाग्न थालेको छ। विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले युएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 गुमाएर 313 रन बनायो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे। उनी 106 बलमा 102 रन बनाएर आउट भए। यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले अभिजित 15 रन बनाए। बोलिङतर्फ युएईका इब्राब अहमदले 4 विकेट लिए। खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदिब उस्मानीले 1 विकेट लिए। युएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ। आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ। चारभन्जेङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिसका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्यो, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181, वेबसाइट झुले.com.np।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
8: कृषि मन्त्र नार्कसँग।
9: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जेङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको असनमा नेवारी परम्परा अनुसार 96 कुमारको पूजा गरिएको छ। अन्नपूर्ण त के पूजको आयोजनामा आज कुमार पूजा गरिएको हो। 5 वर्षसम्मका बालकलाई कुमार पूजा गर्ने गरिएको छ। संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो। देशमा सुख शान्तिको कामनासहित पूजा गरिएको उहाँले बताउनु भएको छ। कुमारहरूको नेवारी परम्परा अनुसार बाजा आजसहित पूजा गरिएको हो। कुमार पूजापछि आगन्तुकलाई नेवारी भोजन समेत गराइएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको हरितालिका 30 को तयारी सुरु गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी स्वराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा कोष सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाको सहभागितामा यस वर्षको तीज पर्वका लागि आवश्यक सुरक्षा, भक्तजन व्यवस्थापन, भिड नियन्त्रण, सरसफाई तथा अन्य व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको हो। पशुपतिनाथ मन्दिरमा देशभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। यस वर्षको तीज पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न कोषले 7 उपसमिति समेत गठन गरेर तयारी गरिरहेको छ। पर्सि सोमबार हरितालिका तीज पर्व परेको छ। काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित 4 विरुद्ध विशेष अदालत काठमाडौँमा हिजो आरोपपत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रूपान्तरण गर्ने, स्वामित्व परिवर्तन गर्ने लगायत सम्पत्ति शुद्धिकरण गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित 4 विरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो। अख्तियारले महानगरका तत्कालीन इन्जिनियर प्रतिवादी महतो कोइरी, उनको पत्नी माला कुमारी महतो, रिना कुश सुवाहा र कुशवाहाको पति कृष्ण प्रसाद मेहतासहितलाई गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसार मुद्दा दायर गरिएको जनाएको छ। महतोमाथि 4,48,89,841 बिगोसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बोमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। र विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मल राज पौडेलको पुस्तक एड गुरु सिद्धान्त र अनुभव सार्वजनिक भएको छ। पुस्तकको उद्योगपति विनोद चौधरी, संचार उद्यमी भास्कर राज राजकर्णिकार, पूर्व न्यायाधीश एवं साइबर कानूनका जानकार डाक्टर श्रीकृष्ण भट्टराईले डिजिटल रूपमा लोकार्पण गर्नुभएको हो। यो पुस्तकमा नेपालको संचार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार, फेरिएको विज्ञापन संस्कार लगायत कुरा समेटिएका छन्। त्यस्तै नेपालमा आम संचार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ। नेपाल विज्ञापन एजेन्सी व्यवसाय संघको अध्यक्ष समेत रहेका पौडेलले पुस्तकमा व्यवसायका आरोह अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा भोग्नु परेका सफलता असफलताका विषय पनि समेट्नु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। र सन्मा नेवारी परम्परा अनुसार 96 जना कुमारको पूजा। पशुपतिमा पर्सीको 30 पर्व केन्द्रित तयारी थालियो। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: मेरो परिवारले खानेकुरा त मिठै खान्छन् तर कहिल्यै स्वस्थ भएनन्। के खुवाउनुहुन्छ दिदी तपाईँले आफ्नो परिवारलाई जहिले पनि हृष्टपुष्ट र तन्दुरुस्त देखिन्छन्?
1: म र मेरो परिवार स्वस्थ हुनका लागि खानेकुरामा जहिले पनि म सचेत र सजग छु, किनकि आमा एग्रो प्रोडक्टबाट उत्पादित विभिन्न अन्न तथा गेडागुटी मिश्रित पौष्टिक तत्त्वले भरिपूर्ण सातु हाम्रो परिवारको साथमा छ।
2: मेरो हर पलको साथी आमा एग्रो प्रोडक्टको सातु जहिले पनि जहाँ पनि सधैँ खाने गर्छु। आमा एग्रो नाता छ भरोसाको।
3: अब बाहिरी जंक फुड खानेकुराबाट टाढा रहौं। आमा एग्रो प्रोडक्टका विभिन्न सातुलाई अंगालौं। शिशुदेखि वृद्ध अवस्थासम्मलाई आवश्यक पौष्टिक खाना सबै उमेर समूहका मानिसले सजिलै पचाउन सकिने हाइजेनिक र फरक फरक पोषण तत्त्व भएको छिटो छरिदो हुने खाँदा झनै मिठो। सम्पर्क आमा एग्रो प्रोडक्ट प्राली अन्नपूर्ण टोल पोखरा 7 कास्की, फोन नम्बर 061458081।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्की पोखराको अधिग्रहण गरिएको जग्गामा बाली नाली नलगाइदिने सम्बन्धी सूचना। यस आयोजनाको विभिन्न मितिमा मुआब्जा बुझ्न आउने सम्बन्धित सूचना प्रकाशन भएको तर मुआब्जा बुझ्न नआएको जग्गा धनीहरूले मुआब्जा बुझ्न तथा घर टहरा इन्क्लोजरको क्षतिपूर्ति बुझ्नका लागि आयोजना कार्यालय पोखरा कास्कीमा तुरन्त सम्पर्क रहनुहुन अनुरोध छ। साथै आयोजनाबाट रूपताल संरक्षणका लागि विभिन्न प्रकारका निर्माणका कार्यहरू भइरहेको हुँदा मुआब्जा बुझिसकेको तथा जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित भइसकेको जग्गाहरूमा हिउँदे बाली लगायत अन्य बाली नाली नलगाउन हुन तथा भौतिक संरचना निर्माण लगायतका कुनै पनि गतिविधिको साथै अवरोध जन्ने कार्य नगर्नु नगराउनु हुन सम्बन्धित जग्गा धनी एवं सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अन्यथा त्यस्तो गतिविधिहरूमा क्षति पुग्न गएमा आयोजना जवाबदेही नहुने जानकारी गराइन्छ। सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्की पोखरा।
2: तपाईँ सुन्दै हुनुहुन्छ।

0: स्टुडियो टाइम चेक, अहिले दिउँसोको 4 बज्यो।
1: तपाईं सुन्दै हुनुहुन्छ असोसिएटेड रेडियो, तपाईंसँग गुनगुनाउँदै।
2: कुष्ठ रोग, श्राप वा पूर्व जन्मै पापै कारण वा वंशाणुगत रूपै लैदिवर रोग आङ्गे चुम किटाणु उहिले खब रोग हो। उपचार लै विषय पूर्ण रूपरी सञ्चोतम चुई ढुबी दोगो नसा मी र नलै असर लम चु सजिलै सर्दिवर रोग आङ्गे उपचार लले चु रोग मुरोएर आङ्गीले ढुबीर ओल्क्या फुस्रो आकेबा दागोगो तै विषय यो पलि झमझम लै वा छुइब बेलरी थाहा आयो बा यो पलि कमजोर तब यो अस्पताल दोगोर कुष्ठ रोगै मी कुष्ठ रोगै मई निशुल्क योम थप जानकारी भए लागि आइएनएफ नेपाल अन्तर्गत हरियो खर्का अस्पताल पोखरा साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतरी सम्पर्क ललखाम जानकारी थेले कुष्ठ रोग बिरामी प्रभावित तथा परिवारलाई भेदभाव आङ्गी मय र सद्भाव लले।
3: छोरीको विवाहको कुरा त छिनियो, मुख्य कुरा रह्यो अब पार्टीको कुरा, कसलाई दिने होला?
4: विवाह र पार्टी दिनको लागि सबैभन्दा उपयुक्त ठाउँ पोखरा शान्तिनगर बेनकुट प्रालिने काफी छ, किनकि खाना एकदमै स्वादिष्ट, स्वच्छ, सफा, रमाइलो वातावरण, पर्याप्त हल अनि प्रशस्त पार्किङको व्यवस्था भएको एकमात्र ठाउँ। हाम्रा सेवाहरू शुभ विवाह, व्रतबन्ध, सेमिनार, पार्टी, पिकनिक, अन्नप्राशन, जन्मोत्सव तथा कुनै पनि शुभ कार्यको लागि फुल तथा हाफ क्याटरिङको लागि सदैव हामीलाई सम्झनुहोस्। सम्पर्क पोखरा शान्तिनगर बेङ्क्युट प्राली, शान्तिनगर 7 पोखरा, फोन नम्बर 061-45-776, मोबाइल नम्बर 98-65-37-048, 98-65-20-996। स्वाद र सन्तुष्टिको लागि हामीलाई सम्झनुहोस्।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँले बिमा गर्नुभएको छ या गर्ने सोचमा हुनुहुन्छ? त्यो बिमा गरेको वस्तु हानि नोक्सानी भएमा के सुविधा पाइन्छ र के सुविधा पाइँदैन त्यसको बारे तपाईँलाई थाहा छ कि छैन? त्यसको बारेमा बिमा गर्दा उपलब्ध गराइने बिमा पोलिसी हुन्छ, त्यसमा पाइने नपाइने कुराको बारेमा उल्लेख गरिएको हुन्छ। आफूले गर्न लागेको बिमाबाट पाइने सुविधा र अपवादको अध्ययन गरेर मात्र बिमा गर्नुहोस्। साथै बिमा गर्दा बिमा शुल्क भुक्तानी रसिद लिएपछि मात्र बिमा प्रारम्भ हुने हुँदा भुक्तानी रसिद प्राप्त भएपछि मात्र ढुक्क भएर बसौँ। जनचेतनाका लागि नेपाल बिमा प्राधिकरण, कुपनडोल ललितपुर, प्रदेश कार्यालय अमरसिंह चोक पोखरा। थप जानकारीको लागि फोन नम्बर 061-582-985।

भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो, आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, कवि शिरोमणि लेखनाथ पौडेल।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: महिनावारी आफैमा कुनै समस्या होइन, बरु यो महिलामा हुने प्राकृतिक प्रक्रिया हो। तर महिनावारीको सुरुवातसँगै विभिन्न समस्या भने आउन सक्छन्। खास गरी महिनावारी आउनु एउटा निश्चित उमेर समय हुने गर्छ, तर कतिपय अवस्थामा एकदमै छिटो महिनावारी सुरु हुन्छ। हामी यसको पछाडिको कारण बताउनेछौँ। विशेष गरी महिनावारी सुरु हुन हर्मोन, शरीरको बनावट र वंशाणुगत गुण जिम्मेवार हुन्छन्। आम रूपमा 10 देखि 15 वर्षको उमेरमा महिनावारी सुरु हुन्छ। कतिपयमा यो उमेर 16 देखि 18 को बीचमा पनि हुने गर्छ। मोटोपनको कारणले महिनावारी छिटो आउने समस्या हुन सक्छ। यस्तो स्थितिमा इन्सुलिन बढ्छ र इस्ट्रोजन हर्मोनमा बढोत्तरी हुन थाल्छ। एस्ट्रोजन नै महिलाको शरीरमा हुने परिवर्तनका लागि जिम्मेवार हुन्छ। यसले महिनावारी समयभन्दा पहिला हुन सक्छ। उमेरभन्दा पहिला महिनावारी हुनुको पछाडि वंशाणुगत कारण पनि हुन सक्छ। वंशाणुगत कारणले गर्दा मोटोपन नहुँदै वा इन्सुलिन नबढे पनि कम उमेरमै महिनावारी हुन सक्छ। यो एकदमै धेरै जङ्क फुड खाने बानी छ भने पनि महिनावारी समयभन्दा पहिला हुन सक्छ। जङ्क र प्रोसेस्ड फुडले शरीरमा मोटोपन बढ्छ र महिनावारी छिटो आउने समस्या हुन्छ। यस्तो समस्याबाट बच्न अभिभावकले आफ्ना छोरीलाई सानैदेखि प्लास्टिकको भाँडामा वा प्लास्टिकमा प्याक भएका खानेकुरा खान नदिनुहोस्। बच्चाहरू शारीरिक रूपमा सक्रिय रहनु पनि एकदमै महत्त्वपूर्ण हुन्छ। तरकारीसँग काँचो खाने कि उमालेको भन्ने विषयमा प्राय बहस हुन्छ। वास्तवमा मानिन्छ कि तरकारी र फलफुल काँचो खाँदा नै सबैभन्दा राम्रो हुन्छ, किनकि त्यसबाट सबै पोषक तत्त्व प्राप्त हुन्छ। यद्यपि कतिपय यस्ता तरकारी र खाद्य पदार्थ छन् जसलाई उमाल्दा तिनमा भएका पोषक तत्त्व हाम्रो शरीरका लागि दुब्बर फाइदाजनक साबित हुन सक्छन्। यति मात्र होइन, उमालेर खाँदा हाम्रो शरीरको पाचन प्रक्रियालाई पनि सजिलो बनाउँछ। यहाँ यस्ता तरकारीबारे बताइएको छ जसलाई उमाल्दा अझ पौष्टिक बढ्नेछ। पालुङ्गो, पालुङ्गो अथवा पालक उमाल्दा यसको अक्सालेट स्तर घट्छ, जसले गर्दा क्याल्सियम र आइरनको अवशोषण बढ्छ। उमालेको पालुङ्गो विशेष गरी तिनीहरूको लागि फाइदाजनक हुन्छ जसको शरीरमा क्याल्सियम वा आइरनको कमी हुन्छ। साथै उमालेको पालुङ्गो सजिलै पचाउन सकिन्छ। टमाटर, टमाटरमा लाइकोपिन नामक शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ जसले क्यान्सरको जोखिम कम गर्न मदत गर्छ। टमाटर उमाल्दा यो अझ बलियो हुन्छ। उमाल्दा क्यारोटिनोइड अवशोषण सुधार हुन्छ र आवश्यक एन्टिअक्सिडेन्टहरू सुरक्षित रहन्छन्। उमालेको टमाटर कम क्यालोरीयुक्त खाना हो जसले तौल घटाउन चाहनेका लागि मद्दत गर्छ। ब्रोकाउली, ब्रोकाउली उमालेर खाँदा ग्लुकोसाइनोलेट्सको सन्तुलन कायम राख्न मद्दत गर्छ। ग्लुकोसाइनोलेट्स क्यान्सरलाई ठिक गर्न गुण भएका कम्पाउन्डहरूको समूह हो। उमालेको ब्रोकाउली नरम हुन्छ जसले गर्दा यसलाई चपाउन र पचाउन सजिलो हुन्छ। सखरखण्ड, सखरखण्ड भाइटामिन मिनरल्स र फाइबरले भरिपूर्ण हुन्छ। सखरखण्ड उमाल्दा यसमा रहेको बिटा क्यारोटिनको अवशोषण शक्ति बढ्छ। सखरखण्डबाट प्राप्त हुने भाइटामिन ए आँखा, इम्युन सिस्टम र छालाका लागि पनि महत्त्वपूर्ण हुन्छ। अहिले जहाँ पनि हरेक कोही खाना प्याक गर्नका लागि एल्युमिनियम फोइलको प्रयोग गर्छन्। तर के तपाईँलाई थाहा छ, एल्युमिनियममा प्याक गरेको खानाले शरीरमा विभिन्न खाले नोक्सानी पुर्याउन सक्छ? यसबारे जानौँ। एक अध्ययनले बताए अनुसार एल्युमिनियम फोइलमा खाना प्याक गर्दा यसका कण भोजनमा मिसिन्छन्, जसले गर्दा तपाईँलाई दिमाग, हड्डी र शरीरका अन्य भागमा समस्या हुन थाल्छ। एल्युमिनियममा प्याक गरेको खाना मस्तिष्कका लागि पनि हानिकारक हुन्छ। यसलाई खाँदा मस्तिष्कका कैयौँ हिस्सा नोक्सानी हुन्छ, साथमा यो अल्जाइमरको कारण पनि बन्न सक्छ। एल्युमिनियममा लामो समय बन्द भइरहेको खानाले हड्डी कमजोर हुन्छन्, किनकि यसरी प्याक गरेको खानामा क्याल्सियमको मात्रा घट्छ। साथमा यो अस्टियोपोरासिस जस्तो समस्याको कारण पनि बन्न सक्छ। मृगौला सम्बन्धी समस्या भएकोले एल्युमिनियममा प्याक गरेको खानाबाट बच्नुपर्छ। यसको सेवनले मृगौलासँग जोडिएका समस्या अझै बल्झाउँछ। एल्युमिनियममा प्याक गरेको खाना खाँदा पेटमा कब्जियत, अपच र ग्यासको समस्या हुन थाल्छ। साथमा यसले तपाईँको पाचन प्रणाली पनि खराब बनाउँछ। एल्युमिनियममा प्याक खाना खानाले फर्टिलिटीमा समेत समस्या बढ्न थाल्छ। यस्तो खाना लगातार खाइरहने गर्दा महिलामा गर्भधारण गर्न तथा पुरुषमा समेत फर्टिलिटी समस्या आउने गर्छ। एल्युमिनियम फोइलमा राखेको खाना खाइरहँदा मधुमेहको पनि खतरा बढ्छ। यसको सेवनले शरीरमा सुगरको मात्रा बढाउँछ।
2: के तपाईँलाई थाहा छ कि हाम्रो मनास्लु संरक्षण क्षेत्र जैविक विविधताको खुल्ला संग्रहालय तथा नेपालकै महत्वपूर्ण संरक्षित क्षेत्रहरू मध्ये एक हो।
3: यहाँ यर्सा गुम्बा, वन लसुन, सुनपाती, चिराइतो, टिम्मुर, पदमचाल, जटामसी, कुड्की जस्ता वनस्पति र हिउँ चितुवा, कस्तुरी मृग, बुवासो, नाउर, झारल जस्ता धेरै दुर्लभ जीव जन्तु पाइन्छन्। यसलाई हामीले संरक्षण गर्नु अत्यावश्यक छ।
2: तर केही अवैध क्रियाकलापहरूले हाम्रो जैविक विविधता र वन्य जन्तुलाई खतरा पुर्याइरहेको छ।
3: यसैको समाधानका लागि मनास्लु संरक्षण क्षेत्र आयोजना र जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ गोर्खाले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ।
2: सामुदायिक सहभागिता र सचेतनाले मात्रै हामीले यो अद्भुत जैविक विविधता र वन्यजन्तुहरूको संरक्षण गर्न सक्छौ।
3: वन पैदावार र वन्यजन्तुको अवैध संकलन, चोरी, शिकार र ओसार पोसार गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो भन्ने हामी सबैले बुझौँ। आउनुहोस्, सबै मिलेर जैविक विविधता र वन्यजन्तुहरूको रक्षा गरौँ।
4: जैविक विविधता संरक्षणमा तपाईको सहभागिता अत्यावश्यक छ।
3: जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ र मनास्लु संरक्षण क्षेत्र आयोजना गोर्खा।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागको अनुरोध। सडक निर्माण गर्दा ठुलो धनराशि खर्च हुने भएकोले निर्माण सम्पन्न भइसकेको सडक संरचनामा प्रतिकूल असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगरिदिनु हुन अनुरोध छ। सडकको मापदण्ड विपरीत स्थायी संरचना, घरटहरा आदि निर्माण नगरौँ। सडक किनारमा निर्माण सामग्री नथुपारौँ। सडक छेउको नालीमा फोहोर मैला

0: स्टुडियो टाइम चेक अहिले साँझको 5 बज्यो
1: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड असल साथी रेडियो
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
2: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: फेरि गाडी बिग्रियो तनावै दियो यो गाडीले पनि
5: होइन के भो गुरुजी किन तनाव लिनुहुन्छ
4: अस्ति भर्खर बनाएको गाडी हेर्नुहोस् न तेल धेरै खाएर हैरान भए फेरि गाडी उस्तै तान्ने गाह्रो मान्ने धुवाको मुस्लो छुटेर दिगदार भए
5: गुरुजी पनि पेट दुख्दा टाउको खती गरेर हुन्छ त तपाईँको गाडीको समस्याको समाधान पोखरा डिजल सर्भिसमा हुन्छ
6: तपाईँ पनि बोस मेसिनद्वारा सम्पूर्ण किसिमका पम्प तथा नोजलहरू जाँच अनि मर्मतका लागि सदैव सम्झनुहोस् साथै सम्पूर्ण पम्पका पार्ट्सहरू सुपथ मूल्यमा उपलब्ध छन्
7: सम्पर्क पोखरा डिजल सर्भिस पोखरा औद्योगिक क्षेत्र पोखरा 10 कास्की फोन 061541209 98464567357 प्रोप्राइटर आनन्द खाड 98562937
8: ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ कास्की पोखराको अनुरोध निर्माणाधीन सडकको काम भइरहेको ठाउँमा अनावश्यक भिडभाड नगरौँ वातावरण प्रदूषण कम गरी गुणस्तरीय निर्माणमा जोड दिउँ पहिरो तथा भुचियाबाट क्षति कम गर्न वृक्षारोपण गरौँ सडकको दायाँ बायाँ मापदण्ड अनुसारको जग्गामा घर टहरा निर्माण नगरौँ आयोजनाबाट निर्माण गरिएका सडकको निगरानी बढाउँ सडक निर्माण तथा संरक्षण कार्यमा सहयोग गरौँ सडक अवरुद्ध भएमा वा अन्य सूचना आवश्यक परेमा कार्यालयमा सम्पर्क गरौँ थप जानकारीका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ पोखरा कास्की
9: आमाको क्यान्सर रोगको उपचारको लागि कति हस्पिटल लगे कति डाक्टरहरूले उपचार गर्नुभयो तर रोग भने जिउको त्यो निको हुने त आशै मर्यो
10: हेर्नुहोस् बहिनी मान्छेको जीवन हो सास रहन्जेलसम्म आस लाग्छ तपाईँ एकपटक आमालाई उपचार लन्जेभिटी हेल्थमा गराउनुहोस्
9: तर आमाको क्यान्सर रोग निको हुने सम्भावना डाक्टरले छैन भनेका छन्
10: जटिल क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरूको सफल उपचारका लागि एकपटक लन्जेभिटीमा आउनुहोस् क्यान्सर रोगबाट मुक्त भई नयाँ जीवन प्राप्त गर्नुहोस् सम्पर्क लन्जेभिटी हेल्थ होम प्राली ललितपुर चापाकाउ जाने दो बाटो भाटभटेनीको लाइनमा नबिल ब्याङ्कसँगै फोन 01-4568-817 मोबाइल 98510-85166 अ कम्प्लिट क्यान्सर डिजिज सोलुसन

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: विवाहपछि किन मोटाउँछन् पुरुषहरू? तपाईँले देख्नु भएको होला, विवाहपछि धेरैजसो पुरुष मोटाउँछन्। हो, विवाहपछि पुरुषहरूमा ह्याप्पी फ्याट कारण मोटोपना हुन्छ। यो तथ्य युरोपेली देश पोल्यान्डमा गरिएको एक अनुसन्धानबाट आएको हो। यो अनुसन्धान गर्ने वैज्ञानिकका अनुसार विवाहपछि पुरुषलाई मोटोपनाको बढी खतरा हुन्छ, जबकि महिलामा यसको कुनै विशेष प्रभाव पर्दैन। सजिलो भाषामा भन्दा विवाह र मोटोपना बीच एक विशेष सिधा सम्बन्ध हुन्छ, जुन सबै मानिसले थाहा पाउनुपर्छ। नेसनल इन्स्टिच्युट अफ कार्डियोलोजीको अनुसन्धानको टोलीले विवाहले पुरुषको तौल बढाउन सक्ने कुरा पत्ता लगाएको हो। विवाह र मोटोपना सम्बन्धी गरिएको अध्ययनमा 50 वर्षको औसत उमेर भएका 2405 मानिसहरूलाई समावेश गरिएको थियो। यसमा 50% महिला र 50% पुरुष थिए। अनुसन्धानमा संलग्न हुनेमा 35.3% सामान्य तौल भएका, 38.3% अधिक तौल र 26.4% मोटा थिए। अविवाहितको तुलनामा विवाहित पुरुषमा मोटोपना बढ्ने सम्भावना 3.2 गुणा बढी हुन्छ। अध्ययनमा विवाहित र अविवाहित महिलाहरू बीच मोटोपनामा कुनै विशेष अन्तर पाइएन। इकोनोमिक्स एन्ड ह्युमन बायोलोजी नामक पत्रिकामा प्रकाशित अध्ययनमा विवाह गर्नाले पुरुषमा पहिलो 5 वर्षभित्र बडी मास इन्डेक्स बढ्ने गरेको पाइएको छ। पुरुषहरूले विवाहपछि बढी खाना खाने र व्यायाम कम गर्ने गरिने कारण BMI वृद्धि भएको हो। कुनै व्यक्ति आफ्नो सम्बन्धमा जति बढी सन्तुष्ट हुन्छ, उसको मोटाउने सम्भावना त्यति नै बढी हुन्छ र यसलाई सामान्य भाषामा ह्याप्पी फ्याट भनिन्छ। अध्ययनका अनुसार उमेर बढ्दै जाँदा दुवै लिङ्गमा अधिक तौल र मोटोपनाको जोखिम बढ्छ। दैनिक भुटेको चना खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन सक्छ। भुटेको चनामा पाइने पोषक तत्त्वले विभिन्न रोगसँग लड्ने क्षमता प्रदान गर्छ। यसबाट पाइने फाइदाबारे जानौँ। चनामा प्रोटिन, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट र फाइबर जस्ता पोषक तत्त्व पाइन्छन्, जसले शरीरलाई स्वस्थ राख्ने काम गर्छ। भुटेको चना खाँदा शरीरको कमजोरी टाढा भाग्छ, साथमा यसलाई नियमित खाँदा रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ। शरीरको इम्युनिटी बढ्छ। भुटेको चना खाँदा पेटसँग जोडिएका समस्या पनि कम हुन्छन्। यसमा हुने तत्त्वले कब्जियत, अपच र ग्यासको समस्या पनि कम गर्छ। बिहान नास्तामा भुटेको चना खाँदा रगत सफा हुन्छ। यसमा हुने पोषक तत्त्वले रगतलाई छान्ने काम गर्छ। साथमा यसलाई खाँदा शरीरको फोहोर पनि बाहिर निस्कन्छ। भुटेको चना तौल कम गर्न खोजिरहेका व्यक्तिका लागि पनि एकदमै राम्रो आहार हो। नास्तामा अन्य तारेको चिल्लो चिजको साटो भुटेको चना सेवन गर्न सकिन्छ। भुटेको चना नियमित खानु पुरुषका लागि पनि फाइदाजनक हुन्छ। यसले स्पर्म काउन्टलाई बढाउन सहयोग गर्छ, साथमा यसले स्पर्मको गुणस्तर पनि वृद्धि गर्छ। अमला भाइटामिन सीका गुणबाट भरिपूर्ण हुन्छ। छाला र कपाल साथै शरीरमा आइरनको कमी पूरा गर्न अमलाले मद्दत गर्छ। यति धेरै लाभकारी गुणहरू भए तापनि अमला तपाईँको स्वास्थ्यलाई केही हानि पुर्याउन सक्छ, जसको बारेमा पनि जानकारी हुनु आवश्यक छ। अमलाको साइड इफेक्ट्स के छन् जानौँ। मृगौला सम्बन्धी रोगीहरूले अमलाको जुस पिउनु हुँदैन, किनकि यस फलमा भाइटामिन सी र पोटासियम हुन्छ, जुन मृगौलाको स्वास्थ्यका लागि राम्रो होइन। थाइरोइडको समस्या भएकाहरूले पनि अमलाको जुस सेवन गर्नु हुँदैन, किनकि यसमा आयोडिन हुन्छ, जुन थाइरोइडका लागि राम्रो मानिँदैन। पेटसँग सम्बन्धित समस्या भएका व्यक्तिहरूले पनि अमलाको जुस सेवन गर्नु हुँदैन, यसले पेटमा जलन र एसिड बन्न सक्छ। भएकाहरूले पनि अमलाको जुस सेवन गर्नु हुँदैन, किनकि यसमा आयोडिन हुन्छ, जुन थाइरोइडका लागि राम्रो मानिँदैन। पेटसँग सम्बन्धित समस्या भएका व्यक्तिहरूले पनि अमलाको जुस सेवन गर्नु हुँदैन, यसले पेटमा जलन र एसिड बन्न सक्छ। गर्भावस्थामा पनि तपाईँले अमलाको जुसको सेवन गर्नु हुँदैन, यसले डेलिभरीको समयमा जटिलता उत्पन्न गर्न सक्छ। यसै गरी सर्जरीको अघि र पछि पनि अमलाको जुस सेवन नगर्नुहोस्, यसले रक्तस्रावको खतरा बढाउने गर्छ।
2: पोखरा फर्टिलिटी क्लिनिकल प्राली, पोखरा 4 गैरापाटन। निसन्तानपन अर्थात् बाँझोपन पुरुष वा महिला दुवैको कारणले हुन सक्छ।

0: अब देश तथा विदेश जाने बाध्यताको अन्त्य गर्दै तपाईँ हाम्रै सहर पोखरामा पोखरा फर्टिलिटी क्लिनिकल प्रणाली अत्याधुनिक प्रविधिका साथ सञ्चालनमा आएको जानकारी गराउँछौ। पोखराकै चर्चित निसन्तानपन रोग विशेषज्ञ डाक्टर राजेश अधिकारीद्वारा जाँच गरिने दैनिक सुविधा सम्पन्न क्लिनिकबाट आयुआई आइबिएफ तथा सम्पूर्ण जाँच गरिन्छ। पुनश बजारमा हल्ला गरिए जस्तो निसन्तानको प्रारम्भिक जाँचहरू महँगो नभई अन्य रोगको सामान्य चेक जाँच रहेको रहेको जानकारी गराउँछौ। तपाईँ पनि आजै सम्पर्क गरी सन्तान सुख प्राप्त गर्नुहोस्। सम्पर्क पोखरा फर्टिलिटी क्लिनिकल प्राली पोखरा चार गैरा पाटन बाल गोपाल मार्ग रामकृष्ण टोल गणेश मन्दिरबाट भित्र फोन 061-578-582।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: पशु पन्छीलाई स्वस्थ राखी नाफामूलक व्यवसाय गर्न रोगको शङ्का लाग्ने बित्तिकै पशुहरूको स्वस्थ परीक्षण गराउनु आवश्यक हुन्छ। पशु पन्छीका रोगहरूको निदान गर्न दुध पिसाब कुखुरा पानी रगत स्वाब लगायतका नमुनाहरू गण्डकी हस्पिटल चोकमा अवस्थित पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याउनु हुन अनुरोध गर्दछौँ। साथै प्रयोगशालाको सुविधा उपयोग गरी पशु स्वस्थ र जनस्वास्थ्यको संरक्षणमा सहयोग पुर्याउन पनि अनुरोध गर्दछौँ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी हस्पिटल चोक पोखराको अनुरोध।
4: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
5: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कुष्ठ रोग श्राप वा पूर्व जन्मै पापै कारण वा वंशाणुगत रूपै लैदिवर रोग आङ्गे चुम किटाणु उहिले खब रोग हो उपचार लै विषय पूर्ण रूपरी सन्चोतम चुई ढुबी दोगो नसा मी र नलै असरलम चु सजिलै सर्दिवर रोग आङ्गे उपचार लले चु रोग मुरोएर आङ्गीले ढुबीर ओल्क्या फुस्रो आकेब दागदोगो तै विषय यो पलि झमझम लै वा छुइब बेलरी था आयो बा यो पलि कमजोर तब यो आफू या अरूलाई सुधे मुरै विषय तुरुन्तै स्वास्थ्य संस्था ल्याएर जाँच ललतो तान सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गत भए अस्पताल दोगोर कुष्ठ रोगै मी कुष्ठ रोगै मई निशुल्क यो थप जानकारी भए लागि INF नेपाल अन्तर्गत हरियो खर्का अस्पताल पोखरा साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतरी सम्पर्क ललखाम जानकारी थेले कुष्ठ रोग बिरामी प्रभावित तथा परिवारलाई भेदभाव आङ्गी मय र सद्भाव लले
3: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
4: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
5: हाम्रो वन हाम्रो धन डडेलोबाट जोगाउन गरौँ जतन वनमा डडेलो लगाउनु कानुनी अपराध हो डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौँ
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड असल साथी रेडियो ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड असल साथी रेडियो

0: स्टुडियो टाइम चेक
1: अहिले साँझको 6 बज्यो।
0: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
2: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणसँगै माधव दुलालको नमस्कार।
3: रसुवाबाढीले 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट, हजारौं पशुपक्षीको मृत्यु। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य लगातार जारी। शव व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता। प्रभावित क्षेत्रमा मनोपरामर्शदाता परिचालन।
2: नेपाल चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई। अवरूद्ध कृष्णवीर सड़क खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म 13.5 अर्ब जम्बा।
3: बाढी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल। विपदपछि गर्नुपर्ने काममा सरकार सुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई। इन्द्र जात्राको सायद सार्वजनिक, आइतबार इन्द्र ध्वजाको लिङ्गो उठाउन रुख काटिने।
2: युक्रेन र मध्यपूर्व युद्ध साथै विश्वव्यापी तनावबीच भारतमा ब्रिक्स नेताहरूको बैठक शुरू। ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द।
3: र युएई विरूद्ध 44 रनको जित निकाल्दै नेपाल बन्यो एसिसी प्रिमियर कपको च्याम्पियन। नेपालले बनायो दोस्रो पटक एसिया कपमा स्थान। सन्दीप बने प्लेयर अफ दि टुर्नामेन्ट, आशिफ शेख प्लेयर अफ दि म्याच।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो हो नेपाली रेडियो,
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रसुवाबाडीमा 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट सम्बन्धी खबरबाट। गत भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार बाढ़ीले करिब 1800 हेक्टर कृषि योग्य जमिन नष्ट गरेको छ भने हजारौं पशुपक्षी मरेका छन्। एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले किसान र पशुपालकहरूमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको याम अगावै उत्पादन पुनस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ। एफएओको प्रारम्भिक मूल्यांकन अनुसार कृषि योग्य जमिन, माछा पोखरी, खाद्य भण्डार तथा कृषि पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रका किसान परिवारको खाद्य सुरक्षा र आमदानीमा दीर्घकालीन असर पर्ने चिन्ता बढाएको छ।
2: नेपाल प्रहरीको टिम्बुरेटु त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ट्राफिक व्यवस्थापन जस्ता काम गरिरहेको जनाएको छ। कमान्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ परीक्षक एसएसपी विनोद सिलवालका अनुसार अभियान अन्तर्गत भदौ 19 गतेदेखि हालसम्म 65 शव व्यवस्थापन गरिएको छ। 46 नेपाली र एक भारतीय गरी 47 शवको डीएनए परीक्षण गरिएको छ। यसमध्ये 8 महिला, 1 बालक, 7 बालिका छन्। संकलन गरिएका मध्ये 37 डीएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमुना पठाउन बाँकी छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमुना संकलन गरिएको छ। प्रहरीले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवको व्यवस्थापनसँगै बेपत्ताको खोजीलाई निरन्तरता दिएको छ। टोलीले रसुवा जिल्लामा आवश्यक सामान पठाउन, सहजीकरण गर्नका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरेको जनाएको छ। अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनामा महत्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिनुभयो। फेला परेका शव वा शरीरका अङ्गका मुसुल्का लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न टोलीले सहजीकरण गरिरहेको जनाएको छ।
3: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,03,117 मौज्दा छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 ब्याङ्कमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ।
2: बागमती प्रदेश सरकारले रसुवाको भुटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकका लागि 16 मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढ़ी पहिरोबाट 7,000 भन्दा बढी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापा मगरले बाढ़ीका कारण अभिभावक गुमाएका बाल बालिकालाई 12 शिक्षा सुनिश्चित गरिने बताउनुभयो। आवश्यकता अनुसार त्यस्ता बाल बालिकाका लागि तत्काल आवश्यक विद्यालयको व्यवस्था गरिने उहाँको भनाइ छ।
3: भुटेकोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित ओपीडी, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको छ।
2: परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। फाउन्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोसलिजमद्वारा आज आयोजित काष्ठमण्डप संवाद श्रृङ्खला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भुटेकोशीको हालैको बाढीले नेपाल र चीन बीचको सीमा केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नियतिमा जोड्ने क्षेत्र भएको बताउनुभयो। भदौ 10 गतेको भुटेकोशी बाढ़ीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपद पछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग, प्राविधिक सहायता तथा जल विज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभएको छ।
3: रसुवाको भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको चितवनको कृष्ण भीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भाँसिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको नागढुङ्गा मुगलिन सड़क योजनाका प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एसोस एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले आज ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। उहाँले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो। घिसिङले जेएनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवामा निराशा बढेको र विदेशिनी दर झन दुब्बर भएको टिप्पणी पनि गर्नुभएको छ।
3: पाठ्यक्रम प्रारूप परिमार्जनका लागि मधेस प्रदेश सरकार तथा सरकारवालाहरूबीच भएको छलफलमा तनाव भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी आजको कार्यक्रममा तनाव भएको हो। शिक्षा मन्त्री पोखरेल तनाव भएपछि कार्यक्रम छोडेर भाग्नु भएको छ। उहाँलाई सुरक्षाकर्मीले जोगाएर बाहिर निकालेका छन्। कार्यक्रम स्थलमा तनाव भएको भिडियो सार्वजनिक भएको छ।
2: सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जन सहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने भएको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट होलिडेको अवस्थामा रहेकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय भएको छ।
3: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिङ्कम्पा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिम्कबाट लुहाम हुँदै डाङतर्फ जाँदै गरेको लु PR02001J0005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्लीबहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्लीबहादुरको पसरका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा त्रिवेणी 5 29 वर्षीय पारस बोहरा र त्रिवेणी 6 करिब 42 वर्षीय लालमती बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ।
2: मधेस प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रसार गर्दै आर्थिक वर्ष 83-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने अथवा कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत 7 बच्चेलाल शाह तेलीले हस्ताक्षर गरेको पत्रमा 83 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको छ।
3: नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा सङ्घर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि सङ्घर्ष भन्ने नाराका साथ वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। जनकपुर उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा मधेस प्रदेशका 5 जिल्लाबाट महिला तथा पुरूष कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ। मोर्चाको मधेस प्रदेश स्तरीय बैठकले संगठन विस्तार र जनपरिचयका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरणमा सप्तरी, सिरा, धनुषा, महोत्तरी र सर्लाईका नेता तथा कार्यकर्ता सहभागी छन्। कार्यक्रममा उपेन्द्र यादव, डाक्टर सिके राउत, प्रभु शाह, जनार्दन शर्मा, रेशम चौधरी लगायत मोर्चाका शीर्ष नेताहरूको उपस्थिति छ।
2: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीदरले 15 महाधिवेशनका लागि जिल्ला जिल्लामा प्रतिनिधि पठाएको छ। देउवा समूहले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको समय जगतमा गठन गरेको 15 केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधि खटाएको हो। जिल्लादेखि वडासम्मका विभिन्न 6 तहका अधिवेशनका लागि 3 असोजभित्र तयारी समिति गठन गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
3: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साहित सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्ग उठाउन, रुख काट्न जानका लागि वनयात्रा गर्न जाने साहित भोलि 28 गते आइतबारको बिहान 9:53 साहित रहेको समितिका अध्यक्ष एवं सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। रुख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको उहाँले जानकारी दिनुभयो। लिङ्गो नगर प्रवेश गराइने साइत असोज 3 गते बिहान 8:05 रहेको समितिले जनाएको छ।
2: रसुवाको भट्टेकोशी नदीको बाढीले बगाएको गरगाना फेला पारेर नेदवश लुकाएर राखेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा धादिङको गजरी गाउँपालिका 6 बच्छेटारका 35 वर्षीय रामबहादुर तामाङ छन्। 10 पदौको बाढीमा नुवाकोटको मितुर नगरपालिका 1 तिर्सुली बजारमा लीला बहादुर बोगटीको घर बगाउने क्रममा बगेका गरगहना पदौ 11 गते तामाङले फेला पारेको र नेदवश लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो कुरा गहना धनी गटीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: एसोस एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर बाँकेमा, निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुसार पछिल्लो समय सिक्टा सिँचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनु भएको छ। बजेट र जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार हालसम्म योजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रुपियाँ खर्च भएको छ।
3: रसुवाको भुटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज 1 गते घोषणा हुनुभएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेदेखि सुचारू रहेको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनिएको थियो, तर भुटेकोसी बाढीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।
2: रसुवाको भोटेकोसीमा आएको बाढीका कारण 12 ब्याङ्कका 17 शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार 7 अर्ब 24 करोड रुपियाँ बराबरको क्षति भएको हो।
3: अब विदेशका खबर। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा चिनिया राष्ट्रपति शी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी छन्। भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो 4 पटक हो। पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पुर्याइरहेको, ट्यारिफको दबाव बढ़िरहेको चुनौतीका सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन भइरहेको छ। बिना डलर सीमापार भुक्तानी प्रणालीको विस्तार तथा कृत्रिम बुद्धिमत्तामा सहकार्य पनि सम्मेलनका प्रमुख एजेण्डा छन्। दुई एसियाली शक्ति बीचको सम्बन्ध सुधार गर्ने प्रयास स्वरूप चिनिया राष्ट्रपति शी आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। सन् 2019 यो उहाँको पहिलो भारत भ्रमण हो। उहाँको विमान दिल्लीस्थित पालम एयरबेसमा अवतरण गरेको थियो। शी यसअघि सन् 2019 भारत जानुभएको थियो। त्यसक्रममा चेन्नई नजिकैको मामलामपुरमा शी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच अनौपचारिक शिखर वार्ता भएको थियो। शी नयाँ दिल्ली पुग्न अघि चाइना सर्दन एयरलाइन्सले 6 वर्षपछि भारत र चीनबीच सिधा उडान सेवा पुनः शुरू गर्ने घोषणा गरेको छ।
2: साउदी अरबले बिहिबार भएको ड्रोन आक्रमणपछि पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ, जसका कारण पम्पिङ स्टेशनमा आग लागेर केही व्यक्ति घाइते भएका छन्। साउदी ऊर्जा मन्त्रालयले पाइपलाइनमा धेरै पटक आक्रमण भएको बताएको छ, तर अहिलेसम्म कुनै देश वा समूहले जिम्मा लिएको छैन। साउदीले ड्रोन इराकबाट आएको दावी गर्दै तत्काल जवाफी कार्यवाही नगर्ने निर्णय गरेको छ।
3: अब खेल खबर। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यससँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको यही भने एसिया कप 2027 स्थान बनाउन वञ्चित भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यही 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपराले 105 बलमा 3 चौका र 4 छक्का सहित अभिजित 100 रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन। नेपालका लागि बलिङतर्फ करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह हेरी रोहित कुमार पौडेल र गुलशन कुमार झाले एक एक विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बाइमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ्स खेले। उनले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै आज गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले 38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रनको पारी खेले। एक दिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो 6ठौं अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह एरीले 18, बसिर अहमदले अभिजित 15, रैसान पानेले 13 रन जोडे।
2: एसिसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख आज प्लेयर अफ द म्याच बने। उनले नेपाललाई गतिलो शुरूआत दिँदै 106 बलमा 102 रन बनाए। आसिफले एक दिवसीयमा दोस्रो शतक हानेका हुन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बनेका छन्। उनले प्रतियोगिताभरि 17 विकेट लिए, तर आजको फाइनलमा भने उनले एकमात्र विकेट हात पारेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: रसुवा बाढीले 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट, हजारौं पशु पंक्षीको मृत्यु, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य लगातार जारी, सब व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता, प्रभावित क्षेत्रमा मनोपरामर्शदाता परिचालन।
2: नेपाल चीन सहकारीको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई, अवरुद्ध कृष्णभीर सड़क खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी, प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै हालसम्म 13.5 अर्ब जम्मा।
3: बाढी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल, विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई, मधेस प्रदेशमा सहभागी शिक्षा मन्त्री तनाव भएपछि बाहिरिए, इन्द्रजात्राको साइत सार्वजनिक, आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने।
2: युक्रेन र मध्य पूर्व युद्ध साथै विश्वव्यापी तनावबीच भारतमा ब्रिक्स नेताहरूको बैठक शुरू, ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइपलाइन, हर्मोजको विकल्प पनि बन्द।
3: र युए विरूद्ध 44 रनको जित निकाल्दै नेपाल बन्यो एसिसी प्रिमियर कपको च्याम्पियन। नेपालले बनाए दोस्रो पटक एसिया कपमा स्थान, सन्दीप बने प्लेयर अफ द टुर्नामेन्ट, आसिफ शेख प्लेयर अफ द म्याच।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: होइन, आयोडिन युक्त नुन नै किन?
1: गलगाँड, कण्ठरोग, लाटु लठी प्रोपन, बाल मृत्यु दर जस्ता समस्याबाट बच्नको लागि, मानसिक र बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि आयोडिन मिसाइएको नुन नै प्रयोग गरौँ।
2: साल्ट ट्रेडिङ कर्पोरेसन, प्रादेशिक कार्यालय, पोखरा।
1: दुई बाल बालिकाको छिन्न भएको नुन नै खाने गरौँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड वुमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
2: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, इसिजी, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, ICU, NICU, PICU।
3: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, प्रसूति तथा स्त्री रोग सेवा, हाट जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड वुमेन हस्पिटल एन्ड ट्रामा सेन्टर प्राली, बिरौटा 17 पोखरा, फोन 061-590-142, 590-143।
4: ब्रोडकास्टिङ लाइभ वर्ल्डवाइड, असल साथी रेडियो।

0: स्टुडियो टाइम चेक
1: अहिले बेलुकाको 7 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: पुल सेक्टर पोखराको अनुरोध। पुलको सीमा मिचेर घर टहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौँ। पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौँ। सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने, फोहोर गर्ने र सवारी साधन धुने काम नगरौँ। पुलमा ठुला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौँ। पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति हुन्। त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौँ। योजना प्रमुख पुल सेक्टर पोखराद्वारा जारी अनुरोध।
6: कुष्ठरोग कुनै श्राप वा पूर्व जन्मको पापको कारण लिएर वंशानुगत रूपमा लाग्ने रोग होइन, यो कीटाणुबाट लाग्ने रोग हो। उपचार गरे पूर्ण रूपमा सन्चो हुन्छ। यसले छाला, नसा, आँखा र नाकलाई असर गर्दछ। यो सजिलै सर्ने रोग होइन, उपचार गरौँ र यसबाट नडराउँ।
7: छालामा हल्का रातो, फुस्रो र नचिलाउने दागहरू भएमा, हातखुट्टा झमझमाउने वा छुँदा थाहा नभएमा, हातखुट्टामा कमजोरी भएमा र हात र खुट्टाको छाला सुक्खा भएमा कुष्ठरोग लागेको हुन सक्छ। लक्षण आफू वा अरूमा देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा गई जाँच गराइहालौ।
6: सबै सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गतका अस्पतालहरूमा कुष्ठरोगको औषधि निशुल्क पाइन्छ।
7: थप जानकारीको लागि INF नेपाल अन्तर्गत हरियो खर्क अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: आयुर्वेदिक पद्धतिद्वारा प्राचीन कालदेखि त्वचा र शरीरका लागि प्रयोग गरिने हिमाली जडीबुटीहरूको दुर्लभ सम्मिश्रण अब ओखती साबुनमा, जसको दैनिक प्रयोगले दिन्छ अनुहार र शरीरलाई प्राकृतिक पोषण र त्वचामा थप्छ अझ सौन्दर्यता र निखारपन। जडीबुटीको शक्ति, साबुन ओखती।

0: अफकको पालो, न्यू सर्ट इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: कम्प्युटर र मोबाइल प्रयोगको धेरै प्रयोगले आँखा कमजोर हुन्छ र यसले नसाहरूमा पनि असर गर्छ, साथै दृष्टि शक्तिमा पनि असर पर्छ, जसले गर्दा चस्मा लगाउनु पर्ने हुन्छ। आजकल चस्मा लगाउनु साधारण विषय बनेको छ। केही घरेलु उपायको मद्दतले तपाईँले आफ्नो आँखाको दृष्टि शक्ति केही समयमा सुधार गर्न सक्नुहुन्छ। यी उपायहरूले तपाईँको आँखा पहिलेभन्दा राम्रो हुनेछन्। त्रिफलाको सेवन, सबैभन्दा पहिले त्रिफला लिनुहोस्। त्रिफलालाई पिसेर चूर्ण बनाउनुहोस्। राति सुत्नु अघि एक चम्चा त्रिफला लिएर मह वा घिउसँग मिसाउनुहोस्। यो मिश्रण राति सुत्नु अघि खानुहोस्। त्रिफलामा धेरै पोषक तत्त्व हुन्छन् जसले आँखालाई फाइदा पुर्याउँछ। आँखा धुने, आँखा वरिपरिको फोहोर सफा गर्न आँखा पानीले धुनु जरुरी छ। बिहान र बेलुका चिसो पानीले आँखा धुनुहोस्। ल्यापटप वा फोनमा धेरै काम गर्नुहुन्छ भने दिनमा ब्रेक लिएर आँखा धुन सक्नुहुन्छ। हरियो सागसब्जी, हरियो सागसब्जीमा धेरै पोषक तत्त्व हुन्छन्। भाइटामिन र एन्टिअक्सिडेन्टहरूले आँखाको दृष्टि बढाउन मद्दत गर्छ। जाडोमा पालुङ्गो, मेथी, तोरीको साग खान सक्नुहुन्छ। आँखाको व्यायाम, शरीरलाई स्वस्थ राख्न जसरी व्यायाम गर्न जरुरी छ, त्यसै गरी आँखालाई स्वस्थ राख्न पनि व्यायाम गर्न जरुरी छ। आँखाको व्यायामको बारेमा डाक्टरसँग सल्लाह लिनुहोस्। निद्रा पुरा गर्ने, आँखालाई स्वस्थ राख्न निद्रा पुरा लिन जरुरी छ। लगातार काम गर्दा आँखा थाक्छ र कमजोर हुन्छ, त्यसैले दैनिक 8 घन्टाको पुरा निद्रा लिनुहोस्। आइस प्याक लगाउने, आँखामा चोट लागेको छ वा पोल्छ भने दिनमा एकपटक 15-20 मिनट आइस प्याकको सहायताले आँखामा सेक्नुहोस्। यसले आँखालाई आराम दिन्छ र पोल्नु पनि कम गर्छ। डाक्टरको सल्लाह लिने, चस्मा लगाउनुका साथै यी सबै उपाय अपनाउँदै हुनुहुन्छ भने हरेक 3 महिनामा आँखाको जाँच गराउनुहोस्। यसले उपायहरूको प्रभावकारिता थाहा हुन्छ। नियमित चस्मा लगाउने, धेरै मानिस लाज मानेर चस्मा लगाउँदैनन्। तपाईँले त्यसो गर्नु हुँदैन। चस्मा लगाउनुका साथै घरेलु उपायहरू अप्नाउनुहोस् र स्क्रिनमा काम गर्दा सधैँ चस्मा लगाउनुहोस्। थप जानकारीको लागि विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनुहोस्।
2: जापानमा विश्वमै सबैभन्दा उच्च औसत आयु छ। जापानलाई प्राय विश्वको सबैभन्दा वृद्ध जीवित जनसङ्ख्याको घरको रूपमा पनि उद्धृत गरिएको छ। जापानमा 100 वर्ष वा त्यो भन्दा बढी उमेरका व्यक्तिहरूको संख्या लगभग 1 लाख रहेको छ। जापान सरकारले लगातार 55 वर्ष नयाँ रेकर्ड कायम भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले सेप्टेम्बर 15 जापानको ज्येष्ठ नागरिक दिवसमा जारी गरेको तथ्याङ्क अनुसार देशमा 100 वर्ष वा त्यो भन्दा बढी उमेरका व्यक्तिको संख्या 79,763 पुगेको छ। ती मध्ये महिलाको संख्या 88% छ। सारभर मोटु रोग र अन्य प्रकारका क्यान्सरबाट वर्षेनी लाखौंको मृत्यु हुने गरेको छ। मुख्यतया स्तन र प्रोस्टेट क्यान्सरका कारण मान्छेले ज्यान गुमाइरहेका छन्। जुन देशमा यी रोगबाट उच्च मृत्यु दर छैन वा रोगको समस्या कम छ, त्यहाँका मान्छेहरूको आयु उच्च हुन्छ। जापानमा मोटुपनको समस्या निकै कम छ, जुन दुवै रोगहरूको प्रमुख कारण मानिन्छ। यसका साथै रातो मासु कम खाने र माछा तरकारीहरू बढी खाने बानीलाई पनि महत्वपूर्ण कारण ठानिएको छ। विज्ञका अनुसार विशेष गरी महिलाहरूमा मोटोपनको दर कम रहेको छ, जसले जापानी महिलाहरूको आयु पुरुष भन्दा लामो हुनुको कारण मान्न सकिन्छ। विश्वभर चिनी र नुनको खपत बढ्दै जाँदा जापानले फरक दिशा रोजेको थियो। जनस्वास्थ्य सन्देश मार्फत मान्छेलाई नुन कम खाने बनाउन जापान सफल रह्यो। यहाँ खानाको कुरा मात्र छैन, वृद्ध जापानी आफ्नो जीवनभर सक्रिय रहन खोज्छन्। तिनीहरू अमेरिका र युरोपका वृद्ध वृद्धा भन्दा बढी हिँड्छन् र सार्वजनिक यातायात प्रयोग गर्छन्। सन् 1928 एउटा दैनिक समूह व्यायाम रेडियो टाइसो जापानी संस्कृतिको एउटा हिस्सा भएको छ। यसलाई सामूहिक भावनाका साथै जनस्वास्थ्य प्रवर्धनका लागि बनाइएको थियो। 3 मिनटको यो रुटिन व्यायाम टिभीमा प्रसारण गरिन्छ र देशभरका साना समूहमा अभ्यास गरिन्छ।
1: अहिलेको समयमा मोबाइल फोन बिना सायद नै कोही देख्न सकिँदैन। स्मार्टफोन त छन् लगभग सबैको हातमा देख्न सकिन्छ। केही हजार रुपियाँदेखि लाखौं रुपियाँसम्मका मोबाइल फोन बजारमा उपलब्ध छन्। तिनको मूल्य अनुसार तिनका विशेषताहरू पनि फरक फरक हुन्छन्। के हामीलाई आफ्नो फोनको बाहिरी भागको बारेमा सबै कुरा थाहा हुन्छ? तपाईँले कहिले आफ्नो मोबाइल फोनको तल्लो भागमा एउटा सानो प्वाल देख्नु भएको छ? के तपाईँलाई थाहा छ कि यो के का लागि प्रयोग हुन्छ? केही व्यक्तिलाई यसको बारेमा थाहा हुन सक्छ, तर धेरैजसो व्यक्तिलाई यसको बारेमा थाहा छैन। वास्तवमा यो सानो प्वाल हाम्रो फोनको आवाज टिप्ने माइक्रोफोन हो। सरल शब्दमा भन्नुपर्दा, जब हामी मोबाइल फोनमा कुरा गर्छौँ तब यही माइक्रोफोनले काम गर्छ। जब हामी कसैलाई फोन गर्छौँ तब यो माइक्रोफोन सक्रिय हुन्छ। यो सानो प्वालले हाम्रो आवाजलाई सही तरिकाले समात्छ र अर्को पक्षलाई स्पष्ट रूपमा पुर्याउँछ। रोचक कुरा के छ भने, यदि वरिपरि हो हल्ला छ भने यो माइक्रोफोनले सबै प्रकारका आवाजहरूलाई टिप्दैन। जब हामी कुरा गर्छौँ तब हाम्रो आवाज सिधै नजिकको प्वालबाट जान्छ, जसले गर्दा अर्को पक्षलाई हाम्रो आवाज स्पष्ट सुनिन्छ। सामान्यतया यो प्वाल चार्जिङ पोर्टको नजिकै हुन्छ, तर केही फोनहरूमा यो क्यामेरा र फ्ल्यास लाइटको नजिक पनि पाइन्छ। यद्यपि यसको काम पनि नोइज क्यान्सलेसनको नै हुन्छ।

0: होइन, आयोडिन युक्त नुन नै किन?
1: गलगाँड, कण्ठरोग, लाटु लठे प्रोपन, बाल मृत्यु दर जस्ता समस्याबाट बच्नको लागि, मानसिक र बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि आयोडिन मिसाइएको नुन नै प्रयोग गरौँ।
2: साल्ट ट्रेडिङ कर्पोरेसन, प्रादेशिक कार्यालय, पोखरा।
1: दुई बाल बालिकाको चिन्ह नभएको नुन नै खाने गरौँ।
3: फेरि गाडी बिग्रियो, तनावै दियो यो गाडीले पनि।
4: होइन के भो गुरुजी, किन तनाव लिनुहुन्छ?
3: अस्ति भर्खर बनाएको गाडी हेर्नुहोस् न, तेल धेरै खाएर हैरान भए। फेरि गाडी उस्तै तान्ने गाह्रो मान्ने, धुवाको मुस्लो छुटेर दिगदार भए।
4: ए गुरुजी, पनि पेट दुख्दा टाउको क्षति गरेर हुन्छ त? तपाईँको गाडीको समस्याको समाधान पोखरा डिजल सर्भिसमा हुन्छ।
5: तपाईँ पनि बोस मेसिनद्वारा सम्पूर्ण किसिमका पम्प तथा नोजलहरू जाँच अनि मर्मतका लागि सदैव सम्झनुहोस्। साथै सम्पूर्ण पम्पका पार्ट्सहरू सुपथ मूल्यमा उपलब्ध छन्।
6: सम्पर्क पोखरा डिजल सर्भिस, पोखरा औद्योगिक क्षेत्र, पोखरा 10 कास्की, फोन 061541209, 9896064357, प्रोप्राइटर आनन्द खाड, 9856229।
7: शुभ प्रभात गुरुआमा।
0: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: तपाईँ सुन्दै हुनुहुन्छ।

0: सम्झिराख्नुहोस् दुध उत्पादनको मुख्य आधार कृत्रिम गर्भाधानद्वारा नस्ल सुधार।
1: पशु नस्ल सुधार राष्ट्रिय अभियान कार्यक्रम, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, फोन 061-622-284।
2: तपाईँको दैनिक दुखाइले जीवन थकाइलाग्दो बनाइरहेको छ?
3: आधुनिक दक्ष चिकित्सकद्वारा तपाईँको दुखाइको अन्त्य र जीवनको नयाँ सुरुवातको लागि दुखाइ मुक्त जीवनको भरोसा पोखरा पेन केयर सेन्टर।
4: लामो समयदेखि दुखाइ रोग सम्बन्धी काम गर्दै आउनुभएका डाक्टर हरि पौडेलबाट टाउको दुखेको, माइग्रेन, घाँटी तथा ढाडमा नसा च्यापिएको, घुँडा तथा जोर्नीहरू खिएको, बाथको दुखाइ, क्यान्सर रोगको दुखाइ, खेलाडीहरूको मासु च्यातिएर हुने दुखाइ, घाँटी र काँधको दुखाइ, स्नायु सम्बन्धी दुखाइ, साथै सम्पूर्ण शरीरको दुखाइ तथा विभिन्न नसाको दुखाइको सम्पूर्ण उपचार गरिन्छ। सम्पर्क पोखरा पेन केयर सेन्टर, एनबी कम्प्लेक्स, तेस्रो तला, महेन्द्र पुल, पोखरा। फोन नम्बर 061-591-655, मोबाइल नम्बर 98-560-022-55। यदि तपाईँलाई दुखाइसँग सम्बन्धित कुनै पनि समस्या छ भने हामीलाई सम्झनुहोस्।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भो, सन्चो भएन?
5: होइन, यतिकै जानै मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्टुडियो टाइम चेक। अहिले बेलुकाको 8 बज्यो।
1: तपाईं सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईंसँग गुनगुनाउँदै।

नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। शिक्षा मन्त्री सहभागी कार्यक्रममा भाँड भैलो बोल्दै गर्दा भनाभन र विवाद, मन्त्री लखटिएपछि तनाव, विपक्षीले विवाद गरेको रासोपाको आरोप, रासोपा नै संलग्न रहेको आयोजकको दावी। बाढी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल, बाढीले 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट, हजारौं पशु पक्षीको मृत्यु, खोज तथा उद्धार कार्य जारी, सब व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता। प्रधानमन्त्री बालेन्द्र शाहको एकल काँटे प्रवृत्ति राष्ट्रिय समस्या बनेको प्रचण्डको आरोप, विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई, अवरुद्ध कृष्णवीर सड़क खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: एसोस एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइट्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16601 11 11 0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मध्येज प्रदेशमा भएको छलफलमा तनाव भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा भनाभनपछि तनाव भएको हो। सिराको औरही गाउँपालिका कार्यालयमा भएको अन्तर्क्रिया कार्यक्रममा शिक्षा मन्त्री पोखरेल बोल्दै गर्दा विवाद भएपछि बाहिरिनु परेको छ। बिहान 10 बजेदेखि सुरु भएको कार्यक्रममा मन्त्री पोखरेल ढल्कदै ढल्कदै 12 बजे मात्रै पुग्नु भएको थियो। ढिलो पुग्नुभएका मन्त्री पोखरेल बोल्ने वक्ताहरू बाँकी हुँदै हतार हतार गरेर बोल्न लाग्दा विवाद भएको हो। राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सरकारवालाको पृष्ठपोषण संकलन कार्यक्रममा मन्त्री पोखरेल बोल्दै गर्दा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै कार्यकर्ता बीचको भनाभनले विवाद भएको भनिएको छ। जिल्ला समन्वय समिति सिराका सभापति दिनेश यादवले स्थानीय सुझाव राख्न खोज्नु भएको थियो, तर उहाँलाई समय नभएको भन्दै मन्त्रीलाई बोल्न दिएपछि मन्त्रीसँगै गएका र स्थानीय रासोपा कार्यकर्ता आफू आफैमा विवाद गर्दा तनाव भएको जिल्ला समन्वय समिति सिराहाका सभापति यादवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
4: यो स्थानीय तहबाट त्यो सरकारवालाहरू राखेर होइन कस्तो त्यो निर्माण गर्दाखेरि कुन कुन विषय राख्ने के कसो होइन त्यो चाहिँ कार्यक्रम थियो। त्यो कार्यक्रममा मन्त्रीजी अलिकति ढिलो आउनुभयो होइन, 10 बजेदेखि नै थियो उहाँको कता कता विद्यालयहरू अनुगमन के थियो। अनि आएपछि अब मन्त्री आउनुभन्दा पहिला नै त्यो कार्यक्रम सुरु भएको हो। सुरु भएपछि त्यहाँ अन्तर्क्रिया कार्यक्रममा धेरै त्यो अगाडि बढिसकेको थियो होइन। मन्त्रीजी आएपछि एक दुईजना विद्यार्थीको कुरो सुन्नुभयो र एकैपल्ट होइन भयो मन्त्रीजी बोल्नुहुन्छ भन्ने कुरो मन्त्रीज्यूले खासै होइन, उहाँसँग एक दुईजना हुनुहुन्थ्यो कि उहाँले होइन अब भयो मन्त्रीज्यू बोल्नुहुन्छ समय छैन यो छैन त्यो छैन भन्नुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भने आफ्ना कार्यकर्ताबाट कुनै विवाद नभएको दावी गरेको छ। मन्त्री पोखरेलसँगै कार्यक्रमका लागि सिरा पुग्नुभएका रासोपा सांसद बब्लु गुप्ताले विपक्षी पार्टीका व्यक्तिहरूले विवाद गरेको बताउनुभयो। पाठ्यक्रम परिमार्जनको सुझाव संकलनमा मन्त्रीलाई विपक्षी दलका कार्यकर्ताले बोल्दै गर्दा भनामन भएको सांसद गुप्ताले सुनाउनुभयो।
5: विपक्षीहरू पनि त्यहाँ थियो, कारणले कुनै बाघको कारणले विवाद अलिक गरे त अनि सल्टाइ हो सल्टाइ हो, केही फरक पऱ्यो त्यसमा कि छैन त्यस्तो
3: भनेको. आफ्नै पार्टीबाट कि आफ्नै पार्टीभन्दा बाहिरको पार्टीहरूले के
5: बाहिरको कोही मान्छे यस्तो थियो यो बिचमा बोल्ने बेलामा यस्तो कुरा भन्यो क्या, त्यसले गल्ती कुरा गर्नु त्यही भएर कार्यक्रम भइरहेको थियो क्या. त्यस बिचमा बोल्दाखेरि मन्त्रीजीले बोल्नु भएको रहेछ कोही के वर्डहरू बिचमा विपक्षीले केही बोलेको छ क्या.
3: कार्यक्रम 3 घण्टाको थियो. सिराको औरौई गाउँपालिकाले पाठ्यक्रम विकास केन्द्रको छलफलका लागि सभाहाल उपलब्ध गराएको थियो. कार्यक्रम सञ्चालक उद्घोषक परिवर्तन हुँदा विवाद निम्तिएको औरौई गाउँपालिकाका अध्यक्ष शिवजी यादवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो.
6: म त्यति राम्ररी त चिन्न सकिनँ मन्त्रीजीको सोचेपछि, त्यो एकदम हतार हतार गरिरहेको थियो. मैले 4 मिनटमा कुरा समापन गरेर मैले छाडिदिएँ. कुरा यसमा के हो, पहिला कार्यक्रम सञ्चालनमा हाम्रो गाउँपालिकाको शिक्षा प्रमुख मतलब सन्तोष यादवजी त्यो मञ्च सञ्चालक उद्घोषकको रूपमा थियो. अनि मन्त्रीजी आउनुभयो भने फेरि त्यो मञ्च उद्घोषक चाहिँ चेन्ज भयो सर क्या. अब त्यो चाहिँ अब पूर्व डिजीजी थियो, उपसचिव थियो, त्यो पाठ्य पुस्तक कर्मको मतलब एक कुनै अवसर थियो, उहाँले नै त्यहीँ गरे. अब बाहिरको मान्छे अब लोकल मान्छेलाई चिन्न सकेन. त्यसै मञ्चमा हाम्रो जिल्ला समन्वय समितिको सभापति जुन हुनुहुन्थ्यो त्यसै कार्यक्रममा आउनु भएको थियो आमन्त्रणामा, उहाँलाई चाहिँ बोल्ने मौका दिएन. उसले रिक्वेस्ट गरे 200 मलाई पनि राख्न दिने राम्रो हुन्थ्यो, म पनि 2 घन्टादेखि बस्या हो. अनि फेरि अब कुरा भयो, मन्त्रीजीले माइक समायो, अब मन्त्रीजीले भन्नु लाग्यो, अब छोरी मैले धेरै सम्झायो सभापतिजीलाई, अब छोडिदिनु के गर्ने, मन्त्रीजी बोल्नु लाग्यो, टाइम कम छ, फेरि उहाँले मानिसक्यो.
3: खास विवाद रासोपा कार्यकर्ताले नै निकालेका थिए. पत्रकार समेत रहेका रासोपाका औरही गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार यादवले तस्विर कैद गर्दा त्यही समूहबाट तस्विर नलिन भनिएको थियो. फोटो किन नलिने, रासोपाकै कार्यकर्ता बीच भनाभन भयो. विवाद सुरु भएको कारण खुलाउँदै औरही गाउँपालिकाका अध्यक्ष यादवले तस्विर लिने क्रममा विवाद भएको जानकारी दिनुभयो.
6: अर्कै एउटा हाम्रो राष्ट्रपति पार्टीका गाउँपालिका सभापति हुनुहुन्छ, पत्रकार पनि छ, सन्तोष कुमार यादव. अब उहाँले फोटो सोटो तानिरहेको थियो त्यतिकैमा, त्यसै ग्रुपबाट त्यो केटालाई म चिनेन, नाम पनि म बुझिरहेको छैन. त्यो दुवैको बिचमा भयो, उसले फोटो तान्न मना गरे, न फोटो नलिनुहोस् भने. त्यो सन्तोषजीले भने फोटो किन नलिने, के छ फोटो लिनमा मात्र आपत्ति. त्यही कुरामा अलिकति त्यो दुवैको मतलब भयो, किन लिन दिँदैन, उसले लिन दिँदैन, त्यतिकै कुरा भयो. फेरि हाम्रो मन्त्रीजी बोल्दै हुनुहुन्थ्यो, सुरक्षाकर्मीको साथी थिए, त्यो लिएर मन्त्रीलाई बाहिर निस्कियो, त्यतिकै भयो.
3: वक्ताहरूले बोल्ने क्रममा बोल्न नदिएको विषयलाई लिएर भएको विवाद हो त्यसो भाइ.
6: त्यो कुरा मतलब फेरि सभापतिलाई मैले मसँगै बसेको चाहिँ मैले सम्झाएँ, छोडिदिनु भयो मन्त्रीजी बोल्न लागे के हुन्छ, छोडिदिनुहोस् तपाईँलाई त कतिपय मन्त्रीहरू छ. त्यो पनि मतलब चुप लागे. अनि त्यो फोटो तान्नेको क्रममा फेरि मतलब त्यो हल्ला भयो सर.
3: भनेको मन्त्रीको स्वकीय र त्यहाँको रासोपाको आफ्नै आफ्नै बीच चाहिँ विवाद भएको हो, अरू
6: केही छैन.
3: बाहिरी मान्छेहरू बाहिरी राजनीतिक दलहरूले विवाद गरेको हो भन्ने छ नि रासोपाको आरोप त
6: होइन. हजुर होइन होइन, कसैले केही बोलेको छैन. त्यही दुईको बीचमा मात्रै त्यही फोटो तान्न नतान्न त्यही कुरामा अलि उहाँसँगै मतलब भनाभन भयो, अरू कुनै हातपात यताउता केही भएन.
3: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद हुनु राम्रो संकेत भने होइन. त्यो पनि विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन सम्बन्धी छलफलमा जहाँ अभिभावक र शिक्षक मात्रै थिएनन्, विद्यार्थी समेत सहभागी थिए कार्यक्रममा. विवादका पाठ्यक्रमको नभएको भए पनि तिनै पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीहरूमा यो विवाद र भनाभनले कस्तो सन्देश जाने हो भन्ने चिन्ता भने थपिएको छ. नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप. साथमा खबर सहयात्री उषा किरण.
7: गत भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ. संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार बाढीले करिब 1,800 हेक्टर कृषि योग्य जमीन नष्ट पारेको छ भने हजारौं पशुपक्षी मरेका छन्। एफएओकी उपमहानिर्देशक बेथ बेचोडले बाढीले किसान र पशुपालकहरूमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको याम अगावै उत्पादन पुनस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको हो. नेपाल प्रहरीको टिम्बोरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार डीएनए प्रोफाइलिङ होल्डिङ सेन्टरमा सहजीकरण समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान राहत वितरण तथा पुनस्थापना ट्राफिक व्यवस्थापन जस्ता काम पनि गरिरहेको छ। कमाण्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवालका अनुसार अभियान अन्तर्गत यही भदौ 19 गतेदेखि हालसम्म 65 शव व्यवस्थापन गरिएको छ। कोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 को लेभल 1 अस्पताल पिदुरमा सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य जलवायु सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। फाउण्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिजमद्वारा आज आयोजित काष्ठमण्डप सम्वाद श्रृंखला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकारीका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भोटेकोशीको हालैको बाढ़ीले नेपाल र चीनबीचको सीमाना केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नीतिमा जोड्ने क्षेत्र भएको स्पष्ट पार्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको एकल काटेर हेपा प्रवृत्ति नै मुख्य समस्या भएको बताउनु भएको छ। आज भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा पुगेर पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले यस्तो बताउनु भएको हो। सरकार र प्रधानमन्त्री बालेनले यो महाविपत्तिमा नागरिकको उद्धार र जीवन बचाउन समन्वय र तत्परता नदेखाएको भन्दै संयोजक प्रचण्डले आपत्ति जनाउनुभयो। रसुवाको भटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको चितवनको कृष्णवीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भएको छ। भाँसिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको नागढुङ्गा मुगलिन सड़क योजनाका प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले आज ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राका साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्र पद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन रूख काट्न जानका लागि वनयात्रा गर्न जाने साइत 28 भदौ आइतबारको बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। रूख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहे को उहाँले जानकारी दिनुभएको छ। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा चिनिया राष्ट्रपति शी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्की एन लगायत नेता सहभागी छन्। भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथो पटक हो। तेस्रो संस्करणको एसीसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यो सँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। एसीसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन्। उनले नेपाललाई गतिलो शुरूआत दिँदै 106 बलमा 102 रन बनाएका हुन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बनेका छन्। उनले प्रतियोगिताभर 17 विकेट लिएका थिए। आजको फाइनलमा भने उनले एक मात्रै विकेट हात पारेका थिए।
8: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5%।
1: रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
11: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
10: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
11: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
12: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रोटेकको उत्पादन।
10: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
13: यो नेपाली रेडियो,
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री उषा किरण।
7: भारतद्वारा नेपाललाई उपेक्षा, टाढाकालाई बोलाउँदा पनि नेपाललाई बोलाइएन, छिमेकी मुलुक भारतको प्राथमिकतामा नेपाल नरहेको प्रमाणित भएको छ। भारतको राजधानी नयाँ दिल्ली स्थित भारत मण्डपमा ब्रिक्सको 18 शिखर सम्मेलन भइरहँदा नेपाललाई नबोलाएकाले नेपाललाई बेवास्ता गरेको प्रमाणित भएको हो। आयोजक भारतले ब्रिक्सको सदस्य नरहेका बेलारूस, कजाकस्तान, मलेसिया, थाइल्याण्ड, क्युबा, नाइजेरिया, उज्बेकिस्तान र युगाण्डा जस्ता टाढा टाढाका दर्जनौं मुलुकलाई बोलाए पनि नेपाललाई नबोलाएको हो। विश्वका उदयमान अर्थतन्त्रहरूको शक्तिशाली मञ्च ब्रिक्सको सम्मेलनमा उनीहरूलाई ब्रिक्स आउटरिचको रूपमा निम्तो दिएर मञ्चमा सम्मानका साथ राखिएको छ। छिमेकमै रहेको र हाल तिक्त सम्बन्धबाट गुज्रिरहेको बंगलादेशलाई समेत कूटनीतिक औपचारिकता सहित आमन्त्रण गरेको भारतले नेपाललाई भने पूरै व्यवस्था गर्नु गम्भीर विषय हो। रूस, भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिकादेखि इजिप्ट, इरान, युएई र इण्डोनेसिया जस्ता विश्व राजनीतिका प्रभावशाली खेलाड़ीहरू भेला भएको ठाउँमा नेपाल पनि उपस्थित हुँदा ती देशसँग नेपालले लाभ लिन सक्ने थियो। ब्रिक्स सम्मेलनको यो मञ्च नेपालका लागि भारतसँगको सम्बन्धमा मात्र नभई मञ्चमा सहभागी चिनिया राष्ट्रपति शी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका दर्जनौं राष्ट्र प्रमुखहरूसँग साइडलाइन वार्ता गर्ने एक दुर्लभ कूटनीतिक अवसर हुन सक्थ्यो। नेपालले आफ्ना विकासका आवश्यकता, आर्थिक संकट र भू राजनैतिक सन्तुलनबारे विश्व मञ्चलाई आश्वस्त पार्न सक्ने ढोका खुल्न सक्थ्यो। काठमाडौँबाट हवाई मार्गमा जम्मा 1 घण्टा 25 मिनटको दूरीमा रहेको र भारतसँग खुला सिमाना तथा ऐतिहासिक भू राजनैतिक सम्बन्ध गाँसिएको नेपाललाई नबोलाइनुले अन्तर्राष्ट्रिय जगतमै नकारात्मक सन्देश जाने भएको छ। गत सन् 2016 भारतकै गोवामा सम्पन्न ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेर चिनिया राष्ट्रपति शी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिदेशीय सम्वादको कूटनीतिक इतिहास रचेको नेपाल आज आफ्नै छिमेकमा भएको महाकुम्भमा यति असान्दर्भिक र उपेक्षित बन्नु दुर्भाग्यपूर्ण हो। यो भारतले व्यवस्था गरेको विषय मात्र नभई प्रधानमन्त्री बालेन्द्र शाहको अविश्वसनीय, गैर कूटनीतिक र असंवेदनशील शासकीय कार्यशैलीले निम्ताएको अन्तर्राष्ट्रिय अयोग्यता पनि हो। कूटनीतिमा व्यक्तिगत अहंकार, फेसबुक स्टन्ट चल्दैन, कूटनीतिमा त निरन्तरको संवाद, विश्वसनीयता र राज्यको परिपक्व उपस्थितिको निरन्तरता आवश्यक हुन्छ। नेपाल ब्रिक्सको सदस्य नहुनु र पार्टनर नहुनु प्राविधिक सत्य हो, तर जब आयोजक राष्ट्रले अफ्रिका र ल्याटिन अमेरिकाका टाढाका देशहरूलाई आउटरिचका नाममा बोलाउन सक्छ भने सबैभन्दा नजिकको र रणनीतिक छिमेकी नेपाललाई नबोलाउनु सामान्य कुरा हुँदै होइन। नयाँ दिल्लीको कूटनीतिक वृत्तमा यति बेला नेपालको वर्तमान कार्यकारी नेतृत्वबारे अत्यन्तै नकारात्मक र अस्थिर सन्देश प्रभाव भइरहेको छ। संसदको रोस्टममा उभिएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भने बिना प्रमाण दिएको गैर जिम्मेवार अभिव्यक्ति होस् वा सीमा र नक्साको संवेदनशील विषयलाई सड़क र सामाजिक सञ्जालको खेलवाड़ बनाउने प्रवृत्ति, बालेन शाहले कूटनीतिक सम्बन्धलाई कहिल्यै गम्भीर राज्य सञ्चालनको विषय ठानेनन्। कूटनीतिमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको पूर्वानुमान योग्यता सबैभन्दा महत्वपूर्ण कड़ी मानिन्छ। नयाँ दिल्लीले नेपाललाई बोलाउँदा पनि प्रधानमन्त्री आउँछन् कि आउँदैनन्, आए पनि कुन बेला के अप्रत्याशित स्टन्ट गरिदिने हुन् वा बहिष्कार गरेर हिँडिदिने हुन् भन्ने डर र संशय कूटनैतिक छलफलहरूमा परेको चर्चा छ। प्रधानमन्त्री बालन शाहको अत्यधिक मोडी, एकल काटे र औपचारिक मञ्चहरूमा धैर्यपूर्वक बस्न नसक्ने स्वभावका कारण उनीहरूले विश्वास नगरेको हुन सक्ने विश्लेषण गरिएको छ। देशभित्रै आफ्नै दलको संसदीय दलको बैठकमा नजाने, संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाब नदिई पन्छिने र सर्वदलीय बैठक समेत बहिष्कार गर्ने नेतृत्वले अन्तर्राष्ट्रिय मञ्चहरूको घण्टौं लामो औपचारिक बैठक, शिष्टाचार र प्रोटोकल कसरी धान्न सक्थ्यो भन्ने प्रश्न स्वाभाविक पनि हो। कुनै औपचारिक ठाउँमा आधा घण्टा धैर्यपूर्वक बस्न नसक्ने, मन्त्रालयको समन्वय भन्दा रिल र स्ट्याटसमा रमाउने व्यक्तिगत कमजोरीको मूल्य आज सिङ्गो देशले चुकाउनु परेको छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: एकमात्र डीटीएच सेवा डिस होम,
1: डिस होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता राम हरि खतिवडा।
2: जनता जान्न चाहन्छन्,
4: जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आइएमई बैंक सबैका लागि बैंक।
6: This home internet.
7: नेपाली काङ्ग्रेस पार्टी फुटाएर जाने कोही पक्षमा हुनुहुन्न र नेपाली काङ्ग्रेसलाई अहिलेको वर्तमान स्थितिमा झन् एकीकृत बनाउनु पर्ने आवश्यकता छ। देशको वर्तमान परिस्थिति, राष्ट्रियतामाथिको अहिलेको प्रहार, कानूनी राज्यमाथिको उपहास र संसदीय व्यवस्थामाथिको प्रहारलाई हेर्दाखेरि डेमोक्रेटिक शक्तित्व पनि नेपालको सबभन्दा पुरानो र जनताको प्रिय शक्ति एकताबद्ध नभई हुँदैन। त्यो एकताबद्ध हुनका लागि हामी सबैले प्रयास र यत्न गर्नुपर्छ। सधैँ अदालतमा झगडा गरेर पनि यो पार्टी पहिलो र प्रिय बन्छ भन्ने मलाई लाग्दैन। त्यसैले हामी रुख र चार तारा भए ठाउँमा नेपाली काङ्ग्रेस एक ठाउँमा रहनुपर्छ भन्ने मेरो धारणा छ। यो मैले निर्वाचन आयोगको निर्णयदेखि भनेको छु। सबै नेताप्रति मेरो सम्मान छ, तर पार्टीको आधिकारिकताको विषयमा पार्टी भन्दा बाहिर बस्न सकिँदैन।
8: अनि त्यसो भए पूर्णबहादुर खड्काले दर्ता गर्नुभएको मुद्दा पनि फिर्ता हुने हो? अब
7: त्यो उहाँलाई एउटा नैतिक संकट छ, उहाँले मुद्दा दर्ता गर्नुभयो। दर्ता गरिसकेपछि अदालतले पहिला तपाईँको उहाँलाई अब चाहिँ पार्टी चाहिँ गगन थापाको निर्वाचन आयोगले दिएकै सदर हो भन्यो, पछिबाट निशा प्राप्त भयो। निशा प्राप्त भइसकेपछि पार्टीका दुई सबै पक्षका गतिविधि रोक्नु भनेर अदालतले आदेश गर्नु पर्थ्यो जस्तो लाग्ने हो, तर नदिइसकेपछि अब मुद्दा विचाराधीन छ। विचाराधीन हुन्जेल उहाँ के गर्नुहुन्छ त्यो उहाँलाई नै सोध्नु होला। तर हाम्रो चाहिँ कुरा के हो भनेदेखि पार्टी विभाजन गरेर जानु हुँदैन भन्ने हाम्रो धारणा। हाम्रो सबैको चाहना, नेपाली काङ्ग्रेसका एउटा गाउँका सबै कार्यकर्ताको चाहना, पार्टी एकताबद्ध भएर महाधिवेशन गर्नुपर्छ भन्ने छ।
8: यो खास गरेर असन्तुष्ट पक्षलाई पनि एक ठाउँमा ल्याउने कुरामा, अर्थात् चाहिँ जुन आधिकारिक पायो अदालतले र चाहिँ निर्वाचन आयोग, त्योसँग मिलेर जानुपर्छ भन्ने कुरामा राम्ररी खतिवडाज्यूले चाहिँ धेरै लामो समय मेहनत गरिरहनुभयो सुरुदेखि नै। अहिले शेखर कोइरालालाई पनि ल्याउनै पर्छ, आउनुपर्छ भनेर पछिल्लो समयमा एक खालको सकारात्मक सूचनाहरू आइरहेको थियो, अहिले फेरि उहाँ पछाडि हट्नु भएको हो कि?
7: हामीले धेरै पटक छलफल गर्यौं, केही साथीहरूलाई आपत्ति पनि भयो होला यिनीहरू गगनमा मिले भनेर। गगन होइन, पार्टी भित्रको कुरा हो, गगन थापाको कुरा होइन, पार्टी नेपाली काङ्ग्रेसको कुरा हो। हामीले शेखर कोइरालासँग पनि धेरै चोटि कुरा गर्यौं, पूर्णबहादुर खड्कासँग पनि कुरा गर्यौं। मैले पूर्व सभापति आदरणीय नेता शेरबहादुर देउवासँग आएपछि नै भने भोलिपल्ट गएर हजुरले राष्ट्रिय राजनीतिको बारेमा कुरा गरिदिनु पर्यो, राष्ट्रिय नेता नै हजुर हुनु पर्यो, एमाले काङ्ग्रेस माओवादी सबैको, किनभने तपाईँ शीर्ष नेता हो, एउटा पार्टी भित्रको मात्र होइन भनेर मैले भने हुन्छ हुन्छ भन्नुभयो उहाँले। मैले गगन थापा लगायतका सबैसँग भेटेर यो नेपालको बिग्रेको राजनीतिलाई एक ठाउँमा ल्याउनुहोस् भनेर आग्रह र अनुरोध पनि गरेँ। अब यी कुराहरू छँदैछन्, अहिले पनि हाम्रो प्रयत्न सबै पार्टीका सबै साथीहरू, शेखर कोइराला, पूर्णबहादुर खड्कादेखि तपाईँको सबै पार्टीलाई एक बनाउन लागिदिनुहोस्। प्रजातन्त्रवादी शक्तिहरू कमजोर भयो भने नेपालको लोकतन्त्र, कानुनी राज्य, प्रेस स्वतन्त्रता र संविधान कमजोर हुन्छ, यो कुरा बुझिदिनुहोस् भनेर आग्रह गरेको थिएँ। कतिलाई यति भन्दा पीडा पनि हुँदो हो, आफूभित्र हिजो गगनलाई सहयोग गरेनन्, आज चाहिँ यिनीहरू फेरि भाग खान आएन। हामीलाई केही चाहिएको छैन, हामीलाई नेपाली काङ्ग्रेस डरो पार्टी चाहिएको छ, जनताको प्रिय पार्टी चाहिएको छ। पद भन्दा पनि पार्टी डरो हुनु पर्यो, पार्टी डरो भएपछि अपर्च्युनिटी डरा हुँदै जान्छ।
8: यो महाधिवेशनमा अरूलाई पनि समेट्ने कुरामा अब चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ संस्थापन पक्षले यहाँलाई?
7: अहिले गरिसकेको छैन, हिजो मेरो पार्टी सभापतिसँग हिजो संवाद सबै साथीहरू बसेर भएका थियौँ। उहाँले कार्य सम्पादन समितिको मिटिङ राखेर अझ एकताका लागि, बृहत्तर एकताका लागि सबैसँग संवाद गरौँ। सकिन्छ भने केही समय फेरि यो गगन थापाको मात्रै महाधिवेशन, गगन थापाले अथवा नेपाली काङ्ग्रेसले गरेको महाधिवेशन मात्रै पर सारौँ भनेको होइन, अरूसँग पनि संवाद गरौँ र अरूसँग पनि केही संवाद गरेर वातावरण बनाऊ भन्ने हाम्रो चाहना।
8: उहाँहरूको कुरा सुन्दाखेरिमा चाहिँ पूर्णबहादुर खड्का र शेरबहादुर देउवा दुवैजनाले मुद्दा फिर्ता लिनुभयो भने मात्रै सार्न सकिन्छ सकिन्छ भन्ने उहाँहरूको भनाइ सुनिन्छ संस्थापन पक्षको, के त्यो सम्भावना देख्नुहुन्छ यहाँले विभिन्न वार्ताहरूमा रहँदाखेरि?
7: मैले सेवा देवासँग पनि संवाद गरे, उहाँ अहिले त्यो पक्षमा अदालतको निर्णय पुर्ने पक्षमा हुनुहुन्छ। पूर्णबहादुर खड्का पूर्व कार्यवाहक सभापतिलाई पनि नैतिक संकट छ, उहाँले आफूले हालेको मुद्दा, अब त्यो मुद्दाको निर्णय नआउन्जेलसम्म म के गरौँ, तथापि म रुख र चार तारा छोड्दिन भन्ने उहाँले हामीलाई वचन दिनुभएको छ। एउटा कुरा चाहिँ के हो भनेदेखि, पार्टी फुटेको पार्टीमा जान्न, रुख र चार तारा छोड्दिन भने उहाँले भन्नुभएको।
8: अनि आज खास गरेर शेरबहादुर देउवा पक्षले देशभरि विभिन्न ठाउँमा चाहिँ केन्द्रीय प्रतिनिधि भनेर आफ्नो तर्फबाट गर्ने महाधिवेशनका लागि प्रतिनिधि खटायो, यसले त वातावरण फेरि खलबल्याउने भयो नि त, बन्ने वातावरण भन्दा पनि।
7: म तपाईँका कुरासँग सहमत छु, अहिले दुईटा महाधिवेशन गर्नु हुँदैन भने हामीले आग्रह गरेका हौ, विनम्रतापूर्वक अनुरोध गर्छौ, पार्टी फुटाउने लाइनमा कोही पनि नलागौ, यति मेरो आग्रह।
9: जनता जान्न चाहन्छन्,
4: जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
6: दिस होम इन्टरनेट।
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो चौतारी।

0: जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयबाट सञ्चालित विभिन्न सिंचाई प्रणालीको बाँध तथा नहर व्यवस्थापन र नहर संवेदनशीलता सुरक्षा विषयमा सम्बन्धित सरकार वर्गमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्की पोखराद्वारा जारी सार्वजनिक अपिल। सिंचाई प्रणालीको बाँध तथा नहर क्षेत्र तथा अन्य निषेधित क्षेत्रमा अनुमति बिना प्रवेश नगर्ने, नहर व्यवस्थापनका विभिन्न संरचनाहरूको हानि नोक्सानी र क्षति नपुर्याउन र पानी बहावमा असर पर्ने कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन, बाँध तथा नहर क्षेत्रका सार्वजनिक जग्गाहरू अतिक्रमण नगर्न र उक्त क्षेत्रमा अनुमति बिना मापदण्ड विपरीत कुनै पनि भौतिक संरचना निर्माण नगर्न, नहर तथा खोलाको पानी बहाव परिवर्तन हुने क्षेत्रहरू जस्तै बाँध क्षेत्र, नहर, ताल, खोला किनार लगायतका संवेदनशील क्षेत्रहरूमा प्रवेश गर्दा वा कुनै पनि कार्यहरू गर्दा सावधानी अप्नाउनु हुन, बाँध तथा नहर क्षेत्रमा कुनै पनि किसिमका फोहोर मैलाहरू नफाल्नु हुन, सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्नुहुन सादर अनुरोध गरिन्छ।
1: छोरीको विवाहको कुरा त छिनियो, मुख्य कुरा रह्यो अब पार्टीको कुरा, कसलाई दिने होला?
2: विवाह र पार्टी दिनको लागि सबैभन्दा उपयुक्त ठाउँ पोखरा शान्तिनगर बेनक्युट प्रालिने काफी छ, किनकि खाना एकदमै स्वादिष्ट, स्वच्छ, सफा, रमाइलो वातावरण, पर्याप्त हल अनि प्रशस्त पार्किङको व्यवस्था भएको एकमात्र ठाउँ। हाम्रा सेवाहरू शुभ विवाह, व्रतबन्ध, सेमिनार, पार्टी, पिकनिक, अन्नप्राशन, जन्मोत्सव तथा कुनै पनि शुभ कार्यको लागि फुल तथा हाफ क्याटरिङको लागि सदैव हामीलाई सम्झनुहोस्। सम्पर्क पोखरा शान्तिनगर बेनक्युट प्रणाली, शान्तिनगर 7 पोखरा, फोन नम्बर 0165407076, मोबाइल नम्बर 9856370048, 9856209696। स्वाद र सन्तुष्टिको लागि हामीलाई सम्झनुहोस्।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, पालै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: तपाईँको दैनिक दुखाइले जीवन थकाइलाग्दो बनाइरहेको छ?
1: आधुनिक दक्ष चिकित्सकद्वारा तपाईँको दुखाइको अन्त्य र जीवनको नयाँ सुरुवातको लागि दुखाइ मुक्त जीवनको भरोसा पोखरा पेन केयर सेन्टर।
2: लामो समयदेखि दुखाइ रोग सम्बन्धी काम गर्दै आउनुभएका डाक्टर हरि पौडेलबाट टाउको दुखेको, माइग्रेन, घाँटी तथा ढाडमा नसा च्यापिएको, घुँडा तथा जोर्नीहरू खिएको, बाथको दुखाइ, क्यान्सर रोगको दुखाइ, खेलाडीहरूको मासु च्यातिएर हुने दुखाइ, घाँटी र काँधको दुखाइ, स्नायु सम्बन्धी दुखाइ, साथै सम्पूर्ण शरीरको दुखाइ तथा विभिन्न नसाको दुखाइको सम्पूर्ण उपचार गरिन्छ। सम्पर्क पोखरा पेन केयर सेन्टर, एनबी कम्प्लेक्स, तेस्रो तला, महेन्द्र पुल, पोखरा। फोन नम्बर 061-591-655, मोबाइल नम्बर 98-560-022-55। यदि तपाईँलाई दुखाइसँग सम्बन्धित कुनै पनि समस्या छ भने हामीलाई सम्झनुहोस्।
3: आयुर्वेदिक पद्धतिद्वारा प्राचीन कालदेखि त्वचा र शरीरका लागि प्रयोग गरिने हिमाली जडीबुटीहरूको दुर्लभ सम्मिश्रण अब ओखती साबुनमा, जसको दैनिक प्रयोगले दिन्छ अनुहार र शरीरलाई प्राकृतिक पोषण र त्वचामा थप्छ अझ सौन्दर्यता र निखारपन। जडीबुटीको शक्ति, साबुन ओखती।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तपाईँले बिमा गर्नुभएको छ या गर्ने सोचमा हुनुहुन्छ? त्यो बिमा गरेको वस्तु हानि नोक्सानी भएमा के सुविधा पाइन्छ र के सुविधा पाइँदैन त्यसको बारे तपाईँलाई थाहा छ कि छैन? त्यसको बारेमा बिमा गर्दा उपलब्ध गराइने बिमा पोलिसी हुन्छ, त्यसमा पाइने नपाइने कुराको बारेमा उल्लेख गरिएको हुन्छ। आफूले गर्न लागेको बिमाबाट पाइने सुविधा र अपवादको अध्ययन गरेर मात्र बिमा गर्नुहोस्। साथै बिमा गर्दा बिमा शुल्क भुक्तानी रसिद लिएपछि मात्र बिमा प्रारम्भ हुने हुँदा भुक्तानी रसिद प्राप्त भएपछि मात्र ढुक्क भएर बसौँ। जनचेतनाका लागि नेपाल बिमा प्राधिकरण, कुपनडोल, ललितपुर, प्रदेश कार्यालय, अमरसिंह चोक, पोखरा। थप जानकारीको लागि फोन नम्बर 061-582-985।

0: अफकको पालो, अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: पछिल्लो समय विज्ञान र प्रविधिको धेरै विकास भइसकेको छ। हरेक कुराहरू प्रविधिसँग जोडिएका छन्। त्यस्तै एक हो एटिएमको प्रयोग। आजभोलि धेरै मानिसहरूले नगद पैसाको सट्टा एटिएम कार्डको बढी प्रयोग गर्छन्। एटिएम कार्ड प्रयोग गर्दा छोटो समयमा नै पैसा निकाल्न सकिने र बैङ्कमा लामो लाइन पनि बस्न नपर्ने भएकाले यो निकै सजिलो माध्यम बनिसकेको छ। तर एटिएम कार्डको प्रयोग गर्दा कतिपय कुरामा ध्यान नदिँदा धेरै समस्याहरू उत्पन्न हुन सक्छन्। एटिएम कसरी प्रयोग गर्दा आफ्नो खाता सुरक्षित हुन्छ त? सबैभन्दा पहिला एटिएम मेसिन रहेको कोठामा पसेपछि राम्ररी ढोका लगाउने र पिन हान्दा कसैले नदेख्ने गरी थिच्ने। आफ्नो कार्डको नम्बर वा पिन कोड अरूसँग सेयर नगर्ने। पैसा झिक्दा खाताबाट पैसा काटियो तर एटिएमबाट पैसा आएन भने तुरुन्त बैङ्कमा सम्पर्क गर्ने। आफ्नो एटिएम कार्डको पिन समय समयमा परिवर्तन गरिरहने।
2: यतिखेर प्राय सबैको करिसा बारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौला। जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन। अझ भन्नुपर्दा त प्राय मानिसले घिरौला मन पराएको पाइँदैन। बालबालिकाको कुरा गर्नुपर्दा सोयाबिन र आलु अत्यन्तै मन पराउने, तर घिरौला त हेर्दा पनि नहेर्ने गरेको पाइएको छ। घिरौला ग्रीष्म वर्षायामको लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ। यसमा अत्यधिक मात्रामा रेसादार पदार्थ तथा औषधीय गुण रहेको हुन्छ। यसको सेवनले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरूलाई फाइदा पुर्याउँछ। घिरौला बेड्न सारेको 40 दिनदेखि 50 दिनमा टिप्न लायक हुन्छ। यसमा चिल्लो पदार्थको मात्रा अत्यन्तै कम हुन्छ। प्रचुर मात्रामा रेसादार पदार्थ भिटामिन ए, भिटामिन सी, जिंक, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण सूक्ष्म तत्त्वहरू घिरौलामा पाइन्छ। यस्ता छन् घिरौलाका अझ बढी फाइदाहरू। शरीरमा रहेका विषाक्त वस्तुहरूलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ। रगतका नलीहरू बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ। जन्डिस जस्तो बिरामीको हकमा पनि यसले फाइदा गर्छ। चिल्लो पदार्थ तथा कोलेस्ट्रोलको मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ। पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन। यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ। यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ। यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डन्डीफोर जस्ता संक्रमण हुनबाट पनि बचाउँछ। यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ। यसमा एन्टिबायोटिक, एन्टिअक्सिडेन्ट तथा एन्टिफङ्गल गुणहरू पनि रहेको हुन्छ। कुनै पनि चिज लगातार एउटै स्वादमा बारम्बार खाइरहँदा त्यसको रुचि कम हुँदै जानु स्वाभाविक हो। त्यसैले घिरौलालाई पनि फरक फरक किसिमले पकाउने, स्वाद अनुसारका मसलाको प्रयोग गर्ने हो भने रुचिमा अवश्य पनि वृद्धि हुन्छ। रुचि मात्रै एका ठाउँमा राख्ने हो भने पनि हामीले औषधिका लागि पनि घिरौलाको तरकारी खानु निकै गुणकारी मानिन्छ।
1: के तपाईँलाई थाहा छ, बेलुकाको खाना खाएपछि तुरुन्तै सुत्नेहरू धेरै छन्। तर तपाईँलाई थाहा नहोला, यो खराब बानी हो जसका कारण मानिसले धेरै रोगको सामना गर्नुपर्ने हुन्छ। आजको व्यस्त जीवनशैलीमा आफ्नो ख्याल राख्नु निकै गाह्रो काम हो। आधुनिक जीवनशैली पछ्याउनका लागि मानिसहरू बिहानदेखि साँझसम्म काममा व्यस्त रहन्छन्, जसका कारण उनीहरूको खानपिनमा ध्यान नै हुँदैन। यही कारणले गर्दा धेरै मानिसहरू बेलुकीको खाना खाइसकेपछि तुरुन्तै सुत्छन्, जसका कारण उनीहरूलाई राति राम्ररी निद्रा लाग्दैन। यदि तपाईँमा पनि यो बानी छ भने आजै छोड्नुहोस्, किनकि यसले खाना खाइसकेपछि तुरुन्तै सुत्दा धेरै स्वास्थ्य समस्या आउन सक्छ। ओन्ली माई हेल्थमा प्रकाशित समाचारका अनुसार बेलुकीको खाना खाएपछि तुरुन्तै सुत्दा धेरै स्वास्थ्य समस्या हुन सक्छ। राति खाना खाएपछि तुरुन्तै सुत्ते हो भने पाचन सम्बन्धी समस्या आउन सक्छ। खाना खाने बित्तिकै शुद्ध पाचन प्रणालीमा नराम्रो असर पर्छ। खाना राम्ररी पचाउन नसक्दा पेट सुन्नुने र अपच हुने जस्ता समस्या हुन सक्छ। खाना खाएपछि तुरुन्तै सुत्दा मुटु दुख्ने समस्या हुन्छ, एसिडिटी, पेट पोल्ने, छाती जल्ने जस्ता समस्या पनि छन्। यदि तपाईँ पहिले नै एसिडिटीको समस्याबाट ग्रसित हुनुहुन्छ भने तपाईँले खाना खाने बित्तिकै सुत्नु हुँदैन। बेलुकाको खाना खाइसकेपछि तुरुन्तै सुत्नुभयो भने मधुमेह जस्ता गम्भीर रोगको जोखिम बढ्छ। यस्तो बानीले शरीरमा ग्लुकोजको मात्रा बढाउँछ, मधुमेह र मोटोपना जस्ता रोगहरूको जोखिम बढाउँछ, मेटाबोलिज्म समस्या हुन सक्छ। खाना खाएपछि तुरुन्तै सुत्दा मेटाबोलिक समस्या हुन्छ, साथै यसले मोटोपना, निद्रा र स्वास्थ्यसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ।
3: गुणस्तरीय बिउ, असल रुख, असल रुख, राम्रो वन, राम्रो वन, राम्रो उत्पादन। वनको संरक्षण र समृद्धिका लागि सही बिउ छनौट गरौँ। वनस्पतिहरूलाई प्राकृतिक रूपमा पुनर्जन्म दिनका लागि उच्च गुणस्तरको बिउ आवश्यक पर्दछ। सही समयमा सही बिउ रोप्नु भयो भने मात्र हरियाली बढ्छ। नेपालको महत्त्वपूर्ण प्राकृतिकका स्रोतको रूपमा रहेको वन क्षेत्रले दिगो विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। मुलुकको झन्डे आधा भूभागमा ढाकेको वन क्षेत्रले पर्यावरणीय सुरक्षा, सांस्कृतिक, सामाजिक र आर्थिक समुन्नतिमा समेत योगदान पुर्याएको छ। तसर्थ देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधार स्तम्भ नै वन क्षेत्र हो। वन क्षेत्रको दिगो व्यवस्थापनका लागि सही बिउ छनौट र रोपण आवश्यक छ। साथै बिउ सङ्कलन गर्दा परिपक्व र स्वस्थ बिउ मात्र प्रयोग गरौँ। वन संरक्षण तथा गुणस्तरीय बिउ सङ्कलन सम्बन्धी जानकारीका लागि जनहितमा जारी सन्देश। विस्तृत जानकारीका लागि वन बिउ प्रयोगशाला तथा भण्डारण केन्द्र पोखरा।
4: पुल सेक्टर पोखराको अनुरोध। पुलको सीमा मिचेर घर टहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौं। पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौं। सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने, फोहोर गर्ने र सवारी साधन धुने काम नगरौँ। पुलमा ठुला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौँ। पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति हुन्। त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौँ। योजना प्रमुख, पुल सेक्टर पोखराद्वारा जारी अनुरोध।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
8: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: मित्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखराको जनहितमा जारी सन्देश। सिंचाईको विस्तार गरी कृषि उत्पादनमा वृद्धि गरौं। खानेपानीको मुहान स्रोत धारा संरक्षण तथा सफा राखौं। खानेपानीको स्रोत वा मुहानलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि प्रकारको पूर्वाधार वा स्थायी वा अस्थायी संरचनाहरूको निर्माण नगरौं। खानेपानीको स्रोत वा बाफ क्षेत्रमा माछा लगायतका जलचर प्राणीमा असर पर्न नदिऊ। पिउनका लागि स्वच्छ र सफा पानी मात्र प्रयोग गरौं। खानेपानीको स्रोत लोप हुनबाट बचाउन त्यसको आसपासका क्षेत्रमा वृक्षारोपण गरौं। फोहोर मैला उचित व्यवस्थापन गरौं। थप जानकारीका लागि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखरा।
7: Broadcasting live worldwide. Asal Saathi Radio.

0: स्टुडियो टाइम चेक
1: अहिले बेलुकाको 10 बज्यो।
2: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: मनाङ डिस्याङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश मनाङको अत्यन्त जरुरी सूचना। गाउँपालिकाको विकासमा टेवा पुराउँ, समयमै कर तिरौँ, समयमै व्यक्तिगत घटना दर्ता गरौँ। सार्वजनिक जग्गाहरू हाम्रा राष्ट्रिय सम्पत्ति हुन्, यसको संरक्षणमा हामी सबैले हातेमालो गरौँ। सार्वजनिक सम्पत्ति अतिक्रमण नगरौँ। यदि कसैले अतिक्रमण गरेको भएमा समयमै अतिक्रमण हटाई सभ्य नागरिकको परिचय दिउँ। मनाङ डिस्याङ गाउँपालिका पर्यटकको केन्द्रबिन्दु रहेको हुँदा यसको भरपूर प्रयोग गरी पर्यटकलाई मनोरञ्जन प्रदान गरी स्वागत गरौँ, साथै सुरक्षाको अनुभूति दिलाउने सहितको आतिथ्यता प्रदान गरौँ। जनहितका लागि जारी सन्देश, मनाङ डिस्याङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश मनाङ नेपाल।
8: जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट सञ्चालित विभिन्न सिंचाइ प्रणालीको बाँध तथा नहर व्यवस्थापन र नहर संवेदनशीलता सुरक्षा विषयमा सम्बन्धित सरकार वर्गमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्की पोखराद्वारा जारी सार्वजनिक अपील। सिंचाइ प्रणालीको बाँध तथा नहर क्षेत्र तथा अन्य निषेधित क्षेत्रमा अनुमति बिना प्रवेश नगर्ने। नहर व्यवस्थापनका विभिन्न संरचनाहरूको हानि नोक्सानी र क्षति नपुर्याउन र पानी बहावमा असर पर्ने कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन। बाँध तथा नहर क्षेत्रका सार्वजनिक जग्गाहरू अतिक्रमण नगर्न र उक्त क्षेत्रमा अनुमति बिना मापदण्ड विपरीत कुनै पनि भौतिक संरचना निर्माण नगर्न। नहर तथा खोलाको पानी बहाव परिवर्तन हुने क्षेत्रहरू जस्तै बाँध क्षेत्र, नहर, ताल, खोला किनार लगायतका संवेदनशील क्षेत्रहरूमा प्रवेश गर्दा वा कुनै पनि कार्यहरू गर्दा सावधानी अपनाउनु हुन। बाँध तथा नहर क्षेत्रमा कुनै पनि किसिमका फोहोर मैलाहरू नफाल्नु हुन। सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्नुहुन सादर अनुरोध गरिन्छ।
9: पल पलमा साथ छ हाम्रो देशको हरेक ठाउँमा विकासको अभियानमा,
10: सबैको मन मनमा छ राष्ट्र निर्माणमा समर्पित मैनावती स्टील इंडस्ट्रीज प्राली।
9: भविष्यको लागि गुणस्तरीय सामग्री साथै 1995 निरन्तर हाम्रो सपना र बलियो भविष्यलाई जोड्दै आइरहेको छ। यो हो मैनावती स्टील इंडस्ट्रीज प्राली।
10: विकास र निर्माणको कामलाई सदैव मजबुत राख्ने मैनावती स्टील इंडस्ट्रीजका उत्पादनहरू प्रयोग गरी ढुक्क हुनुहोस्। मैनावती स्टील इंडस्ट्रीज प्राइभेट लिमिटेड, विराटनगर, नेपाल।

0: अफकको पालो, न्युज सर्ट इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: मस्तिष्क जस्तो आकारको ओखरले मानसिक कार्य सम्पादन सुधार गर्न मद्दत गर्दछ। ओखर हाम्रो दैनिक आहारमा अविश्वसनीय रूपमा पौष्टिक आहार हो, किनभने ओखरमा फाइबर, भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन र फलाम जस्ता प्रशस्त तत्व र गुणहरू रहेका हुन्छन्। सही तरिकाले खाँदा ओखरका धेरै स्वास्थ्य लाभहरू रहेका छन्। ओखर खाने सबैभन्दा राम्रो उपाय भनेको रातभर भिजाएर बिहान खानु हो। यसका लागि एक कप पानीमा दुई चार ओखरको टुक्रा रातभर भिजाउनुहोस्। अर्को बिहान तिनीहरूलाई खानुहोस्। भिजेको ओखरले शरीरमा हानिकारक कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ। साथै नियमित ओखर सेवनले पाचन प्रणालीमा पनि सहयोग गर्दछ। जब ओखर भिजाइन्छ, तपाईँको शरीरले पोषक तत्त्वहरू अझ सजिलै अवशोषित गर्न सक्छ। आउनुहोस् जानी राखौँ ओखरका थप फाइदाहरू। निन्द्रामा सुधार। ओखरले मुख्यतया निन्द्रा सुधार गर्छ। यसमा मेलाटोनिन नामक तत्त्व पाइन्छ, जसले निन्द्रा बढाउन फाइदाजनक मान्दछ। यदि तपाईँले बिहान र सुत्नु अघि भिजेको ओखरको सेवन गर्नुभयो भने यसले तपाईँलाई राम्रोसँग निदाउन मद्दत गर्छ। तौल कम गर्न। अर्कोपटक भोक लाग्दा अब जङ्क फुड नखानुहोस्। यसको सट्टा ओखर खानुहोस्। ओखर खाएपछि तपाईँको पेट भरिएको महसुस हुन्छ, जसले तपाईँको शरीरको तौल घटाउन प्रोत्साहन दिन्छ। यसले भोक कम गर्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। ओखरमा एन्टिअक्सिडेन्ट र पोषक तत्त्वहरू हुन्छन्, जसले तपाईँको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ। यसका साथै रोग प्रतिरोधी क्षमता बढाउन दुधको सेवन पनि गर्न सकिन्छ। प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट। ओखरमा उच्च एन्टिअक्सिडेन्ट हुन्छ, जसले हाम्रो छालालाई पराबैगनी किरणहरूबाट जोगाउन सक्छ, जुन हामी प्रायत गर्मीमा सम्पर्कमा रहिरहन्छौँ। सुजन कम हुन्छ। धेरै पुरानो रोगहरू सुजनबाट सुरु हुन्छ, जुन अक्सिडेटिभ तनावको कारण हुन सक्छ। ओखरमा पाइने पोलिफेनोलले सुजन र अक्सिडेटिभ क्षति विरुद्ध लड्न मद्दत गर्न सक्छ। यसले गर्मीको सुजन कम गर्न मद्दत गर्छ, कोलेस्ट्रोल घटाउँछ। लामो समयदेखि हृदय रोगको जोखिम र कोलेस्ट्रोल स्तरहरूसँग सम्बन्धित रहेको हुन्छ। ओखर नियमित खानुहोस्, कोलेस्ट्रोलको मात्रा कम हुन्छ। यद्यपि खराब कोलेस्ट्रोल वर्षको कुनै पनि समयमा बन्न सक्छ। नियमित रूपमा ओखर खाँदा यसले सु रोगसँग लड्न मद्दत पुर्याउँदछ। ऊर्जाका लागि ओखर फ्याट, फाइबर र प्रोटिनले भरिपूर्ण हुन्छ, जसले तपाईँलाई गर्मी महिनाहरूमा विन्टर ऊर्जा दिन्छ।
2: के तपाईँले पैसा जोगाउन सकिरहनु भएको छैन? घरमा कुनै न कुनै कारणले पैसा खर्च हुन्छ। जति बचत गर्न खोजे पनि पैसा टिक्दै टिक्दैन, त्यसपछि धेरै समस्याहरू आउने गर्छ। त्यसो हो भने केही टिप्सहरू जान्नुहोस्, जसले तपाईँको खर्चमा नियन्त्रण गर्न सहयोग पुग्नेछ। डिजिटल भुक्तानी कम प्रयोग गर्ने। आजभोलि धेरै जसोले डिजिटल भुक्तानी प्रयोग गर्छन्। यो प्रयोग गर्नु सजिलो हुन्छ, तर यसले झनै खर्च बढाउँछ। घरबाट निस्कदा नगद साथमा राख्नुहोस् र त्यही प्रयोग गर्नुहोस्। सकेसम्म डिजिटल भुक्तानी प्रयोग नगर्ने प्रयास गर्नुहोस्। बजेट बनाउने। आफ्नो सम्भाव्य खर्च तयार पार्नुहोस्। आफ्नो मासिक आम्दानीलाई आवश्यक र अतिरिक्त खर्चहरूको लागि सीमा तोक्नुहोस्। घरबाट निस्किनु अघि एउटा सूची दिमागमा बनाउनुहोस् र त्यही अनुसार खर्च गर्नुहोस्। कति पैसा खर्च गर्ने भनेर पहिलादेखि नै योजना बनाउनुहोस्। बाहिर खाना कम खाने। आजभोलि मानिसहरूलाई बाहिर खाना खाने बानी लागेको छ, जसले बजेटलाई ठूलो असर पार्छ। बाहिर खाना खानुहोस्, तर कहिलेकाहीँ मात्र। तपाईँको साना साना बचतले लामो समयसम्म ठूलो प्रभाव पार्छ। आवश्यकता बुझ्ने। धेरै मानिसहरूले आवश्यकता र चाहनालाई एउटै ठाउँमा राख्छन्, जसले उनीहरूलाई धेरै समस्याहरू ल्याउँछ। घरबाट निस्किनु अघि के किन्ने, के नकिन्ने भनेर एउटा सूची बनाउनुहोस्। यदि आवश्यक छैन भने बजार नजानुहोस्, किनभने बजार जानाले खर्चहरू अनावश्यक हुन सक्छन्। सार्वजनिक सवारी साधनको प्रयोग गर्ने। आम्दानी बढ्दै जाँदा सबैको चाहना हुन्छ आफ्नै गाडी वा मोटरसाइकल किन्ने, जसले खर्च झन बढाउँछ। त्यसैले अत्यावश्यक नभएसम्म आफ्नो गाडी नकिन्नुहोस्, किने पनि दैनिक प्रयोग नगर्नुहोस्। दैनिक प्रयोजनका लागि बस, ई रिक्सा, साझा टेम्पू वा अन्य सार्वजनिक यातायात प्रयोग गर्नुहोस्। सम्भव भए पैदल हिँड्ने वा साइकल प्रयोग गर्नुहोस्। स्माइल डिप्रेसन एउटा मानसिक अवस्था हो जसमा व्यक्तिले आफ्नो भित्रको उदासीनता र तनाव लुकाउन बाहिरी संसारमा सधैँ मुस्कुराइरहन्छ। यस अवस्थामा मानिसको आफ्नो पीडा लुकाएर सबैको अगाडि खुसी देखिने प्रयास गर्छ, जबकि ऊ भित्रैभित्रैबाट डिप्रेसनसँग जुधिरहेको हुन्छ। यसको सामना गर्ने व्यक्तिहरूले प्राय सामाजिक दबाव र अरूलाई खुसी राख्न आफ्ना भावनाहरू लुकाउँछन्। एक रिपोर्टका अनुसार स्माइल डिप्रेसनका केही सामान्य लक्षणहरूमा धेरै सुत्ने, ऊर्जाको कमी र धेरै खाने जस्ता लक्षणहरू हुन्छन्। यसबाहेक व्यक्तिले आफ्नो अनुहारमा मुस्कान कायम राख्दा पनि एक्लोपन र निराश महसुस गर्ने गर्छ। कतिपय अवस्थामा यी व्यक्तिहरू आफूलाई भइरहेको पीडाको बारेमा अरूलाई बताउन डराउँछन्, जसले गर्दा समस्या अझै बढ्न सक्छ। स्माइल डिप्रेसनले मानसिक स्वास्थ्यले मात्र होइन शारीरिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्छ। यसले सम्बन्धहरूलाई प्रभावित गर्न सक्छ र पेसागत जीवनमा पनि समस्याहरू सिर्जना गर्न सक्छ। निरन्तर भावनाहरू लुकाउँदा व्यक्तिले थकान र तनाव अनुभव गर्छ। यो अवस्था कहिलेकाहीँ आत्महत्या जस्ता खतरनाक विचारहरूसम्म पुग्न सक्छ। स्माइल डिप्रेसनको उपचार सही समयमा गर्न सकिन्छ। यसको लागि व्यक्तिले आफ्नो भावनाहरू साझा गर्नु र मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनु आवश्यक छ। नियमित व्यायाम, सन्तुलित आहार र ध्यान जस्ता उपायहरू पनि सहयोग हुन सक्छन्। परिवार र साथीहरूको सहयोगले पनि यस अवस्थाबाट उम्कन महत्त्वपूर्ण भूमिका खेल्छ।
3: छोरीको विवाहको कुरा त छिनियो, मुख्य कुरा रह्यो अब पार्टीको कुरा। कसलाई दिने होला
4: विवाह र पार्टी दिनको लागि? सबैभन्दा उपयुक्त ठाउँ पोखरा शान्तिनगर बेनकुट प्रालिने काफी छ, किनकि खाना एकदमै स्वादिष्ट, स्वच्छ, सफा, रमाइलो वातावरण, पर्याप्त हल अनि प्रशस्त पार्किङको व्यवस्था भएको एकमात्र ठाउँ। हाम्रा सेवाहरू शुभ विवाह, व्रतबन्ध, सेमिनार, पार्टी, पिकनिक, अन्नप्राशन, जन्मोत्सव तथा कुनै पनि शुभ कार्यको लागि फुल तथा हाफ क्याटरिङको लागि सदैव हामीलाई सम्झनुहोस्। सम्पर्क पोखरा शान्तिनगर बेङ्क्युट प्राली, शान्तिनगर 7 पोखरा, फोन नम्बर 061-45-776, मोबाइल नम्बर 98-65-37-048, 98-65-20-996। स्वाद र सन्तुष्टिको लागि हामीलाई सम्झनुहोस्।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी,
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
7: दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर,
7: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्थे।
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट सञ्चालित विभिन्न सिंचाइ प्रणालीको बाँध तथा नहर व्यवस्थापन र नहर संवेदनशीलता सुरक्षा विषयमा सम्बन्धित सरकार वर्गमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्की पोखराद्वारा जारी सार्वजनिक अपिल। सिंचाइ प्रणालीको बाँध तथा नहर क्षेत्र तथा अन्य निषेधित क्षेत्रमा अनुमति बिना प्रवेश नगर्ने। नहर व्यवस्थापनका विभिन्न संरचनाहरूको हानि नोक्सानी र क्षति नपुर्याउन र पानी बहावमा असर पर्ने कुनै पनि कार्यहरू नगर्न, नगराउनु हुन। बाँध तथा नहर क्षेत्रका सार्वजनिक जग्गाहरू अतिक्रमण नगर्न र उक्त क्षेत्रमा अनुमति बिना मापदण्ड विपरीत कुनै पनि भौतिक संरचना निर्माण नगर्न। नहर तथा खोलाको पानी बहाव परिवर्तन हुने क्षेत्रहरू जस्तै बाँध क्षेत्र, नहर, ताल, खोला किनार लगायतका संवेदनशील क्षेत्रहरूमा प्रवेश गर्दा वा कुनै पनि कार्यहरू गर्दा सावधानी अपनाउनु हुन। बाँध तथा नहर क्षेत्रमा कुनै पनि किसिमका फोहोर मैलाहरू नफाल्नु हुन। सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्नुहुन सादर अनुरोध गरिन्छ।
12: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै

0: आजको सानो बचत भोलिको सुरक्षित भविष्य। तपाईँको आफ्नो र आफ्नो परिवारको भविष्य आर्थिक रूपमा सुरक्षित बनाउन चाहनुहुन्छ? त्यसो भए नागरिक लगानी कोषको पेन्सन योजना मार्फत नियमित बचत गरी आफ्नो भविष्य आर्थिक रूपमा सुरक्षित बनाउनुहोस्। नियमित रूपमा बचत गर्ने बानीले तपाईँको भविष्यलाई अझ सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्छ। कामकाजीको जीवन पछि पनि आर्थिक रूपमा आत्मनिर्भर र सहज जीवन बिताउने लक्ष्यका साथ आजैदेखि भविष्यको लागि योजना बनाऊ। नागरिक लगानी कोष, आजको बचत भोलिको सुरक्षित भविष्य। नागरिक पेन्सन योजना तथा कोषका अन्य सेवा सम्बन्धी विस्तृत जानकारीको लागि नागरिक लगानी कोष पोखरा शाखामा सम्पर्क गर्नुहोस्। ठेगाना नै बजार पोखरा महानगरपालिका 9 कास्की, फोन नम्बर 061588030, 061588031। आजको बचत भोलिको सुरक्षा, नागरिक लगानी कोष सुरक्षित भविष्यको आधार।
1: घर र अफिसमा प्रयोग गरिने फर्निचरका सामग्रीहरू वर्षौं टिकाउ मजबुत हुनुपर्छ। त्यसको लागि काठ, गुणस्तरीय, किरा, ढमिरा, धुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
2: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष, चौकोष, खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 061575053, प्रोप्राइटर होम बहादुर थापा, मोबाइल 98560638021।
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
4: ए हो र।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: घरमा भोलि पार्टी छ, त्यतिका धेरै पाहुनाको लागि कहाँबाट मासु उपलब्ध गराउने? फेरि मासु गुणस्तरीय एवं स्वास्थ्यवर्धक पनि हुनु पर्यो।
7: त्यसका लागि सौकत फ्रेस हाउस छँदैछ नि, किन चिन्ता लिन्छौ? विवाहका लागि होस् वा सभा समारोह, होटल रेस्टुरेन्ट तथा पार्टीका लागि स्वच्छ ताजा र स्वादिष्ट मासुका लागि सदैव हामीलाई सम्झनुहोस्। साथै लोकल खसी तथा बोकाको मासु, ब्रोइलर, गिरिराज, लेयर्स कुखुराको मासु, अन्डा आदि चाहिएमा सुपथ मूल्यमा होम डेलिभरी को साथ उपलब्ध छ। साथमा फ्रोजन फुड्स पनि। सम्पर्क सौकत फ्रेस हाउस, पोखरा 17 बिरौटा, मोबाइल 98460 68373, 98041477865।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: निष्क्रिय शारीरिक गतिविधि, खराब जीवनशैली र गलत खानपानको कारणले शरीरका धेरै अङ्गहरूमा बोसो जम्मा हुन्छ। धेरैजसो अवस्थामा यसको असर पुरुषहरूको पेटमा र महिलाहरूको कम्मरमा देखिन्छ, जसले गर्दा बोसोको कारण आकारमा मोटो देखिन्छ। धेरैजसो महिलाहरू आफ्नो शरीरमा पातलो कम्मरको रुचि राख्छन्। बोसो कम गर्नका लागि मानिसहरू डाइटको सहारा लिन्छन्। यद्यपि यसले तौल बढ्नबाट रोक्न सकिन्छ, तर बोसो घटाउन सकिँदैन। पातलो कम्मरका लागि योगासन प्रभावकारी हुन सक्छन्। योगबाट शरीरका अङ्गहरूमा जम्मा भएको बोसो घटाउन सकिन्छ। विभिन्न अङ्गहरूको बोसो कम गर्नका लागि विभिन्न योग क्रियाहरू छन्। कम्मरको बोसो कम गर्नका लागि प्रभावकारी योगासनहरूको बारेमा आज हामी चर्चा गर्नेछौँ। नौकासन। नौकासनको अभ्यासले पेटको मांसपेशीहरूलाई घटाउन सकिन्छ र कम्मरको वरिपरि जम्मा भएको बोसो कम गर्न मद्दत मिल्छ। यो आसनले शरीरको मध्य भागलाई बलियो बनाउँछ। नौकासनको अभ्यासका लागि ढाडको बलमा सुतेर बिस्तारै खुट्टा र कम्मरदेखि माथिल्लो शरीरलाई उठाउनुहोस्। यसले शरीरलाई डुङ्गाको जस्तो आकार दिन्छ। यस स्थितिमा 20-30 सेकेन्डसम्म रहनुहोस् र फेरि सामान्य स्थितिमा फर्कनुहोस्। यस आसनलाई 3-4 पटक दोहोऱ्याउनुहोस्। अर्ध मशिन्द्रासन। यस आसनले पेटको वरिपरिको अङ्गहरूलाई बलियो बनाउँछ र कम्मरको भागमा जम्मा भएको बोसो कम गर्न मद्दत गर्छ। यसको अभ्यासले पाचन प्रणालीलाई पनि राम्रो गर्छ। यस आसनको अभ्यासका लागि जमिनमा बसेर एक खुट्टालाई अर्को खुट्टाको माथि मोड्नुहोस्, कम्मरलाई घुमाउनुहोस् र पछाडि हेर्नुहोस्। यस स्थितिमा केही सेकेन्ड रहनुहोस् र फेरि अर्कोतर्फबाट यो प्रक्रिया दोहोऱ्याउनुहोस्। भुजङ्गासन। यो आसनले ढाडको तल्लो भागलाई पनि बलियो बनाउँछ। भुजङ्गासनको अभ्यासका लागि पेटको बलमा सुतेर हातहरूलाई काँधको तल राख्नुहोस्। बिस्तारै टाउको र छातीलाई उठाउनुहोस्। शरीरलाई कोब्रा आकार दिनुहोस्। केही सेकेन्ड यस स्थितिमा रहनुहोस् र फेरि पुरानो स्थितिमा फर्कनुहोस्। उत्कटासन। यस आसनलाई अङ्ग्रेजीमा चेयर पोज पनि भनिन्छ। उत्कटासनले शरीरको तल्लो भागको बोसो कम गर्न पनि सहयोग गर्छ। उत्कटासनको अभ्यासका लागि सिधा उभिएर हातहरूलाई टाउको माथि उठाउनुहोस् र बिस्तारै घुँडाहरूलाई मोड्दै कुर्सीमा बसे जसो गरेर बस्नुहोस्। यस स्थितिलाई 20-30 सेकेन्डसम्म कायम राख्नुहोस् र फेरि सामान्य स्थितिमा फर्कनुहोस्। धनुरासन। यस आसनको नियमित अभ्यासले पेटको भागलाई स्ट्रेच गर्छ र कम्मरको बोसो कम गर्न मद्दत गर्छ। शरीरलाई लचिलोपना बनाउँछ। धनुरासन गर्नका लागि पेटको बलमा सुतेर आफ्नो घुँडाहरूलाई मोड्नुहोस् र हातले समात्नुहोस्। शरीरलाई धनुषको जस्तो तान्दै खुट्टा र छातीलाई माथि उठाउनुहोस्। केही सेकेन्ड यस स्थितिमा रहनुहोस् र फेरि पुरानो अवस्थामा फर्कनुहोस्। तपाईँले आफ्नो साथीहरूबाट रेड फ्ल्याग वा ग्रिन फ्ल्याग जस्ता शब्दहरू पक्कै सुन्नुभएको होला। रेड फ्ल्याग सधैँ खतराको सङ्केत दिने गर्थ्यो, तर पछिल्लो केही समयमा यसलाई सम्बन्धको खतराहरू बताउन पनि प्रयोग गरिन थालिएको छ। त्यसै गरी सम्बन्धमा ग्रिन फ्ल्याग एक किसिमको सकारात्मक सङ्केत हो। यसले सम्बन्धमा बलियो जग देखाउँछ। ग्रिन फ्ल्यागको अर्थ हो कि साथी तपाईँको लागि सही छ र तपाईँलाई सम्मान गर्छ। सम्बन्धमा रेड र ग्रिन फ्ल्याग वास्तवमा के हुन् र तिनीहरूलाई कसरी चिन्न सकिन्छ, यो जान्नु हामी सबैका लागि आवश्यक छ। रेड फ्ल्याग। तपाईँ र पार्टनर दुवै बीच सम्बन्ध छ, तर जब तपाईँलाई भावनात्मक साथको आवश्यकता पर्छ, तब तपाईँको साथी तपाईँको साथमा हुँदैन। कुनै न कुनै बहानामा ऊ गायब रहन्छ र तपाईँले महसुस गर्दा पनि ऊ बारम्बार त्यस्तो गर्छ भने यो सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण रेड फ्ल्यागको सङ्केत हो। यसै गरी तपाईँको पेसा वा कुराको मजाक उडाउने, तपाईँलाई बारम्बार हुच्याउने वा तपाईँलाई भाग्यमानी भन्ने किनभने उनी तपाईँको साथमा छन्, यी सबै पनि धेरै गलत हुन्। त्यसैले तपाईँले यी कुराहरूलाई पनि व्यवस्था नगर्नुहोस्। त्यसै गरी तपाईँलाई हरेक कुराको लागि मनाउने तर आफू कहिले नमान्ने, यदि भेट्ने दिन पनि तय गर्नुपर्ने भए उसले गर्नेछ, तपाईँले होइन, र यदि तपाईँले त्यस्तो गर्नुभयो भने ऊ तपाईँसँग रिसाउन थाल्नेछ, यस्तो व्यवहार पनि रेड फ्ल्यागमा गरिन्छ। ग्रिन फ्ल्याग। सम्बन्धमा शारीरिकका साथै भावनात्मक सामिप्यता पनि आवश्यक छ, जसले तपाईँको सम्बन्ध राम्रो बनाउँछ। यदि तपाईँ तपाईँको साथी आफ्नो भावनाहरू खुलेर भन्नुहुन्छ भने तपाईँ एउटा राम्रो सम्बन्धमा हुनुहुन्छ। एक राम्रो र बलियो सम्बन्धमा एक अर्कासँग माफी माग्न लजाउँदैनन्। यदि तपाईँको साथी पनि त्यस्तै छ भने तपाईँ ग्रिन फ्ल्यागको सम्बन्धमा हुनुहुन्छ। यसबाहेक साथीले तपाईँको काम र निर्णयहरूको पनि सम्मान गर्नेछ। अरू मानिसहरूको सामु तपाईँको पक्षमा उभिनेछ। तपाईँ उसको साथमा सुरक्षित महसुस गर्नुहुनेछ। तपाईँ जस्तो हुनुहुन्छ तपाईँलाई त्यस्तै स्वीकार गर्नेछ। यी सबै पनि ग्रिन फ्ल्यागका सङ्केतहरू हुने। यदि तपाईँ एक राम्रो सम्बन्धमा हुनुहुन्छ भने तपाईँको साथीले तपाईँसँग भविष्यको बारेमा कुरा गर्न डराउँदैनन्। एक राम्रो साथीले तपाईँसँग सधैँ आफ्नो भविष्यको योजनाको बारेमा कुरा गर्नेछ। कुनै पनि सम्बन्धमा ग्रिन फ्ल्याग र रेड फ्ल्यागको पहिचान हुनु अत्यन्त आवश्यक कुरा हो। यदि तपाईँले आफ्नो पार्टनरमा रेड फ्ल्यागका सङ्केतहरू देख्नु भएको छ भने समयमै उनीहरूबाट टाढा हुनु राम्रो विकल्प हो।
2: पहिले पहिले माछा मासुसँग दुध दही मिसाएर खानु हुँदैन भनिन्थ्यो। दुध र मासु एकसाथ खाँदैनथे, तर अहिले यी खानेकुरा एकसाथ पकाएर पनि खाने प्रवृत्ति छ। यी खानेकुरा आफैमा नराम्रो नहुन सक्छ, तर जब एक आपसमा मिश्रण गरिन्छ तब यी खानेकुरा विषाक्त बन्छ। त्यस्ता थुप्रै खानेकुरा हुन्छन् जसलाई एकअर्कासँग मिसाउँदा खान अयोग्य हुन्छ। यद्यपि हामी खानपानको गुण र खाने तरिका बारे त्यति चासो राख्दैनौँ, नतिजा अनेक रोगले च्याप्न थाल्छ। चाडपर्वमा त हामी थरी थरी खाना एकसाथ खाने गर्छौँ। यसरी खाँदा त्यसले शरीरमा पोषण होइन रोग निम्त्याउँछ। दही, दुध, घिउ, माछा मासु, गेडागुडी जस्ता खानेकुरा प्रोटिनका स्रोत हुन्, तर यी सबै खानेकुरा एकसाथ मिसाएर खाँदा शरीरलाई पचाउन गाह्रो हुन्छ। जस्तो कि एउटा मान्छेलाई एकै पटकमा भारी बोकाए जस्तो हुन्छ। माछा मासु खाने मान्छेले सकेसम्म दिनमा एक छाक मात्र माछा मासु खानु उचित हो। रातिको खानपिन सुपाच्य र हल्का हुन जरुरी छ। के खाने भन्ने कुरा त हामीलाई थाहा हुन सक्छ, तर कसरी र कति बेला खाने भन्ने कुरा हामीलाई ज्ञान नहुन सक्छ। भनिन्छ नि, संसारमा मान्छेहरू खान नपाएर होइन, खान नजानेर रोगी भएका छन्। दालमा दही र मोही मिसाएर खाने चलन छ, तर दही र कालो दाल सकेसम्म एकसाथ मिसाएर खानु हुँदैन। यस किसिमको खानेकुरा आपसमा मिश्रण गर्दा त्यो विषाक्त हुन सक्छ। माछा मासु, दुध दही, घिउ यी सबै खानेकुरा प्रोटिनको उच्च स्रोत हुन्। जब हामी यी सबै खानेकुरा मिसाएर एकसाथ खान्छौँ, यसले पाचन प्रणालीमा असर पुर्याउँछ। दुध दहीसँग माछा मासु त नखाएकै बेस हुन्छ। धेरै परिकार बनाउने नाममा मासुसँगै च्याउ पनि पकाउने गरिन्छ। खासमा मासु र च्याउ आपसमा मिल्ने परिकार होइन। यी खानेकुरा एकसाथ खानु उचित छैन। खानापछि कतिले फलफुल खाने गर्छन्। फलफुलमा दही मिश्रण गरेर खाने चलन पनि व्यापक छ। यसरी मिसाएको फलफुल अस्वस्थकर हुन्छ। फलफुलमा दुध त मिसाउनै हुँदैन वा यी खानेकुरा एकसाथ खानै हुँदैन। यसै गरी दुधसँग अन्डा, माछा, मासु, कागती खानु उचित हुँदैन। सलाद बनाउनका लागि कतिले काँक्रा, मुला आदिमा दही पनि मिसाइदिन्छन्। यसरी मिश्रण गर्नु राम्रो होइन। एकसाथ चिसो र तातो खानेकुरा पनि खानु राम्रो होइन। यसरी एकसाथ वा थोरै समयको अन्तरालमा धेरै तातो र धेरै चिसो खानेकुरा खानु एकदमै हानिकारक हुन्छ।
3: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड वुमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
4: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, इसिजी, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, ICU, NICU, PICU.
5: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, प्रसुति तथा स्त्री रोग सेवा, हार्ट जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घन्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड वुमेन हस्पिटल एन्ड ट्रामा सेन्टर प्राली, बिरौटा 17 पोखरा, फोन 061-590-142, 590-143।
6: पशुपन्छीलाई स्वस्थ राखी नाफामूलक व्यवसाय गर्न रोगको शङ्का लाग्ने बित्तिकै पशुहरूको स्वस्थ परीक्षण गराउनु आवश्यक हुन्छ। पशुपन्छीका रोगहरूको निदान गर्न दुध, पिसाब, कुखुरा, पानी, रगत, स्वाब लगायतका नमुनाहरू गण्डकी हस्पिटल चोकमा अवस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याउनु हुन अनुरोध गर्दछौँ। साथै प्रयोगशालाको सुविधा उपयोग गरी पशु स्वस्थ र जनस्वास्थ्यको संरक्षणमा सहयोग पुर्याउन पनि अनुरोध गर्दछौँ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी हस्पिटल चोक पोखराको अनुरोध।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: घर र अफिसमा प्रयोग गरिने फर्निचरका सामग्रीहरू वर्षौं टिकाउ मजबुत हुनुपर्छ। त्यसको लागि काठ, गुणस्तरीय, किरा, धमिरा, धुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
1: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष, चौकोष, खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 0865750053, प्रोप्राइटर होम बहादुर थापा, मोबाइल 98560638021।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: आमाको क्यान्सर रोगको उपचारको लागि कति हस्पिटल लगे, कति डाक्टरहरूले उपचार गर्नुभयो, तर रोग भने जिउको त्यो निको हुने त आशै मर्यो।
6: हेर्नुहोस् बहिनी, मान्छेको जीवन हो, सास रहुन्जेलसम्म आस लाग्छ। तपाईँ एकपटक आमालाई उपचार लन्जेभिटी हेल्थमा गराउनुहोस्।
0: तर आमाको क्यान्सर रोग निको हुने सम्भावना डाक्टरले छैन भनेका छन्।
6: जटिल क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरूको सफल उपचारका लागि एकपटक लन्जेभिटीमा आउनुहोस्। क्यान्सर रोगबाट मुक्त भई नयाँ जीवन प्राप्त गर्नुहोस्। सम्पर्क लन्जेभिटी हेल्थ होम प्राली, ललितपुर चापाकाउ जाने दो बाटो भाटबटेनीको लाइनमा, नबिल ब्याङ्कसँगै फोन 0145068817, मोबाइल 98510851066, अ कम्प्लिट क्यान्सर डिजिज सोलुसन।
7: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक।
1: अहिले रातिको 12 बज्यो।
2: तपाईं सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईंसँग गुनगुनाउँदै।

0: होइन आयोडिन युक्त नुन नै किन?
1: गलगाँड, कण्ठरोग, लाटु लठेप्रोपन, बाल मृत्यु दर जस्ता समस्याबाट बच्नको लागि, मानसिक र बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि आयोडिन मिसाइएको नुन नै प्रयोग गरौँ।
2: साल्ट ट्रेडिङ कर्पोरेसन, प्रादेशिक कार्यालय पोखरा।
1: दुई बाल बालिकाको चिन्ह नभएको नुन नै खाने गरौँ।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड ओमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
7: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, ECG, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, ICU, NICU, PICU।
6: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, प्रसुति तथा स्त्री रोग सेवा, हार्ट जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड ओमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्राली, बिरौटा 17 पोखरा, फोन 061-590-142, 590-143।
8: घर घरमा भान्सा घर,
9: अब भान्सा घर लङ रेन चामलको प्रत्येक बोरामा पाउनुहोस् ₹500 कुपन अनि हरेक महिना बम्पर उपहार। जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन चामल,
8: स्वाद मात्र होइन प्रेम पस्कने।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: आफ्नो मनको कुरा भन्ने देखिएर पार्टनरलाई फकाउन धेरैजसो व्यक्ति गुलाबको फुलको सहयोग लिने गर्छन्। संसारमा कैयौँ प्रकारका गुलाब पाइन्छन्, तर के तपाईँलाई थाहा छ यीमध्ये सबैभन्दा महँगो गुलाब कुन हो? यदि थाहा छैन भने आज हामी त्यो गुलाबको नाम र मूल्यका बारेमा जान्नेछौँ। यो गुलाबको बारेमा हामी बताउन गइरहेका छौँ जो एकदमै कमी मात्रामा पाइन्छ। यो गुलाबको मूल्य हजारौँ वा लाखौँ नभएर करोडौँमा हुन्छ। तपाईँले देख्नु भएको होला, आम रूपमा गुलाब दुई चार दिनमा ओइलिने गर्छ, तर संसारको सबैभन्दा महँगो गुलाब लगभग 3 वर्षसम्म ओइलाउँदैन। सबैभन्दा महँगो गुलाबको नाम हो जुलियट रोज। भनिन्छ यो फुलको बारेमा सन् 2006 सबैभन्दा पहिलो पटक पत्ता लागेको थियो। जुलियट रोजको मूल्य करिब 2 अर्ब नेपाली रुपियाँ पर्न जान्छ। चर्चित रोज ब्रिडर डेभिड आस्टिनले सबैभन्दा पहिलो पटक यसलाई उमारेका थिए। डेभिडले धेरै गुलाब मिलाएर यो रोज तयार गरेका थिए। भनिन्छ जुलियट रोज उम्रनका लागि करिब 15 वर्षको समय लागेको थियो। जानकारीका अनुसार यो गुलाब उमार्न $5 मिलियन अर्थात् करिब 55 करोड रुपैयाँ खर्च भएको थियो। पहिलो पटक जुलियट रोजलाई 144 करोडमा बेचिएको थियो। जुलियट रोजको सुगन्ध एकदमै हल्का तथा आकर्षक खालको हुन्छ, साथमा यसको डिजाइन पनि एकदमै अनौठो हुन्छ। यो फुलमा करिब 40 वटा पत्र हुन्छन्।
2: नेपाली भान्सामा खास गरी अचारको रूपमा प्रयोग गरिने पुदिना लोकप्रिय जडीबुटी हो। यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचिबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने, क्यान्सर रोगीको लागि र टाउको दुखाइ हटाउने लगायतका काम गर्छ। यसका साथै पुदिना दम, स्मरण शक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ। यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर पनि हो, जसलाई वैज्ञानिक भाषामा मेन्था भनिन्छ। 2 दर्जन जात र 100 प्रकार हुने पुदिनालाई 100 वर्षदेखि जडीबुटीका रूपमा प्रयोग गरिँदै आएको छ। पुदिनालाई प्रयोग गरेर टुथपेस्ट, च्युइगम, क्यान्डी, इनहेलर जस्ता औषधिमा प्रयोग गरिन्छ। धेरैले पुदिनालाई माउथ फ्रेसनरको रूपमा मात्र चिन्छन्, तर स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन्। आउनुहोस् तिनै फाइदाबारे अझ विस्तृतमा चर्चा गरौँ। पाचन प्रक्रियामा सहयोगी। पुदिना पाचन प्रक्रियामा सहयोग गर्ने महत्त्वपूर्ण जडीबुटी हो। यदि अपचको समस्या भएमा 1 कप पुदिनाको रस पिउने हो भने समस्या समाधान हुन्छ। विमान या जहाजबाट लामो यात्रा गर्नेले पुदिनाको तेल लगाउने हो भने थकान हटाउन पनि सकिन्छ। टाउको दुखाइ निको पार्छ। पुदिनाको ताजा पातले टाउको दुखाइ र थकानको समस्या समाधान गर्छ। पुदिनाको तेल या पातको प्रयोगले पेटको समस्या घटाउँछ। पुदिनाबाट बनेको भेक्स नाक या निधारमा लगाएर मालिस गर्नाले टाउको दुखाइ पनि निको हुन्छ। गर्मीले दुख्ने टाउको र माइग्रेन पनि यसले सजिलै निको हुन्छ। श्वास प्रश्वासको समस्या हुन दिँदैन। यसले नाक, घाँटी, ब्रोङ्काई, फोक्सो सफा गर्ने भएकाले दम या रुगाका कारण हुने श्वास प्रश्वास सम्बन्धी समस्या हुन दिँदैन। दीर्घ रोगीका कारण हुने चिडचिडाहट पनि यसले हटाउँछ। यही कारण हो अधिकांश भिक्स कम्पनीले पुदिनामा आधारित बनाउँछन्। दम निको पार्छ। पुदिनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ, तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदिनाको बढी प्रयोग भने गर्न हुँदैन। दुध चुसाइरहेका महिलाहरूलाई पनि उपयोगी। दुध चुसाइरहेका महिलाको स्तन र मुन्टुमा पीडा हुन सक्छ। एक अध्ययनले पुष्टि गरेको छ कि पुदिनाको तेलले त्यस्तो पीडा कम गर्छ। डिप्रेसन र थकान घटाउँछ। यसले शक्तिलाई रिचार्ज गर्नुका साथै दिमागको काम गर्ने क्षमता वृद्धि गर्छ। यदि चिन्ता, डिप्रेसन आदिको समस्या छ भने पुदिना र यसका उत्पादनले समाधान गर्न सहयोग पुर्याउनेछन्। सुत्ने बेला अलिकता पुदिनाको तेल तकियामा छर्कने हो भने दिमाग र शरीरले काम गर्ने क्षमतामा पनि वृद्धि हुन्छ। छालाको हेरचाह। यो राम्रो एन्टिसेप्टिक पनि हो। यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डन्डीफोर र दाग हटाउन मद्दत गर्छ। यसमा भएको तत्त्वका कारण पुदिनाले लामखुट्टी, मौरी जस्ता किराले टोकेको पनि निको पार्छ। स्मरण शक्ति बढाउँछ। हालै गरेको एक अध्ययनले पुदिनाले स्मरण शक्ति बढाउने पनि पुष्टि भएको छ। पुदिना मिसाइएको च्युइगम खानाले दिमागी सचेतना बढ्ने भएका कारण स्मरण शक्ति पनि बढ्ने देखिएको हो। अध्ययनमा सहभागीहरू बताउँछन् यसका साथै पुदिनाको नियमित उपयोगले तौल घटाउने, प्रजनन क्षमतामा वृद्धि गर्ने, मुख स्वास्थ्यमा उपयोगी हुने, एलर्जी हटाउने, क्यान्सर रोकथाम गर्ने जस्ता काम गर्न पुदिनाले सहयोग गर्छ।
3: मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ? अहिले घर घरको कहानी नै बनिरहेको छ बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने। बच्चालाई खाना खुवाउनु अघि उसलाई मनपर्ने कार्टुन देखाउने वा गेम खेल्न दिने बानी नै भइसकेको छ। यसो गर्दा बालबालिका मोबाइलमा भुलिने र खाना खुवाउन सहज हुने ठान्छन् अभिभावक। तर के यसरी बच्चालाई मोबाइल देखाएर खाना खुवाउनु सही हो? यसरी खाना खुवाउँदा बच्चालाई केही नकारात्मक असर पर्छ कि पर्दैन? मोबाइल देखाएर खाना खुवाउँदा वा खाँदा तत्कालै मात्रै होइन, दीर्घकालीन रूपमा पनि असर गर्छ, किनकि तिनीहरूले भोक लागे पनि नलागे पनि खाना खाएका हुन्छन्। यसरी खाना खुवाउँदा खानामा भन्दा मोबाइलमा बालबालिकाको ध्यान हुन्छ। जे खुवाइए पनि खाएको थाहा हुने तर के खाँदैछु र स्वाद कस्तो छ भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन। जसले रुचि नभएका खानेकुरा पनि खाने र पेट टन्न भए पनि खाइरहने गर्छन्। रुचि नभए पनि खाना खाँदा पचाउन सकिन्छ? रुचि नभएका खानेकुरा खाँदा बच्चाले निल्न त सक्ने तर पचाउन नसक्ने हुन्छन्। बालबालिकालाई खाना खुवाउँदै गर्दा वा खुवाइसकेपछि वाक वाक गर्ने, बान्ता गर्ने जस्ता लक्षण पनि आउन सक्छन्। यसरी खुवाउँदा खाना पचाउन नसकेर पेट गडबड हुने तथा अन्य स्वास्थ्य समस्या पनि हुन सक्छ। यस विषयमा अभिभावकले पनि खासै ध्यान दिएको देखिँदैन। अभिभावकलाई जसरी हुन्छ खाना खाए पुग्ने मानसिकता छ। खाना र दिमागको सम्बन्ध हुन्छ। खाना र दिमागको कस्तो सम्बन्ध हुन्छ? खाना र मस्तिष्क बीच अटुट सम्बन्ध रहेको हुन्छ। पेटमा भोकको महसुस भए पनि दिमागले खानाको माग गर्छ। खाना अघि आउँदा मुखमा पानी आउने र उत्साहित हुने हुन्छ। स्वाद लिएर पचाउन पनि सजिलो हुन्छ, किनकि खाना पचाउन आवश्यक इन्जाइम उत्पन्न गर्छ दिमागले। मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकाको दिमाग एउटै ठाउँमा केन्द्रित हुन सक्दैन। खाना खान लागेको भनेर पहिले नै सचेत नहुँदा खाना खाँदा शरीरमा खाना पचाउन निस्कनु पर्ने इन्जाइम अर्थात् पाचन रस जति चाहिने वा त्यति निकाल्न सक्दैन। त्यसैले गर्दा पाचन प्रक्रियामा गडबडी हुन सक्छ। मोबाइलमा हिंसात्मक आक्रामक दृश्य हेरिरहेको छ भने त्यसले दिमागमा तनाव सिर्जना गर्छ। यसले गर्दा शरीरमा कोर्टिसोल हर्मोन अर्थात् तनाव हर्मोन उत्पन्न हुन्छ। यसले पाचन प्रक्रिया गडबड गर्ने, मुटुको चाल बढ्ने, रक्त सञ्चारमा समेत यसले समस्या निम्त्याउन सक्छ। मोबाइल देखाएर खाना खुवाउँदा पर्ने दीर्घकालीन असरहरू। मोबाइल, टेलिभिजन वा ल्यापटप देखाएर खाना खुवाउने बानीले बच्चा अत्याधिक रिसाउने, जिद्दी हुने, आफ्नो इच्छा पूर्ति गर्न जे पनि गर्ने, निराश हुने, उत्साहित नहुने, एउटै ठाउँमा ध्यान केन्द्रित गर्न नसक्ने, सोच्ने क्षमता कमी हुने, स्मरण शक्तिमा पनि कमी हुने जस्ता समस्या आउने मनोविदहरू बताउँछन्। यस्तै समाजमा घुलमिल नहुने समस्या पनि यसले निम्त्याउँछ। तपाईँ आफै पनि खाना खाने बेलामा कहिल्यै मोबाइल नहेर्नुहोस्। ध्यान राख्नुहोस्, बच्चाले सधैँ आफ्नो बाबुआमाको बानी अनुसरण गर्छन्।
4: हैन हो काका, मुसु मुसु हाँस्दै यति धेरै पैसा गनेर बस्नु भएको छ, जग्गा बेच्नु भयो कि कस हो?
5: यो त मेहनत र परिश्रमको फल हो नि बाबु। यसपालि बङ्गुर र कुखुरा पालनबाट राम्रो मुनाफा भयो।
4: ए, मैले पालेका गाई भैँसीबाट पनि दुधको उत्पादनमा वृद्धि भएको छ। यसपालि त फेरि उता कुखुरा र बाख्राको आम्दानी पनि राम्रो भएको छ। यी सबै नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पेलेट पोषक तत्त्वको उत्कृष्ट संयोजन भएको दाना खुवाएको परिणाम हो। त्यसैले आजकल मेरो आम्दानी पनि राम्रो भएको छ।
5: नेपाल ओइल होप एग्रिटेक प्रणालीको विजय पेलेट दाना खुवाउँदा उत्कृष्ट उत्पादन हुन्छ, बढी लाभ लिन सकिन्छ, रोग लाग्ने सम्भावना न्यून, तौलमा वृद्धि, दुधको उत्पादनमा वृद्धि हुन्छ।
4: तपाईँ पनि आजै आफ्ना पशु पन्छीलाई नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पिलर दाना प्रयोग गरी अधिकतम लाभ लिनुहोस्। पोखराका लागि आधिकारिक विक्रेता कञ्चन पोल्ट्री प्रणाली, पोखरा 10 मिलन टोल, औद्योगिक क्षेत्र पोखरा कास्की। सम्पर्क नम्बर 061-538-821, 98-560-28-355।
6: जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट सञ्चालित विभिन्न सिंचाइ प्रणालीको बाँध तथा नहर व्यवस्थापन र नहर संवेदनशीलता सुरक्षा विषयमा सम्बन्धित सरकार वर्गमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्की पोखराद्वारा जारी सार्वजनिक अपिल। सिंचाइ प्रणालीको बाँध तथा नहर क्षेत्र तथा अन्य निषेधित क्षेत्रमा अनुमति बिना प्रवेश नगर्ने, नहर व्यवस्थापनका विभिन्न संरचनाहरूको हानि नोक्सानी र क्षति नपुर्याउन र पानी बहावमा असर पर्ने कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन, बाँध तथा नहर क्षेत्रका सार्वजनिक जग्गाहरू अतिक्रमण नगर्न र उक्त क्षेत्रमा अनुमति बिना मापदण्ड विपरीत कुनै पनि भौतिक संरचना निर्माण नगर्न। नहर तथा खोलाको पानी बहाव परिवर्तन हुने क्षेत्रहरू जस्तै बाँध क्षेत्र, नहर, ताल, खोला किनार लगायतका संवेदनशील क्षेत्रहरूमा प्रवेश गर्दा वा कुनै पनि कार्यहरू गर्दा सावधानी अपनाउनु हुन। बाँध तथा नहर क्षेत्रमा कुनै पनि किसिमका फोहोर मैलाहरू नफाल्नु हुन। सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्नुहुन सादर अनुरोध गरिन्छ।
7: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
8: मुहान वरपरका रुख नकटाउँ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
9: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: ब्रोडकास्टिङ लाइभ वर्ल्डवाइड, असल साथी रेडियो।

0: स्टुडियो टाइम चेक।
1: अहिले रातिको एक बज्यो।
0: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।
2: बालबालिकाहरूलाई विभिन्न संक्रामक रोगहरूबाट बचाउन जन्मेदेखि 15 महिनाभित्रको उमेरमा लगाउने विभिन्न खोपहरू नेपाल सरकारबाट निशुल्क र नियमित उपलब्ध छ। तोकेको उमेरमा पूरा मात्रामा सबै खोप लिएमा मात्रै बालबालिकाहरूलाई खोपबाट बचाउन सकिने, रोगबाट सुरक्षित र स्वस्थ राख्न सकिन्छ। खोप लगाउनुका साथै सरसफाइका व्यवहार समेत पालना गर्ने गरौँ। तसर्थ 15 महिनाको उमेरभित्र लगाउनु पर्ने दादुरा, रुबेला, दोस्रो मात्रा र टाइफाइड लगायतको खोपहरू छुट भएमा नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा लगि आफ्नो बालबालिकालाई खोप पूरा गराउनु हुन अपिल गर्दछौ। जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय, कास्की।
3: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सम्पूर्ण व्यवसायी, उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना। नापतौल गर्दा ढुङ्गा, भारतीय ढक, काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने। सुन चाँदी खरिद बिक्री गर्दा ग्राम, मिलिग्राम मात्र तौल गर्ने तथा तोला, मास, रती, लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने। नाप तौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने। नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्रहरू नियम अनुसार तोकिएको म्यादभित्र जाँच गराउने। सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ। साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ। इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ। उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनुपर्नेछ। तौलिने यन्त्र प्रयोग गर्दा उपयुक्त तरिकाले कैफियत नहुने गरी जस्तै झुन्डाउने, तराजु स्ट्यान्डमा झुन्डाएर काउन्टर तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने। नापतौल तथा नाप्ने तौलिने यन्त्र बिक्री, मर्मत, सेवा प्रदान गर्नु परेमा अनिवार्य कार्यालयबाट इजाजत पत्र लिनुपर्ने। अनियमित तरिकाले नाप तलुवा नाप्ने तौलिने यन्त्र प्रयोग, बिक्री, वितरण, मर्मत, सेवा प्रदान गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ। विस्तृत जानकारीका लागि गुणस्तर तथा नापतौल कार्यालय पोखरा, फोन 061-452-797।
9: तपाईँले बिमा गर्नुभएको छ या गर्ने सोचमा हुनुहुन्छ? त्यो बिमा गरेको वस्तु हानि नोक्सानी भएमा के सुविधा पाइन्छ र के सुविधा पाइँदैन त्यसको बारे तपाईँलाई थाहा छ कि छैन? त्यसको बारेमा बिमा गर्दा उपलब्ध गराइने बिमा पोलिसी हुन्छ, त्यसमा पाइने नपाइने कुराको बारेमा उल्लेख गरिएको हुन्छ। आफूले गर्न लागेको बिमाबाट पाइने सुविधा र अपवादको अध्ययन गरेर मात्र बिमा गर्नुहोस्। साथै बिमा गर्दा बिमा शुल्क भुक्तानी रसिद लिएपछि मात्र बिमा प्रारम्भ हुने हुँदा भुक्तानी रसिद प्राप्त भएपछि मात्र ढुक्क भएर बसौँ। जनचेतनाका लागि नेपाल बिमा प्राधिकरण, कुपनडोल, ललितपुर, प्रदेश कार्यालय, अमरसिंह चोक, पोखरा। थप जानकारीको लागि फोन नम्बर 061 582 985।

0: अफकको पालो, न्यू सर्ट इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: अहिले परिवार मात्र नभएर साथी वा जो कोहीसँग पनि जुठो खाना सेयर गर्ने चलन बढ्दो छ। तपाईँले सुन्नु भएको होला, एक अर्को जुठो खाँदा प्रेम बढ्छ। तर यस्तो होइन, जुठो खाँदा नोक्सानी पनि हुन सक्छन्, जसलाई जान्न एकदमै जरुरी हुन्छ। जुठो खाँदा पेटसँग जोडिएका समस्या हुन सक्छन्, तपाईँलाई थाहा पाएर हैरान होला। कैयौँ पटक जुठो खाँदा एसिडिटी र ग्यास जस्ता समस्या पनि हुन सक्छन्। जुठो खाँदा संक्रामक रोग फैलने खतरा पनि हुन्छ। यस्तो स्थिति त्यति बेला हुन्छ जब तपाईँले कसैको जुठो खानुहुन्छ। यसले कुनै प्रकारको ब्याक्टेरियल तथा भाइरल संक्रमण हुने गर्छ। जुठो खाँदा मानिसलाई एलर्जीको समस्या पनि हुन सक्छ। कोही व्यक्तिको जुठो खाँदा उसको र्याल खानेकुरामा मिसिन्छ, जसले जुठो खाने व्यक्तिलाई एलर्जी हुने खतरा बढ्छ। त्यस्तै जुठो खाँदा तपाईँको मुखबाट खराब गन्ध आउने समस्या पनि हुन सक्छ। यदि यस्तो समस्या पहिले नै भएको व्यक्तिको जुठो खानुहुन्छ भने तपाईँमा पनि यस्तो समस्या अवश्य हुनेछ। जुठो खाँदा दाँत तथा गिजा सम्बन्धी समस्या पनि हुने गर्छ। यसले क्याभिटिजको समस्या तथा गिजाबाट रगत आउने समस्या पनि सर्ने सम्भावना अत्याधिक हुन्छ। विभिन्न समस्याबाट बच्न तपाईँले अरूको जुठो खानु हुँदैन, साथमा जुठो भाँडा पनि प्रयोग गर्नु हुँदैन। प्रेम बढाउनका लागि आफ्नो भाँडामा खानु नै सही हुन्छ। जुठो खानु भनेको रोगलाई बढावा दिनु मात्रै हो।
2: बजारमा कालो, रातो, हरियो रङका अनेकौं अङ्गुर आउन थालेका छन्। अङ्गुर मिठो त हुन्छ नै, यसको सेवनले शरीरले पनि अनेकौं लाभ पाउँछ। तर अङ्गुरको खेतीमा व्यापक स्तरमा कीटनाशक हालिएको हुन्छ। उचित वृद्धिको लागि अङ्गुरमा धेरै मात्रामा कीटनाशक प्रयोग गरिएको हुन्छ। तपाईँले सादा पानीले मात्र धोएर अङ्गुर खाइरहनु भएको त छैन। सादा पानीले मात्र पखाल्दा अङ्गुरमा भएको विषादी पखालिँदैन। त्यसैले हरेक पटक अङ्गुर खानु अघि राम्रोसँग यसलाई सफा गर्न जरुरी छ। यसो गर्दा विषादी सेवनका कारण शरीरलाई हुन सक्ने क्षतिबाट बच्न सकिन्छ। स्वस्थ रहन र कीटनाशक हटाउन अङ्गुरलाई यसरी सफा गर्नुहोस्। एउटा ठुलो भाँडामा अङ्गुर राख्नुहोस् अनि पानी हाल्नुहोस्। अब यसमा 2 चम्चा डिस्टिल भेनेगर वा एप्पल स्लाइडर भेनेगर हाल्नुहोस्। अङ्गुरलाई योगर्टमा खुमाउनुहोस् अनि 10 मिनटसम्म भिजाएर राखिदिनुहोस्। पानी निकालेर फ्याँक्नुहोस् अनि अङ्गुरलाई चिसो पानीले राम्ररी धुनुहोस्। अब यो खानको लागि पुरै तयार छ। सबैभन्दा पहिले एउटा कचौरामा पानी भर्नुहोस्। अब 2 चम्चा समुद्री नुन र 2 चम्चा बेकिङ सोडा हाल्नुहोस्। यी दुवैलाई तबसम्म पानीले घोलिरहनुहोस् जबसम्म पानीमा पुरै घुलिँदैन। त्यसपछि यो पानीमा अङ्गुर हालिदिनुहोस्। यो पानीमा अङ्गुर पुरै डुबेको हुनुपर्छ। अङ्गुरलाई करिब 5 मिनटसम्म यो पानीमा भिज्न दिनुहोस् अनि यो पानी फ्याँकेर सादा पानीले सफा गर्नुहोस्। अङ्गुर खानका लागि तयार भयो।
1: स्वादमा मिठो र आलु जस्तो हुने सखरखण्ड पोषक तत्त्वको भण्डार हो। सखरखण्ड स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ। सखरखण्डमा भरपूर फाइबर, भाइटामिन ए, सी र B6 पाइन्छ। साथै पोटासियम र म्याग्नेज जस्ता खनिज पनि पाइन्छ। सखरखण्डबाट विभिन्न प्रकारका परिकारहरू पनि बनाइन्छ। चिसोको समयमा तपाईँले हरेक दिन एक सखरखण्ड खाँदा शरीरलाई आवश्यक भाइटामिन र पोषक तत्त्वहरू प्राप्त हुनेछन्। अब यसका फाइदाबारे जानौँ। छालालाई जवान राख्न मद्दत गर्छ। सखरखण्डमा एन्टिअक्सिडेन्टको राम्रो मात्रा पाइन्छ, जसले छालालाई जवान राख्न मद्दत गर्दछ। यसले छालालाई फ्री रेडिकल्सबाट हुने क्षतिबाट पनि जोगाउँछ। सखरखण्डले धेरै पुराना रोगहरूलाई पनि सुधार गर्न मद्दत गर्दछ। यसलाई तपाईँ उमालेर वा भुटेर खान सक्नुहुन्छ। आँखा स्वस्थ राख्न। सखरखण्डमा भाइटामिन ए राम्रो मात्रामा पाइन्छ, जुन आँखाको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। यसमा बिटा क्यारोटिन पाइन्छ। यसले तनाव कम गर्न मद्दत गर्छ। यो पाचन सुधार गर्न र रक्तचाप नियन्त्रण गर्न पनि लाभदायक छ। मधुमेहको बिरामीको लागि सखरखण्ड स्वादमा अलि गुलियो हुन्छ, तर यसको फाइबर सामग्री अधिक र ग्लाइसेमिक इन्डेक्स कम भएकोले मधुमेहका बिरामीहरूले पनि खान सक्छन्। सखरखण्ड खानाले तुरुन्तै रगतमा चिनीको मात्रा बढ्दैन र शरीरलाई ऊर्जा प्राप्त गर्न मद्दत हुन्छ। तौल घटाउन। सखरखण्डले तौल घटाउनमा पनि मद्दत गर्छ। तपाईँ यसलाई तौल घटाउने डाइटमा समावेश गर्न सक्नुहुन्छ। सखरखण्ड खानाले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ। यसमा फलफुलमा पाइने भाइटामिन सी र ईले तपाईँको छालालाई स्वस्थ राख्न र कोलेजनको उत्पादन बढाउन मद्दत गर्दछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पशु पन्छीलाई स्वस्थ राखी नाफामूलक व्यवसाय गर्न रोगको शंका लाग्ने बित्तिकै पशुहरूको स्वस्थ परीक्षण गराउनु आवश्यक हुन्छ। पशुपन्छीका रोगहरूको निदान गर्न दुध, पिसाब, कुखुरा, पानी, रगत, स्वाब लगायतका नमुनाहरू गण्डकी हस्पिटल चोकमा अवस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याउनु हुन अनुरोध गर्दछौँ। साथै प्रयोगशालाको सुविधा उपयोग गरी पशु स्वस्थ र जनस्वास्थ्यको संरक्षणमा सहयोग पुर्याउन पनि अनुरोध गर्दछौँ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी हस्पिटल चोक पोखराको अनुरोध।
2: पोखराको अमर सिंहचोकमा विशेषज्ञ चिकित्सक सेवा सहित अमर पोलिक्लिनिक प्राली सञ्चालनमा आएको छ।
3: विशेषज्ञ चिकित्सकहरूलाई भेट्ने हैरानीबाट मुक्त भए छिटो छरितो गुणस्तरीय र प्रभावकारी सेवाको लागि हामी तत्पर छौँ।
2: विशेषज्ञ चिकित्सक तर्फ
3: जनरल फिजिसियन प्राध्यापक डाक्टर बुद्धि बहादुर थापा, डाक्टर कृष्ण थापा, डाक्टर हरिकृष्ण भण्डारी,
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, रेडियोलोजिस्ट डाक्टर सुस्मित काफले,
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र रिजाल र डाक्टर विवेक किमिरे,
2: बाल रोग विशेषज्ञ डाक्टर रामजी बराल, स्त्री रोग विशेषज्ञ डाक्टर चुम्माया पुन र डाक्टर विष्णु पालिखे,
3: हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर दिवस कटुवाल छेत्री र डाक्टर अविनाश केसी,
2: जनरल सर्जन डाक्टर साजन श्रेष्ठ,
3: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सजना भण्डारी,
2: दुखाइ रोग विशेषज्ञ डाक्टर हरि पौडेल,
3: मनोरोग विशेषज्ञ डाक्टर देवेश घिमिरे,
2: गुजेल्टिएको तथा फुलिएको नसालाई लेजर प्रविधिबाट निर्मूल पारिने इन्डोभेनस लेजर एभलेसन सेवा, भिडियो एक्सरे, एक्सरे, एनोमली स्क्यान, इकोकार्डियोग्राफी, इसिजी, मासुको जाँच, पिएफटी अर्थात् फोक्सोको जाँच, गुणस्तरीय प्रयोगशाला, फार्मेसी सेवा।
3: सम्पर्क अमर पोल्ने क्लिनिक प्राली पोखरा 10 अमर सिंह चोक, फोन 061-591-415 र 591-416।
2: अमर सिंह चोकबाट 50 मिटर अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: तपाईँ जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड ओमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
6: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, इसिजी, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, ICU, NICU, PICU.
7: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, प्रसुति तथा स्त्री रोग सेवा, हाड जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती, मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड ओमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्राली, बिरौटा 17 पोखरा, फोन 061-590-142, 590-143।
8: घर र अफिसमा प्रयोग गरिने फर्निचरका सामग्रीहरू वर्षौँ टिकाउ मजबुत हुनुपर्छ। त्यसको लागि काठ, गुणस्तरीय, किरा, धमिरा, धुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
9: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष, चौकोष, खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन्ड विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 061-575-0053, प्रोप्राइटर होमबहादुर थापा, मोबाइल 98563-68।

0: स्टुडियो टाइम चेक, अहिले रातिको 2 बज्यो।
1: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पल पलमा साथ छ हाम्रो, देशको हरेक ठाउँमा विकासको अभियानमा,
2: सबैको मन मनमा छ राष्ट्र निर्माणमा समर्पित मैनावती स्टील इन्डस्ट्रिज प्राली,
1: भविष्यको लागि गुणस्तरीय सामग्री, साथै 1995 निरन्तर हाम्रो सपना र बलियो भविष्यलाई जोड्दै आइरहेको छ। यो हो मैनावती स्टील इन्डस्ट्रिज प्राली।
2: विकास र निर्माणको कामलाई सदैव मजबुत राख्ने मैनावती स्टील इन्डस्ट्रिजका उत्पादनहरू प्रयोग गरी ढुक्क हुनुहोस्। मैनावती स्टील इन्डस्ट्रिज प्राइभेट लिमिटेड, विराटनगर, नेपाल।

0: होइन आयोडिन युक्त नुन नै किन
1: गलगाँड कण्ठरोग लाटु लठे प्रोपन बाल मृत्यु दर जस्ता समस्याबाट बच्नको लागि मानसिक र बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि आयोडिन मिसाइएको नुन नै प्रयोग गरौँ।
2: साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशिक कार्यालय पोखरा
1: दुई बाल बालिकाको छिन नभएको नुन नै खाने गरौँ।
3: पल पलमा साथ छ हाम्रो देशको हरेक ठाउँमा विकासको अभियानमा
4: सबैको मन मनमा छ राष्ट्र निर्माणमा समर्पित मैनावती स्टील इन्डस्ट्रिज प्राली
3: भविष्यको लागि गुणस्तरीय सामग्री साथै 1995 निरन्तर हाम्रो सपना र बलियो भविष्यलाई जोड्दै आइरहेको छ। यो हो मैनावती स्टील इन्डस्ट्रिज प्राली
4: विकास र निर्माणको कामलाई सदैव मजबुत राख्ने मैनावती स्टील इन्डस्ट्रिजका उत्पादनहरू प्रयोग गरी ढुक्क हुनुहोस्। मैनावती स्टील इन्डस्ट्रिज प्राइभेट लिमिटेड विराटनगर नेपाल

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: मकै हाम्रो देशको एक महत्त्वपूर्ण बाली हो। यो स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ। मानिसहरूले यसलाई विभिन्न तरिकाले बनाएर खाने गर्छन्। यसबाट बन्ने एउटा परिकार रोटी पनि हो। मकैको रोटी स्वादमा मात्र मिठो होइन, स्वास्थ्यका लागि पनि अत्यन्त फाइदाजनक छ। यसमा म्याग्नेसियम, पोटासियम, जिङ्क, आइरन, फस्फोरस, तामा, सेलेनियम, भाइटामिन ए र अन्य एन्टिअक्सिडेन्टहरू पाइन्छ। यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र हाम्रो आँखाका लागि पनि धेरै फाइदाजनक छ। यसमा म्याग्नेसियम, पोटासियम, जिङ्क, आइरन, फस्फोरस, सेलेनियम, भाइटामिन ए र अन्य एन्टिअक्सिडेन्टहरू पाइन्छन्। यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र हाम्रो आँखाको लागि पनि धेरै फाइदाजनक हुन्छ। मकैमा भाइटामिनहरू र खनिजहरूको राम्रो मात्रा हुन्छ र यो फाइबरले भरिएको पनि हुने गर्छ। मकै र यसको पिठोले हामीलाई स्वास्थ्यको हिसाबले धेरै फाइदा पुर्याउन सक्छ। यसमा भएको फाइबरले हाम्रो पाचन प्रक्रियालाई पनि सुधार गर्न सक्छ। यसका अन्य फाइदाबारे जानौँ। आँखाको लागि मकैको पिठोबाट बनेको रोटीमा क्यारोटेनोइड र भाइटामिन ए को राम्रो मात्रा हुन्छ, त्यसैले यो हाम्रो स्वास्थ्य विशेष गरी आँखाका लागि धेरै फाइदाजनक छ। रक्त अल्पता वा एनिमियामा, एनिमिया भनेको हाम्रो शरीरमा रातो रक्त कोशिकाहरूको कमी हो, जसका लागि हामीहरूलाई आइरनयुक्त खानेकुराहरू बढी आफ्नो आहारमा सामेल गर्न डाक्टरहरू सुझाव दिन्छन्। मकैमा पर्याप्त मात्रामा आइरन हुन्छ, त्यसैले रगतको कमी वा एनिमिया जस्ता समस्याहरूमा मकैको पिठोबाट बनेको रोटी खाँदा राम्रो हुन्छ। कोलेस्ट्रोलको लागि, मकैमा पर्याप्त मात्रामा फाइबर हुन्छ, जसले हाम्रो रगतमा कोलेस्ट्रोलको स्तर बढ्दैन। यसरी मकैको पिठोको रोटी मुटुका रोगीहरूको लागि पनि धेरै फाइदाजनक छ। साथै मकैमा फाइबर भएको कारणले यो खाँदा हामीलाई कब्जियतको समस्याबाट पनि ठुलो राहत मिल्छ। तौल घटाउनमा, मकैको रोटी खाँदा चाँडै भोक लाग्दैन र शरीरमा ऊर्जा कायम रहन्छ, जसले गर्दा तपाईँको बारम्बार खाने बानी कम हुँदै जान्छ। यसरी तपाईँको तौल पनि नियन्त्रणमा रहन्छ। हाई स्कुल एक त्यस्तो समय हो जहाँ हाम्रो जीवनमा विभिन्न प्रकारका परिवर्तनहरू सुरु भइसकेका हुन्छन्। यस बेला एक अर्काप्रति आकर्षित हुनु स्वाभाविक कुरा हो। तर तपाईँले देख्नु भएको छ कि अधिकांश हाई स्कुलमा सुरु भएको सम्बन्धहरू बीचमै बिलाउँछन्। यसको कारणहरू के हुन्? आउनुहोस् यसबारे जानौँ। किन अधिकांश हाई स्कुलको प्रेम सफल हुँदैन? परिवर्तन। हाई स्कुलको अवधिमा व्यक्ति छिटो गतिमा बदलिन्छ। शारीरिक, मानसिक र भावनात्मक रूपमा धेरै परिवर्तनहरू आउँछन्। यो समयमा चाहनाहरू, लक्ष्यहरू र प्राथमिकताहरू पनि बदलिन्छन्। जुन कुराहरू पहिले मन पर्थे अब मन नपर्न सक्छ। यसरी सम्बन्धहरू पनि बदलिन्छन्। अनुभवको कमी। हाई स्कुलमा मानिसहरूसँग सम्बन्धको धेरै अनुभव हुँदैन। उनीहरूलाई सम्बन्धहरू कसरी सम्हाल्ने, मतभेदहरू कसरी समाधान गर्ने र एक अर्कालाई बुझ्ने ज्ञान हुँदैन। यसकारण पनि सम्बन्धमा तनाव सिर्जना हुन्छ र ती सम्बन्धहरू टुट्छन्। अन्य विकल्पहरू। हाई स्कुलपछि मानिसहरू कलेज जान्छन्, नयाँ ठाउँहरूमा जान्छन् र नयाँ मानिसहरूसँग भेट हुन्छन्। त्यस बेला उनीहरूलाई नयाँ प्रेमहरू मिल्छन् र पुराना सम्बन्धहरू क्रमशः कमजोर हुँदै जान्छन्। अपरिपक्वता। हाई स्कुलमा मानिसहरू भावनात्मक रूपमा परिपक्व हुँदैनन्। उनीहरू प्राय आफ्नो निर्णयहरूमा हतार गर्छन् र पछि पछुतो मान्छन्। आमाबुबा र समाजको दबाव। धेरै पटक आमाबुबा र समाजको दबावका कारण सम्बन्धमा बाधा आउन सक्छ। यदि आमाबुबा कुनै सम्बन्धसँग खुसी छैनन् भने उनीहरूले आफ्नो बच्चाहरूमाथि त्यो सम्बन्ध तोड्न दबाव दिन्छन्। के हाई स्कुलको प्रेम कहिले सफल हुन सक्छ? हाई स्कुलको प्रेम पनि सफल हुन सक्छ, तर यसका लागि दुवै साथीहरूले एक अर्काप्रति समर्पित हुनुपर्छ, एक अर्कालाई बुझ्नुपर्छ र सम्बन्धलाई बलियो बनाउन निरन्तर प्रयास गर्नुपर्छ।
2: नेपालमा गाउँभन्दा सहरी क्षेत्रमा बढी डेङ्गु संक्रमण हुने गरेको पाइएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, सुनसरी, तनहु, झापा, धादिङ, कास्की, मोरङ लगायतका क्षेत्रमा बढी डेंगू संक्रमित देखिने गरेका छन्। एडिसिडीको सन् 2022 र 23 तथ्याङ्क केलाउने हो भने अधिकांश शहरी क्षेत्रमा डेंगू संक्रमित फेला परेका थिए। 90% मान्छेमा डेंगूको लक्षण नदेखिने र शहरी क्षेत्रमा विभिन्न ठाउँमा मान्छेको आउजाउ बढी हुने भएकाले डेंगू संक्रमण बढी हुने इडिसिडीको तथ्याङ्क छ। डेंगू बढी देखिने भनेकै शहरी क्षेत्रमा हो। डेंगू सार्ने लामखुट्टेको नेचर फरक छ। यो प्राय जसो फोहोरमा बस्दैन, असाध्यै फोहोर ढल अथवा मलमूत्र मिसिएको पानीमा बस्दैन। यो लामखुट्टे अलिक सफा खालको पानीमा बस्छ। शहरमा घना बस्ती हुन्छ, एउटै घरमा 5-7 परिवार बस्छन्। पानी जम्मा गरेर राख्नुपर्ने हुन्छ, त्यसमा लामखुट्टेको विकास हुने विज्ञको भनाइ छ। डेंगू सार्ने लामखुट्टे 1.5-2 मिटर भन्दा बढी उडेर जान सक्दैन। शहरी क्षेत्रमा घना बस्ती हुने भएकाले छिटो डेंगू सर्छ। शहरमा गमलाको प्रयोग बढी हुन्छ, गमलाको तल प्लेट राखिन्छ, त्यही प्लेटमा पानीमा जम्मा भएको हुन्छ। पानीका ट्याङ्की प्रशस्त हुन्छन्, ग्यारेजहरू प्रशस्त हुन्छन्, टायरहरू जथाभावी हुन्छन्। त्यही टायरहरू भएको ठाउँमा पानी जम्छ र लामखुट्टेको विकास हुन्छ। बस्ती घना हुन्छ, शहरी क्षेत्रमा विभिन्न क्षेत्रका मानिसको आउजाउ हुन्छ, यसले पनि डेंगू छिटो सर्ने हुन्छ। एडिसिडीको तथ्याङ्क अनुसार सन् 2023 51,243 जनामा डेंगू देखिएको थियो भने 20 जनाको डेंगूकै कारण मृत्यु भएको थियो। त्यति बेला शहरी क्षेत्रमा संक्रमण बढी देखिएको थियो। सन् 2023 सुनसरीमा 16,174 जना, तनहुमा 7,193 जना, झापामा 3,825 जनामा डेंगू संक्रमण देखिएको थियो। यस्तै धादिङमा 3,239 जना, कास्कीमा 3,059 जना, मोरङमा 2,328 जना र काठमाडौँमा 2,076 जनामा डेंगू पुष्टि भएको इडिसिडीको तथ्याङ्क छ। यस्तै सङ्खुवा, सभा, कैलाली, गोर्खा लगायतका जिल्लाहरूमा पनि डेंगूको संक्रमण निकै देखिएको थियो। एडिसीका अनुसार सन् 2022 देशभर 54,784 जनामा डेंगू संक्रमण पुष्टि भएको थियो। सो मध्ये 88 जनाको मृत्यु भएको थियो। सन् 2022 नेपालका 10 शहरी क्षेत्रमा डेंगू संक्रमण फैलिएको थियो। यो वर्ष काठमाडौँमा 14,373 जना, ललितपुरमा 9,614 जना, भक्तपुरमा 6,145 जना, मकवानपुरमा 5,837 जना, चितवनमा 3,213 जनामा डेंगू संक्रमण भएको सरकारी तथ्याङ्क छ। यस्तै दाङमा 2,428 जना, धादिङमा 1,683 जनामा डेंगू संक्रमण भएको थियो भने रूपन्देहीमा 1,215, काभ्रेपलाञ्चोकमा 557 जना र सुर्खेतमा 472 जनामा डेंगू पुष्टि भएको थियो। 90% डेंगूको लक्षण नै देखिँदैन। डेंगू संक्रमित 90% कुनै प्रकारको लक्षण नै नदेखिने चिकित्सकको भनाइ छ। तर अन्य व्यक्तिमा डेंगू संक्रमण सर्न सक्ने विज्ञहरूले बताएका छन्। व्यक्तिको इम्युनिटी पावर अनुसार व्यक्तिमा लक्षण देखिने वा नदेखिने हुन्छ। कुन लामखुट्टेले सार्छ डेंगू? नेपालमा डेंगूको सेरोटाइप 1, 2 र 3 बढी देखिएको चिकित्सकहरूको भनाइ छ। डेंगूका 1, 2, 3 र 4 गरी 4 प्रकारका सेरोटाइप हुन्छन्। नेपालमा सेरोटाइप 1, 2, 3 बढी देखिन्छ भने सेरोटाइप 4 भने कुनै बेला मात्र देखिने गर्छ। इडिसिडीले गरेको एक अध्ययनमा गत वर्ष डेंगू प्रकोप फैलिनुमा सेरोटाइप 3 को मुख्य भूमिका रहेको थियो। कसरी जोगिने? एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगू सर्दछ। एडिज जातका लामखुट्टे सफा पानीमा जम्मा हुने भएकाले जुनसुकै भाँडोमा हुर्कन सक्छ। एडिज जातको लामखुट्टेले जुनसुकै समयमा टोक्ने सम्भावना भएकाले डेंगूबाट जोगिन सचेत हुनुपर्ने सरुवा रोग विशेषज्ञ डाक्टरहरूको सुझाव छ। डेंगूबाट जोगिन निम्न कुरामा ध्यान दिन आवश्यक छ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा साताको 1 पटक फेर्ने, साँझ बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकुन् भनेर विशेष सावधानी अपनाउने।
3: पुल सेक्टर पोखराको अनुरोध। पुलको सीमा मिचेर घर टहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौं। पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौं। सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने, फोहोर गर्ने र सवारी साधन धुने काम नगरौं। पुलमा ठूला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौं। पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति हुन्। त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौँ। योजना प्रमुख पुल सेक्टर पोखराद्वारा जारी अनुरोध।
4: मातृ शिशु मितेरी अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको हुँदा आफू र आफ्नो परिवारको स्वास्थ्य जाँच गरी ढुक्क रहनुहोस्।
5: अस्पतालबाट प्रदान गरिने मुख्य सेवाहरू: बहिरङ्ग सेवा, 24 घण्टा इमर्जेन्सी सेवा, अन्तरङ्ग सेवा, क्षयरोग उपचार सेवा, SNCU सेवा, बालरोगको एकीकृत व्यवस्थापन सेवा, सुरक्षित गर्भपतन सेवा साथै शल्यक्रिया सेवा।
4: विशेष सेवाहरू: नवजात शिशुको विशेष उपचार, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, सामान्य चिकित्सा सेवा, स्तन हेरविचार तथा परामर्श सेवा, प्रसूति प्रतीक्षा गृह सेवा, आहा उपचार सेवा, मुख स्वास्थ्य सेवा, स्वास्थ्य बिमा कार्यक्रम, फिजियोथेरापी सेवा एवं प्याथोलोजी सेवा।
5: त्यस्तै खोप सेवा, पोषण सेवा, प्याप स्मेयर परीक्षण सेवा, VIA परीक्षण सेवा, PMTCT सेवा, साथै परिवार नियोजन सेवा,
4: 24 घण्टा डाक्टरको निगरानी, फार्मेसी सेवा, नाक कान घाँटी उपचार रोग सेवा, दन्त रोग सेवा, प्रयोगशाला सेवा, एक्सरे, भिडियो एक्सरे तथा ECG सेवा।
5: सम्पर्क मातृ शिशु मितेरी अस्पताल, पोखरा 16 बाटुले चौर, फोन नम्बर 061-443-144।
6: म सानै उमेरमा बेचिए, बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: तपाईँ सुन्दै हुनुहुन्छ।

0: स्टुडियो टाइम चेक।
1: अहिले रातिको 3 बज्यो।
2: ब्रॉडकास्टिंग लाइव वर्ल्ड वाइड असल साथी रेडियो।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागको अनुरोध। सडक निर्माण गर्दा ठुलो धनराशि खर्च हुने भएकोले निर्माण सम्पन्न भइसकेको सडक संरचनामा प्रतिकूल असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगरिदिनु हुन अनुरोध छ। सडकको मापदण्ड विपरीत स्थायी संरचना घर टहरा आदि निर्माण नगरौँ। सडक किनारमा निर्माण सामग्री नथुपारौँ। सडक छेउको नालीमा फोहोर मैला नफालौँ। सडकमा पानी ढल आदिको निकास बन्द गरौँ। सडक किनारमा निजी व्यापारिक होर्डिङ बोर्ड तथा साइन बोर्ड नराखौँ। सडक अतिक्रमण रोक्नु हरेक नागरिकको दायित्व हो, तसर्थ सडक अतिक्रमण नगरौँ। अनुरोधक नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सडक डिभिजन पोखरा।
6: गुणस्तरीय बिउ असल रुख, असल रुख राम्रो वन, राम्रो वन राम्रो उत्पादन। वनको संरक्षण र समृद्धिका लागि सही बिउ छनौट गरौँ। वनस्पतिहरूलाई प्राकृतिक रूपमा पुनर्जन्म दिनका लागि उच्च गुणस्तरको बिउ आवश्यक पर्दछ। सही समयमा सही बिउ रोप्नु भयो भने मात्र हरियाली बढ्छ। नेपालको महत्त्वपूर्ण प्राकृतिकका स्रोतको रूपमा रहेको वन क्षेत्रले दिगो विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। मुलुकको झन्डे आधा भूभागमा ढाकेको वन क्षेत्रले पर्यावरणीय सुरक्षा, सांस्कृतिक, सामाजिक र आर्थिक समुन्नतिमा समेत योगदान पुर्याएको छ। तसर्थ देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधार स्तम्भ नै वन क्षेत्र हो। वन क्षेत्रको दिगो व्यवस्थापनका लागि सही बिउ छनौट र रोपण आवश्यक छ। साथै बिउ सङ्कलन गर्दा परिपक्व र स्वस्थ बिउ मात्र प्रयोग गरौँ। वन संरक्षण तथा गुणस्तरीय बिउ सङ्कलन सम्बन्धी जानकारीका लागि जनहितमा जारी सन्देश। विस्तृत जानकारीका लागि वन बिउ प्रयोगशाला तथा भण्डारण केन्द्र पोखरा।
7: पोखराको अमर सिन्चोकमा विशेषज्ञ चिकित्सक सेवा सहित अमर पोलिक्लिनिक प्राली सञ्चालनमा आएको छ।
8: विशेषज्ञ चिकित्सकहरूलाई भेट्ने हैरानीबाट मुक्त भए छिटो छरितो गुणस्तरीय र प्रभावकारी सेवाको लागि हामी तत्पर छौँ।
7: विशेषज्ञ चिकित्सक तर्फ
8: जनरल फिजिसियन प्राध्यापक डाक्टर बुद्धि बहादुर थापा, डाक्टर कृष्ण थापा, डाक्टर हरिकृष्ण भण्डारी,
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, रेडियोलोजिस्ट डाक्टर सुस्मित काफले,
8: नाक कान घाटी रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र रिजाल र डाक्टर विवेक किमिरे,
7: बाल रोग विशेषज्ञ डाक्टर रामजी बराल, स्त्री रोग विशेषज्ञ डाक्टर चुम्माया पुन र डाक्टर विष्णु पालिखे,
8: हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर दिवस कटुवाल छेत्री र डाक्टर अविनाश केसी,
7: जनरल सर्जन डाक्टर साजन श्रेष्ठ,
8: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सजना भण्डारी,
7: दुखाई रोग विशेषज्ञ डाक्टर हरि पौडेल,
8: मनोरोग विशेषज्ञ डाक्टर देवेश घिमिरे,
7: गुजेल्टिएको तथा फुलिएको नसालाई लेजर प्रविधिबाट निर्मूल पारिने इन्डोभेनस लेजर एभलेसन सेवा, भिडियो एक्सरे, एक्सरे, एनोमली स्क्यान, इकोकार्डियोग्राफी, इसिजी, मासुको जाँच, पिएफटी अर्थात् फोक्सोको जाँच, गुणस्तरीय प्रयोगशाला, फार्मेसी सेवा।
8: सम्पर्क अमर पोलिक्लिनिक प्राली, पोखरा 10 अमर सिंह चोक, फोन 061-591-415 र 591-416।
7: अमर सिंह चोकबाट 50 मिटर अगाडि।

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: चिसो पानीले नुहाउँदा शरीरलाई ताजा मात्र बनाउँदैन, मानसिक र शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। यद्यपि चिसो पानीले नुहाउनुका फाइदा र बेफाइदा दुवै छन्। धेरै मानिसहरूको भनाइअनुसार चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ। प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन चिसो पानीको के असर छ र यो कति हदसम्म सत्य हो, यसबारे जानौँ। चिसो पानीले नुहाउँदा हुने फाइदाहरू। मेटाबोलिजम बलियो हुन्छ। चिसो पानीले नुहाउँदा मेटाबोलिजमको दर बढ्छ, जसले शरीरमा ऊर्जाको खपत बढाउँछ र तौल घटाउन मद्दत गर्छ। चिसो पानीले नुहाउँदा शरीरले आफ्नो सामान्य तापमान कायम राख्न बढी मेहनत गर्नुपर्छ, जसले क्यालोरी बर्न गर्छ। मानसिक स्वास्थ्यमा सुधार। चिसो पानीले नुहाउँदा मानसिक ताजगी आउँछ र तनाव र डिप्रेसन कम गर्न मद्दत गर्छ। चिसो पानीको झट्काले शरीरमा एन्डोर्फिन नामक हर्मोन रिलिज हुन्छ, जसले मुडलाई राम्रो बनाउँछ। छाला र कपालका लागि फाइदाजनक। चिसो पानीले नुहाउँदा छालामा चिस्यान कायम रहन्छ र छिद्रहरू बन्द हुन्छन्, जसले छालालाई कोमल र मुलायम राख्छ। यो कपालको लागि पनि राम्रो हुन्छ, किनभने यसले कपालको जरालाई बलियो बनाउँछ। रक्त सञ्चारमा सुधार। चिसो पानीले नुहाउँदा रक्त सञ्चारमा सुधार हुन्छ, जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। यसले रक्तचापलाई पनि नियन्त्रण गर्न मद्दत गर्छ। चिसो पानीले नुहाउँदा हुने बेफाइदाहरू। फाइदाका साथै चिसो पानीले नुहाउनुका केही बेफाइदाहरू पनि हुन सक्छन्। जस्तै, धेरै चिसो पानीले नुहाउँदा हाइपोथर्मियाको जोखिम हुन सक्छ। केही व्यक्तिमा संवेदनशीलता बढ्न सक्छ, जसले रुघाखोकी वा चिसो लाग्ने लक्षणहरू देखा पर्न सक्छ। के चिसो पानीले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ? विज्ञका अनुसार चिसो पानीले नुहाउँदा शरीरमा रक्त सञ्चार राम्रो हुन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसले तपाईँको सेतो रक्त कोशिकाहरूको सङ्ख्या बढाउन सक्छ, जसले शरीरलाई रोग सङ्क्रमणबाट लड्न मद्दत गर्छ। यद्यपि यो रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउने एकमात्र तरिका होइन। रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन खानपान, नियमित व्यायाम र पर्याप्त निद्रा पनि आवश्यक छ। गर्मी मौसममा एसीको प्रयोग बढ्न थालेको छ, तर दम रोगले पीडित व्यक्तिका लागि भने एसीमा बसिरहनु वा रातमा एसी खोलेर सुत्नु खतरनाक हुन सक्छ। यसले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन सक्छ। यसबाट हुने समस्या र यसबाट बच्ने उपायका बारेमा जानौँ। विशेषज्ञको भनाइअनुसार लामो समयसम्म प्रयोग नगरिएको एसी प्रयोग गर्दा यसमा जम्मा भएको फोहोर र साना धुलोका किटाणु श्वासको माध्यमबाट फुक्सोसम्म पुग्छन्, जसले गर्दा दमका बिरामीलाई अझै बढी समस्या हुन सक्छ। एसी सफाई गरेको केही दिनसम्म दम भएका बिरामी त्यसमा बस्नु हुँदैन। सफा गरेपछि पनि रहेको फोहोर समस्याको कारण बन्न सक्छ। प्रयोग गर्ने पर्ने स्थितिमा कोठामा बस्नु वा सुत्नु अघि सधैँ एसीको फिल्टर सफा गर्नुहोस्। एसीको अगाडि सुतेको वा बसेको अवस्थामा तपाईँलाई श्वास फेर्न समस्या भयो भने कोठाको झ्याल ढोका खोल्नुहोस्। दम भएका व्यक्ति एसीमा बस्नु वा सुत्नु अघि सधैँ औषधि वा पम्प साथमा राख्ने गर्नुहोस्। कुनै पनि बेला समस्या आइपर्न सक्छ। एसी भएको कोठा र गाडीमा बस्दा समस्या भएमा मास्कको प्रयोग पनि गर्न सकिन्छ। मास्क लगाउँदा एसीबाट आएका साना साना धुलोका कण सिधै नाकमुख भित्र जाँदैनन्। लामखुट्टेले जसलाई धेरै टोक्छ उनीहरूको रगत मिठो हुन्छ भनेको तपाईँले कतै सुन्नु भएको होला। के साँच्चै यस्तै हुन्छ त? यसमा कुनै सत्यता छैन, बरु यो मजाक मात्रै हो। लामखुट्टेले धेरै टोक्ने पछाडिको कारण केही अरू नै छ, यसको पछाडि विज्ञान छ, जसको बारेमा आज हामी बताउनेछौ। वास्तवमा लामखुट्टेले धेरै टोक्नेहरूको कारण ब्लड ग्रुप हुन सक्छ। हालैका केही अनुसन्धानले देखाएका छन् कि ओ ब्लड ग्रुप भएका व्यक्तितर्फ लामखुट्टे धेरै आकर्षित हुन्छन्। यसको पछाडिको कारण ओ ब्लड ग्रुप भएका व्यक्तिको मेटाबोलिक रेट हो। अनुसन्धानकर्ताले यो पनि बताएका छन् कि लामखुट्टे छालाको गन्ध र माइक्रोबायोटिक तर्फ आकर्षित हुन्छन्। यसका साथै लामखुट्टेले टोक्ने धेरै कारणहरू हुन सक्छन्, जुन यस प्रकार छन्। शरीरको तापक्रम। शरीरको तापक्रम पनि लामखुट्टेले धेरै टोक्नुको कारण हुन सक्छ। वास्तवमा पसिनामा ल्याक्टिक एसिड र अमोनिया हुन्छ, जसले रोग फैलाउने लामखुट्टे आकर्षित गर्छ। ब्याक्टेरिया छालामा हुने ब्याक्टेरिया पनि लामखुट्टेले टोक्नुको कारण हुन सक्छ। पसिनासँग छालाको ब्याक्टेरिया मिलेर सुगन्धित हुन्छ, जसले लामखुट्टेलाई आकर्षित गर्छ। रक्सी र गाढा रङ, एक अध्ययनमा पत्ता लागेको छ कि रक्सी पिउनेलाई पनि लामखुट्टेले धेरै टोक्छ, साथै कपडाको रङले पनि लामखुट्टेलाई आकर्षित गर्न सक्छ। यसले कालो, हरियो, बैजनी र गाढा रङलाई बढी निशाना बनाउँछ। त्यसैले लामखुट्टेबाट बस्न तपाईँले हल्का रङका कपडा लगाउने प्रयास गर्नुहोस्, साथै तपाईँको वरिपरि पानी जम्न नदिनुहोस्।
0: सम्पूर्ण व्यवसायी, उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना। नापतौल गर्दा ढुङ्गा, भारतीय ढक, काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने। सुन चाँदी खरिद बिक्री गर्दा ग्राम, मिलिग्राम मात्र तौल गर्ने तथा तोला, मास, रती, लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने। नाप तौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने। नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्रहरू नियम अनुसार तोकिएको म्यादभित्र जाँच गराउने। सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ। साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ। इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ। उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनुपर्नेछ। तौलिने यन्त्र प्रयोग गर्दा उपयुक्त तरिकाले कैफियत नहुने गरी जस्तै झुन्डाउने, तराजु स्ट्यान्डमा झुन्डाएर काउन्टर तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने। नापतौल तथा नाप्ने तौलिने यन्त्र बिक्री मर्मत सेवा प्रदान गर्नु परेमा अनिवार्य कार्यालयबाट इजाजत पत्र लिनुपर्ने। अनियमित तरिकाले नापतौल वा नाप्ने तौलिने यन्त्र प्रयोग, बिक्री, वितरण, मर्मत सेवा प्रदान गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ। विस्तृत जानकारीका लागि गुणस्तर तथा नापतौल कार्यालय पोखरा, फोन 061-452-797।
2: तपाईँले बिमा गर्नुभएको छ या गर्ने सोचमा हुनुहुन्छ? त्यो बिमा गरेको वस्तु हानि नोक्सानी भएमा के सुविधा पाइन्छ र के सुविधा पाइँदैन त्यसको बारे तपाईँलाई थाहा छ कि छैन? त्यसको बारेमा बिमा गर्दा उपलब्ध गराइने बिमा पोलिसी हुन्छ, त्यसमा पाइने नपाइने कुराको बारेमा उल्लेख गरिएको हुन्छ। आफूले गर्न लागेको बिमाबाट पाइने सुविधा र अपवादको अध्ययन गरेर मात्र बिमा गर्नुहोस्। साथै बिमा गर्दा बिमा शुल्क भुक्तानी रसिद लिएपछि मात्र बिमा प्रारम्भ हुने हुँदा भुक्तानी रसिद प्राप्त भएपछि मात्र ढुक्क भएर बसौँ। जनचेतनाका लागि नेपाल बिमा प्राधिकरण, कुपनडोल, ललितपुर, प्रदेश कार्यालय, अमरसिंह चोक, पोखरा। थप जानकारीको लागि फोन नम्बर 061-582-985।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ कास्की पोखराको अनुरोध। निर्माणाधीन सडकको काम भइरहेको ठाउँमा अनावश्यक भिडभाड नगरौँ, वातावरण प्रदूषण कम गरी गुणस्तरीय निर्माणमा जोड दिउँ। पहिरो तथा भुचियाबाट क्षति कम गर्न वृक्षारोपण गरौँ। सडकको दायाँ बायाँ मापदण्ड अनुसारको जग्गामा घर टहरा निर्माण नगरौँ। आयोजनाबाट निर्माण गरिएका सडकको निगरानी बढाउँ। सडक निर्माण तथा संरक्षण कार्यमा सहयोग गरौँ। सडक अवरुद्ध भएमा वा अन्य सूचना आवश्यक परेमा कार्यालयमा सम्पर्क गरौँ। थप जानकारीका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ पोखरा कास्की।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो तपाईँसँगै गुनगुनाउँदै

0: स्टुडियो टाइम चेक, अहिले बिहानको 4 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
1: सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्की पोखराको अधिग्रहण गरिएको जग्गामा बाली नाली नलगाइदिने सम्बन्धी सूचना। यस आयोजनाको विभिन्न मितिमा मुआब्जा बुझ्न आउने सम्बन्धित सूचना प्रकाशन भएको तर मुआब्जा बुझ्न नआएको जग्गा धनीहरूले मुआब्जा बुझ्न तथा घर टहरा इन्क्लोजरको क्षतिपूर्ति बुझ्नका लागि आयोजना कार्यालय पोखरा कास्कीमा तुरन्त सम्पर्क रहनु हुन अनुरोध छ। साथै आयोजनाबाट रूपताल संरक्षणका लागि विभिन्न प्रकारका निर्माणका कार्यहरू भइरहेको हुँदा मुआब्जा बुझिसकेको तथा जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित भइसकेको जग्गाहरूमा हिउँदे बाली लगायत अन्य बाली नाली नलगाउन तथा भौतिक संरचना निर्माण लगायतका कुनै पनि गतिविधिको साथै अवरोध जन्ने कार्य नगर्नु नगराउनु हुन सम्बन्धित जग्गा धनी एवं सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अन्यथा त्यस्तो गतिविधिहरूमा क्षति पुग्न गएमा आयोजना जवाबदेही नहुने जानकारी गराइन्छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्की पोखरा।
2: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल, उठाउ त उठाउ, लगिहालौँ लगिहालौँ। यो
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आमाको क्यान्सर रोगको उपचारको लागि कति हस्पिटल लगे, कति डाक्टरहरूले उपचार गर्नुभयो, तर रोग भने जिउको त्यो, निको हुने त आशै मर्यो।
8: हेर्नुहोस् बहिनी, मान्छेको जीवन हो, सास रहुन्जेलसम्म आस लाग्छ। तपाईँ एकपटक आमालाई उपचार लन्जेभिटी हेल्थमा गराउनुहोस्।
7: तर आमाको क्यान्सर रोग निको हुने सम्भावना डाक्टरले छैन भनेका छन्।
8: जटिल क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरूको सफल उपचारका लागि एकपटक लन्जेभिटीमा आउनुहोस्। क्यान्सर रोगबाट मुक्त भई नयाँ जीवन प्राप्त गर्नुहोस्। सम्पर्क लन्जेभिटी हेल्थ होम प्राली, ललितपुर चापाकाउ जाने दो बाटो, भाटभटेनीको लाइनमा, नबिल ब्याङ्कसँगै। फोन 01-4568-817, मोबाइल 98-510-85-166। अ कम्प्लिट क्यान्सर डिजिज सोलुसन।
9: ओहो राजन भाइ, के छ?
10: यो पाइप चुह्यो अनि दुःख दियो भने नि तपाईँ मेरो नामै चेन्ज गरिदिनुहोस्।
9: ओहो सुरेश भाइ, के छ खबर? ओहो विजय भाइ, कता हो विजय भाइ? जबदेखि किसानको डिउरा स्ट्रिम सिपिबिसी पाइप प्रयोग गर्न थाले त्यसपछि मेरो नाम विजय मात्र रह्यो।
11: विश्वको नम्बर एक जापानिज कम्पाउन्ड सेक्युसेको उत्कृष्ट प्रविधिबाट बनेको किसान ड्युरा स्ट्रिम सिपिबिसी पाइप्स, राष्ट्रको शान किसान।

0: स्टुडियो टाइम चेक अहिले बिहानको 5 बज्यो।
1: तपाईं सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईंसँग गुनगुनाउँदै।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागको अनुरोध। सडक निर्माण गर्दा ठुलो धनराशि खर्च हुने भएकोले निर्माण सम्पन्न भइसकेको सडक संरचनामा प्रतिकूल असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगरिदिनु हुन अनुरोध छ। सडकको मापदण्ड विपरीत स्थायी संरचना, घरटहरा आदि निर्माण नगरौँ। सडक किनारमा निर्माण सामग्री नथुपारौँ। सडक छेउको नालीमा फोहोर मैला नफालौँ। सडकमा पानी, ढल आदिको निकास बन्द गरौँ। सडक किनारमा निजी व्यापारिक होर्डिङ बोर्ड तथा साइन बोर्ड नराखौँ। सडक अतिक्रमण रोक्नु हरेक नागरिकको दायित्व हो, तसर्थ सडक अतिक्रमण नगरौँ। अनुरोधक, नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक डिभिजन, पोखरा।
6: ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ कास्की पोखराको अनुरोध। निर्माणाधीन सडकको काम भइरहेको ठाउँमा अनावश्यक भिडभाड नगरौँ। वातावरण प्रदूषण कम गरी गुणस्तरीय निर्माणमा जोड दिउँ। पहिरो तथा भुचियाबाट क्षति कम गर्न वृक्षारोपण गरौँ। सडकको दायाँ बायाँ मापदण्ड अनुसारको जग्गामा घर टहरा निर्माण नगरौँ। आयोजनाबाट निर्माण गरिएका सडकको निगरानी बढाउँ। सडक निर्माण तथा संरक्षण कार्यमा सहयोग गरौँ। सडक अवरुद्ध भएमा वा अन्य सूचना आवश्यक परेमा कार्यालयमा सम्पर्क गरौँ। थप जानकारीका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ पोखरा कास्की।
7: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: आज विक्रम सम्वत 2083 साल भदौ 28 गते आइतबार भाद्र शुक्ल द्वितीय 13 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: संवैधानिक आयोगप्रति सरकारकै अविश्वास, जेन्जीका मुद्दा फिर्ता लिन कानूनी आधार खोजिँदै, संघीयता बिजाउने मधेसको खुद्रे बजेट, चट्टान ब्लास्टिङ गरेर खोरिँदै कृष्णवीर, नेपाल दोस्रो पटक एसिया कप क्रिकेटमा छनोट लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको मादल बजाउने सिप सिक्दै पाल्पाका महिला शीर्षकको शुभ समाचार।
0: पाल्पाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएका मादल बजाउने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ। परम्परागत रूपमा पुरूषको वर्चस्व मानिने मादल वादनमा अहिले महिलाहरूको उल्लेखनीय सहभागिता बढ्दै गएको हो। तालिमपछि उनीहरूले सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, तीज, रत्यौली, भजन, देउसी, भैलो लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक अवसरमा आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रस्तुत गर्न थालेका छन्। तानसेन नगरपालिका, माथागढ़ी गाउँपालिका र तिनाउ गाउँपालिकाका विभिन्न वडाले सञ्चालन गरेका तालिममा सहभागी महिलाहरूले छोटो समयमै मादल बजाउने सिप हासिल गरेका छन्। स्थानीय तह र सांस्कृतिक संस्थाको सहकार्यमा सञ्चालन भएका यस्ता तालिमले महिलाको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबर अब पहिलो पृष्ठका खबर। नेपाली क्रिकेटले शनिबार अर्को ठूलो फड्को पार गरेको छ। एसिसी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनौट भएको छ। यसअघि नेपालले आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ, जुन प्रतियोगिता आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता हेभीवेट क्रिकेट राष्ट्रको सहभागिता रहनेछ। नेपाल एसिया कपमा छनौट भएको यो दोस्रो पटक हो। सन् 2023 घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपमा अपराजित यात्रा सहित फाइनल संयुक्त अरब इमिरेट्सलाई हराएर नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो। यद्यपि पछिल्लो संस्करणमा युएईसँगै सेमी फाइनलमा हारेपछि नेपाल लगातार एसिया कप खेल्नबाट वञ्चित भयो। नेपाल पुनः युएईलाई नै एसिसी प्रिमियर कपको फाइनलमा हराएर एसिया कपमा खेल्न योग्य बनेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले युएईलाई 44 रनले पराजित गर्यो। प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको शतकीय पालीको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 313 रनको विशाल योगफल तयार पार्न सफल भयो। नेपालले युएई विरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो। युएई जवाफमा 5 बल अघि नै 269 रनमा अलआउट भयो। फाइनलमा कुल 582 रन बने, जुन नेपाल र युएई बीचको खेलमा बनेको सर्वाधिक रन भएको छ। नेपालले अब आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। त्यस प्रतियोगितामा आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता राष्ट्रको पनि सहभागिता रहनेछ।
0: गत बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिवक्ता समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले जेन्जी आन्दोलनमा शरीक भएका मध्ये कतिपय युवा जेलमा रहेको विषय उठाए। जेन्जी विद्रोहका केही व्यक्तिहरू आज पनि थुनामा छन्, जेलमा छन्, आज पनि तारीख लिइरहेका छन्, अदालतको कठघरामा उभिरहेका छन्। उनले भने, त्यही जेन्जी विद्रोहको बलमा कोही हामी संसदमा छौं, कोही सरकारमा छौं, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज उठिरहेको छ। यस्तो अवस्थालाई अन्त्य गर्न सरकारले जेन्जी विद्रोहलाई जनआन्दोलनको रूपमा घोषणा गर्नुपर्ने उनको आग्रह छ। जेन्जी विद्रोहीहरूलाई थुनामुक्त गराउने अवस्था सिर्जना गरोस् उनले सरकारलाई भने। सरकारले जेन्जी आन्दोलनलाई जनआन्दोलनको रूपमा ग्रहण गरेर यसलाई संस्थागत गर्नुपर्नेमा उनको जोड़ छ। यसो भयो भने जेन्जी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेकाहरू जेलमुक्त गर्ने वातावरण खुल्ला हुने उनको विश्वास छ। तर सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड़, लुटपाट र हतियार लुटपाटमा संलग्न माथिको अनुसन्धान तथा अभियोजनलाई के गर्ने भन्ने प्रश्नमा भने उनी मौन रहे। आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका युवालाई अपराधीको व्यवहार गर्न नहुने भन्दै प्रतिनिधि सभामा अन्य सांसदहरूले पनि तत्काल रिहाईको माग राख्दै आएका छन्। अनुत्तरित तीन प्रश्न। पहिलो, जेन्जी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुट्याउने र उनीहरूलाई कहिले र कुन कानूनी आधारमा रिहा गर्ने। दोस्रो, आगजनी, तोडफोड, लुटपाट, हतियार लुटपाट जस्ता र हत्या जस्ता कसुरमा संलग्नलाई राजनीतिक आन्दोलनको नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानून अनुसार अभियोजन गर्ने। तेस्रो, 23 र 24 पदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानूनी संरचना के हुने। जेन्जीका मुद्दा फिर्ता लिन दबाव खोजिँदै कानूनी आधार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: संघीयता भिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर छ। प्रदेशको प्राथमिकता क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने हुनुपर्ने हो। तर मधेसमा ससाना योजनामा पनि बजेट छर्ने र राजनीतिक पहुँचका आधारमा बजेट स्वाहा गर्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसका कारण न त्यस्ता योजनाबाट जनताले प्रतिफल पाएका छन् न त बजेटकै सही सदुपयोग भइरहेको छ। नियमनकारी निकायले पटक पटक गजगच्याउँदा पनि प्रदेशको बजेट वितरणमा सुधार नहुँदा प्रदेशको भूमिकामाथि नै प्रश्न समेत उठ्ने गरेका छन्। धनुषाको नगराइन नगरपालिका 8 अकौरा ठाकुर पोखरीको डिलमा 2 कोठे टहरो छ। जस्ता पाताको सानो, एल्मुनियमको झ्याल ढोका र प्लास्टर नगरिएको भित्ता हेर्दा कुनै अस्थायी संरचना जस्तो देखिने यो भवनलाई वृद्धाश्रम भनिएको छ। असारमा हतार हतारमा यस्तो टहरा बनाएर अर्थात वृद्धाश्रम बनाएको रे। नजिकै चौतारोमा बसेका जगदीश शाहले भने, खसी बाख्रालाई पनि नहुने खोरमा वृद्ध वृद्धा कसरी बस्लान् उनले भनेका छन्। नगराइन 8 का वडा अध्यक्ष सञ्जय कुमार राउतका अनुसार उक्त अधुरो संरचना निर्माणका लागि मधेस प्रदेश सरकारले 20 लाख रुपियाँ विनियोजन गरेको हो। सामाजिक विकास मन्त्रालयले गरेको काम हो। मैले सम्बन्धित इन्जिनियर र हाकिमलाई पटक पटक यस्तो काम नगर्नुहोस्, कुनै उपयोगिता छैन भने, तर उहाँहरूले मान्नु भएन। राउतले भने, नगराइनको यो संरचना मधेस प्रदेशमा खुद्रे योजनाको एउटा उदाहरण हो। आवश्यकता र प्राथमिकताको स्पष्ट आधार बिनै बजेट छर्ने यस्तो प्रवृत्तिले सार्वजनिक स्रोतको उपयोगितामाथि नै प्रश्न उठाउँछ। नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा माथिका विकास आयोजना अघि बढाउने, क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। स्थानीय तहले गर्न नसक्ने पूर्वाधार उत्पादन र रोजगारसँग जोडिएका दीर्घकालीन योजनाको केन्द्र बन्ने अपेक्षासहित प्रदेश सरकारको संरचना निर्माण गरिएको हो। तर प्रदेश स्थापना भएको झण्डै 9 वर्ष पुग्न लाग्दा त्यो अपेक्षा पूरा हुन सकेको छैन। मधेसमा प्रदेश सरकारका बजेट, प्रदेश सभामा पटक पटक उठेका बहस, मालेखा परीक्षकका प्रतिवेदन र संसदीय छानबिन समितिका निष्कर्ष हेर्दा एउटै प्रवृत्तितर्फ संकेत गर्छन्। दीर्घकालीन विकास आयोजना अघि बढाउनुको सट्टा बजेटलाई ससाना योजनामा विभाजन गर्ने, राजनीतिक प्रभावका आधारमा योजना छनौट गर्ने र सार्वजनिक खरिद प्रक्रियामा संस्थागत मापदण्ड कमजोर बनाउने अभ्यास अझै रोकिएको छैन। मध्य प्रदेश सरकारका पूर्व अर्थमन्त्री भरत शाहका अनुसार मध्य प्रदेशमा सरकारहरू प्राय गठबन्धनको भरमा बनेका छन् र त्यस्ता सरकारलाई टिकाइराख्न प्रत्येक दल तथा सांसदको माग सम्बोधन गर्नुपर्ने दबाव रहन्छ। त्यसैले गठबन्धन टिकाइराख्न प्रत्येक दल तथा सांसदका माग सम्बोधन गर्नुपर्ने दबाव रहेको छ। 1 करोड़भन्दा माथिका ठोस योजना ल्याएको भए काम पनि राम्रो हुन्थ्यो र व्यवस्थापन पनि सहज हुन्थ्यो। एउटै शीर्षकमा 6 वटासम्म योजना राखिएको छ, त्यो पनि 3 वटा जिल्लासम्मको। यस्तोमा निर्माण सामग्रीको व्यवस्थापन, जनशक्ति परिचालन र गुणस्तरीय काम गर्न समेत अप्ठ्यारो भएको उनले बताएका छन्। मध्य प्रदेशको बजेटमाथिको बहस विकासको दृष्टिकोणमाथिको बहस पनि हो। प्रदेश सरकारले आफ्नो सीमित स्रोतलाई उत्पादन, कृषि, सिंचाई, सड़क, औद्योगिक पूर्वाधार र रोजगारिक सृजना जस्ता दीर्घकालीन क्षेत्रमा केन्द्रित गर्न नसकेको आरोप समेत पटक पटक लाग्दै आएको छ। त्यस्तै मध्य प्रदेश सरकार गठन भएता बजेट रकमान्तर, अनुदान वितरण र योजना कार्यान्वयन बारे पटक पटक संसदीय छानबिन समिति र कार्यदल समेत गठन भए तर विस्तृत प्रतिवेदन बुझाए, ती प्रतिवेदनको निष्कर्ष प्रशासनिक सुधार वा कानूनी कार्यवाहीमा भने रूपान्तरित हुन सकेनन्। संघीयता बिझाउने मधेसको खुद्रे बजेट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
0: सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो, तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ। अख्तियारको क्षेत्राधिकार भित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनायो। यो सरकारको संवैधानिक आयोगप्रतिको अविश्वासको एउटा उदाहरण हो। यद्यपि सरकारले संवैधानिक आयोगको क्षेत्राधिकार मिचेर सम्पत्ति छानबिन आयोग बनाएको दावी सहित उक्त आयोग खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई जवाफदेही बनाउने दुई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रप्रति सरकार विश्वस्त छैन। न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतप्रति समेत सरकार सकारात्मक देखिएको छैन। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी लिएको अख्तियारलाई अविश्वास गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति छानबिन आयोग गठन गरेसँगै संवैधानिक आयोगप्रति सरकारको दृष्टिकोण सकारात्मक नदेखिएको टिप्पणी छ। उक्त आयोग तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गठन भएको शाही आयोगको शैलीमा गठन भएको र त्यसले संवैधानिक निकायको रूपमा रहेको अख्तियारको क्षेत्राधिकार हनन गर्ने रिट निवेदक अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दावी गरे। संवैधानिक आयोगप्रति सरकारकै अविश्वास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा खबर छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट टोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग सुचारू गर्ने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 वटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागको अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्रविधिको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन समेत गरिएको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएकोमा अहिले ग्रेड सुधारका लागि 2 वटा ब्लू डोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेका छन्। कृष्णभीरमा सड़क भाँसिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण गरिएको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णभीर शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिक खबर लेख्छ। देखि तुलसी राम राई काठमाडौँ स्थित नेपालको संघीय प्रशासनिक सचिवालय सिंहदरबारभित्रको उही गल्लीहरूमा चक्कर लगाइरहेका छन्। परराष्ट्र श्रम अर्थ मन्त्रालय हुँदै फेरि परराष्ट्र मन्त्रालय। उनी काइला ज्वाई सन्तोष राईको शब नेपाल ल्याउने प्रयासमा छन्। सन्तोषको गत मेमा कम्बोडियाको प्नोम पेन स्थित एक अस्पतालमा मृत्यु भएको थियो। त्यस यता उनको शव त्यही अस्पतालको शव गृहमा छ। यो शव कागजी प्रक्रिया पूरा नभएर ल्याउन नसकिएको होइन। थाइल्याण्ड स्थित नेपाली दूतावासका अनुसार शव ल्याउन चाहिने अनुमानित रकम 7,335 अमेरिकी डलर, झण्डै 11,16,000 रूपियाँ जुटाउन नसकेर परिवारले शव पाउन नसकेको हो। सन्तोष कम्बोडिया भिजिट भिसामा गएका थिए, त्यसैले उनको शव फिर्ता ल्याउन लाग्ने खर्च बेहोर्ने कुनै